0: भर्नको लागि आउने व्यापारीहरूले चाहिँ व्यापारीहरू चाहिँ स्टलहरू लगाउने, मिठाईहरू चाहिँ प्रकारहरू बनाउने तथा दोकान सजावट गर्ने काम पनि चलिरहेको छ। त्यसै गरी रमाइलो मेलाको लागि झुला पिङहरू पनि तयारी अवस्थामा रहेको छ। दुईवटा हात्ती तला चाहिँ हात्ती लिएर आउने र अन्य किसिमका चाहिँ भजन टोलीहरू पनि आउने भन्ने जानकारी सबै भएको छ र हामीले जानकारी अनुसार सम्पूर्ण पहिला आउने भक्तजनहरू भजन टोलीहरू सबै चाहिँ शाखा साथ यो वर्ष पनि आउनको लागि तयार रहेको अवस्था बुझिएको छ। यो सम्पूर्ण आउने जाने क्रम चलिरहेको छ। पार्किङदेखि लिएर सरसफाइदेखि लिएर सुरक्षादेखि लिएर सम्पूर्ण चाहिँ काम भइसकेको छ र सबै ठाउँ पत्रचार गरी सबैको एक किसिमको चाहिँ उत्साहपूर्ण वातावरणमा चाहिँ यो मेलाको तयारी भएको सम्पूर्ण जानकारी गराउँदै यस ऐतिहासिक पवित्र धार्मिक स्थलमा परम्परागत रूपमा लागिरहेको मेलाको दर्शन गर्न र यो ऐतिहासिक क्षेत्रको चाहिँ अवलोकन गरी बाबा बडदुवरियाको आशीर्वाद लिन सम्पूर्ण भक्तजनहरूलाई उपस्थित भई आशीर्वाद लिनुहुन हार्दिक अनुरोध गर्दछु।
1: नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलप्रासीले 5 जिल्ला स्तरीय जुनियर युवा रेडक्रस गोष्ठी बर्दघाटमा सम्पन्न गरेको छ। गोष्ठीको उद्घाटन गर्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले समाजमा आइपर्ने हरेक आपद विपदमा रेडक्रस सहयोगीका रूपमा अघि बढ्दै आएको बताउनुभयो। उहाँले विद्यार्थीलाई प्राथमिक उपचार सम्बन्धी ज्ञान र सिपसँगै नेतृत्व, अनुशासन र सेवाभाव सिकाउने काम महत्त्वपूर्ण भएको बताउनुभयो। नगर प्रमुख श्रेष्ठले सानै उमेरदेखि मानवीय सेवामा लाग्ने संस्कारको विकास गराउन जुनियर युवा रेडक्रसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यसमा आबद्ध विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। त्यस्तै नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले विद्यार्थीलाई सानै उमेरदेखि मानवीय सेवामा लाग्न प्रेरित गर्नु पुण्यको काम भएको बताउनुभयो। नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका कोषाध्यक्ष हैदर अली मोमिन, जिल्ला सभापति राजेन्द्र प्रसाद अग्रहरी, उपसभापति कृष्ण प्रसाद लामिछाने, शिक्षा विकास तथा समन्वय इकाइका प्रतिनिधि सुभाष गौतम तथा न्यू लाइफ माध्यमिक विद्यालयका प्रबन्ध निर्देशक डिबी अधिकारी लगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ। गोष्ठीमा जिल्ला शाखाले सञ्चालन गरेका विद्यालय स्तरीय कार्यक्रमको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो। प्रतिवेदन अनुसार जिल्लाका 62 जुनियर युवा रेडक्रस सर्कलमा 4,650 विद्यार्थी आबद्ध रहेका छन्। जिल्ला शाखाले विद्यालय स्तरमा हाजिरी जवाब प्रतियोगिता, नेतृत्व विकास तालिम, व्यक्तित्व कला तथा कविता प्रतियोगिता र प्रदेश तथा जिल्ला स्तरीय गोष्ठी लगायत कार्यक्रम सञ्चालन गर्दै आएको प्रतिवेदनमा उल्लेख गरिएको छ। बर्दघाट स्थित न्यू लाइफ माध्यमिक विद्यालयमा आयोजित गोष्ठी अघि प्रभात फेरी सहित नगर परिक्रमा गरिएको थियो। गोष्ठीमा जिल्लाका 60 जुनियर युवा रेडक्रस सर्कलका विद्यार्थीहरू सहभागी रहेका छन्। गोष्ठी सम्पन्न भएपछि जुनियर युवा रेडक्रसका विद्यार्थीका लागि तालिम तथा नायब शिक्षकसँग छुट्टै अन्तर्क्रिया र छलफल समेत गरिएको छ। कार्यक्रममा मायादेवी इङ्ग्लिस सेकेन्डरी स्कुल रामग्राम साथ उजैनीका शिक्षक मानेश्वर साहनीलाई उत्कृष्ट शिक्षक नायकको रूपमा सम्मान गरिएको छ। यसैबीच 62 राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला बाल सञ्जाल नवलप्रासी र बर्दघाट नगर बाल सञ्जालले बर्दघाटमा प्रभात फेरी निकालेको छ। बर्दघाट बजार पुरानो चौकीबाट सुरु भएको उक्त प्रभात फेरी बर्दघाट लक्ष्मी नगर पुगेर पुनः चोकमा आएर कोणसभामा परिणत भएको थियो। जिल्ला बाल सञ्जाल नवलप्रासीका जिल्ला अध्यक्ष आदर्श भण्डारीको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले बाल बालिकाको हक अधिकारका लागि बर्दघाट नगरपालिका प्रतिबद्ध रहेको विचार व्यक्त गर्नुभयो। नगर प्रमुख शम्भुलाल श्रेष्ठले उद्घाटन गर्नुभएको उक्त प्रभात फेरी कार्यक्रममा नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याय, बर्दघाट नगरपालिकाका बाल फोकल पर्सन कृष्णहरि पौडेल, बर्दघाट वडा नम्बर 4 वडाध्यक्ष वेदबिना तिवारी, बाल अधिकार कर्मी समीर परियार लगायतको उपस्थिति रहेको थियो। बालबालिकामा पर्ने सामाजिक तथा मनोवैज्ञानिक नकारात्मक प्रभावका विरुद्ध निकालिएको सचेतना र्यालीमा जिल्लाका बालबालिकाहरूको सहभागिता रहेको छ। बालबालिकाको हक अधिकार र कर्तव्यको बारेमा लेखेका विभिन्न किसिमका प्ले कार्डहरू सहित निकालिएको उक्त र्यालीले नगरको परिक्रमा गरेसँगै भएको कोणसभामा बोल्दै बालबालिकाहरूले आफ्नो अधिकारसँगै कर्तव्यको पालना गर्नुपर्ने धारणा व्यक्त भएका छन्। जिल्ला बाल सञ्जालका सचिव साहिद अली मियाको सञ्चालन रहेको कार्यक्रममा बर्दघाट नगर र जिल्लाका अन्य पालिकाका बालबालिकाहरूको उपस्थिति रहेको छ। लुम्बिनी क्षेत्रको 15 किलोमिटर वरिपरि रहेका प्रदूषण गर्ने उद्योगलाई 2 दुई वर्षभित्र बन्द वा स्थानान्तरण गर्न सर्वोच्च अदालतले आदेश दिएको एक वर्ष बितिसक्दा पनि कार्यान्वयनको स्पष्ट खाका बन्न सकेको छैन। गत चैत्रमा मात्रै उक्त आदेशको पूर्ण पाठ सार्वजनिक भएको थियो। उद्योगीहरू आदेशको पूर्ण पाठ सार्वजनिक भएको 60 दिनभित्र पुनरावलोकनका लागि अदालत जान सक्ने व्यवस्था भए पनि गएनन्। अदालतको आदेश कार्यान्वयनका लागि वैकल्पिक औद्योगिक क्षेत्र, जग्गा व्यवस्थापन, क्षतिपूर्ति र श्रमिकको व्यवस्थापनबारे स्पष्ट योजना नबन्दा लुम्बिनी करिडोरमा सञ्चालनमा रहेका उद्योगहरू अन्यलमा परेका छन्। उद्योगीहरूले अदालतको आदेशको मर्मप्रति असहमति रहेको जनाउँदै विद्यमान अवस्थामा क्षतिपूर्ति र वैकल्पिक जग्गाको व्यवस्था नगरी उद्योग स्थानान्तरण गर्न सकिने अवस्था नरहेको उनीहरूले बताएका छन्। भैरवा लुम्बिनी करिडोर क्षेत्रमा करिब 50 ठुला उद्योग सञ्चालनमा छन्। तीमध्ये सिमेन्ट, स्टिल, इँटा, कागज, तेल, स्पिनिङ, प्लाइबोर्ड, खाद्य लगायतका उद्योग रहेका छन्। उद्योगका अनुसार यी उद्योगमा करिब 60-70 अर्ब रुपियाँ लगानी भएको छ भने प्रत्यक्ष रूपमा करिब 10,000 जनाले रोजगारी पाएका छन्। नेपाल अम्बुजा सिमेन्टका निर्देशक ऋषि अग्रवालले लुम्बिनी करिडोरका उद्योग स्थानान्तरणको निर्णयले औद्योगिक लगानी र उत्पादनमा प्रत्यक्ष असर पर्ने बताउनुभयो। उहाँले लामो समयदेखि सञ्चालनमा रहेका उद्योगलाई एकैपटक स्थानान्तरण गर्नुपर्दा ठूलो लगानी जोखिममा पर्ने भन्दै निर्णय कार्यान्वयन अघि व्यावहारिक विकल्प खोजिनुपर्नेमा जोड दिनुभएको छ। जङ्गली जनावर धपाउन बारीमा छोडिएको विद्युतको करेन्टमा परेर गुल्मीमा एक महिलाको ज्यान गएको छ। गुल्मीको मदाने गाउँपालिका 4 48 वर्षीय डालकुमारी खत्रीको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरीकारले गुल्मीले जनाएको छ। जिल्ला प्रहरीकारले गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माका अनुसार मदाने गाउँपालिका 1 ओखले दहमा सन्त बहादुर विष्टले जङ्गली जनावर धपाउन बारीमा नाङ्गो तारमा करेन्ट लगाउनु भएको थियो। तानसेन नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका अधिकार, सेवा सुविधा र समावेशितालाई व्यवस्थित गर्न स्थानीय अपाङ्गता सम्बन्धी ऐन ल्याउने भएको छ। नगरपालिकाले आगामी हिउँदे नगरसभाबाट ऐन पारित गर्ने तयारी गरेको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले बताउनुभयो। अपाङ्गताका क्षेत्रमा नगरपालिकाले गरेका काम तथा आगामी योजनाबारे नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरूसँग भएको छलफलमा ऐन ल्याउने निर्णय कार्यपालिका बैठकबाट भइसकेको जानकारी गराइएको छ। नगरपालिकाको विधायन समिति मार्फत ऐनको प्रक्रिया अघि बढाएर आगामी नगरसभामा पेश गर्ने तयारी गरिएको विधायन समितिका अध्यक्ष महेश्वर श्रेष्ठले बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन हिजोदेखि सुरु भएको छ। सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले वर्तमान विश्व शासन संरचना शक्ति र निर्णय निर्माणको अधिकार केही देशमा केन्द्रित रहेको भन्दै त्यसलाई सबैको साझेदारी सुनिश्चित हुने संरचनामा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। उहाँले ग्लोबल साउथका देशहरू विश्वव्यापी सङ्कटको अग्रपङ्क्तिमा रहे पनि निर्णय निर्माणमा भने पछाडि रहेको टिप्पणी गर्नुभएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ एउटै मञ्चमा सँगसँगै देखिनु भएको छ। सन् 2020 गलवान झडपपछि पहिलोपटक भारत भ्रमणमा पुग्नुभएका चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदीबीच बहुप्रतीक्षित द्विपक्षीय वार्ता समेत हुँदैछ। नयाँ दिल्लीको सुरक्षा व्यवस्था अहिले कडा पारिएको छ। अब अन्त्यमा खेल खबर। नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बनेको छ, साथै इतिहास दोहोऱ्याउँदै एक दिवसीय एसिया कपमा पुग्न सफल भएको छ। एसिसी प्रिमियर कप क्रिकेटको हिजो भएको फाइनल खेलमा युएलाई 44 रनले हराउँदै नेपाल उपाधि सहित अर्को वर्ष हुने एसिया कपमा पुगेको हो। यसअघि पहिलोपटक सन् 2023 फाइनलमा पनि नेपालले युएलाई नै हराएर एसिया कप खेलेको थियो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युएई 49 ओभर 1 बलमा सबै विकेट गुमाउँदै 269 रनमा समेटियो। त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले 9 विकेट गुमाएर 314 रन बनाएको थियो। अब एसिया कपमा नेपालको भेट भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान जस्ता क्रिकेटका शक्ति देशहरूसँग हुनेछ। पश्चिम नवलप्रासीका तीनवटा सामुदायिक रेडियोबाट एकैसाथ प्रसारण भइरहेको खबर सङ्गालोको हामी अन्त्यमा आएका छौँ। अन्त्यमा मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। प्रधानमन्त्री शाह र राष्ट्रपा सभापति लामिछाने बीचको सम्बन्धमा देखिन थालेको दूरी अहिले सरकारकै लागि चुनौती बन्दै सरकार सञ्चालनको शैली र निर्णय प्रक्रिया विवादको मूल कारण। नवलप्रासीका पाँच स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको एकै पटक सरुवा पालीनन्दन र सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी यथावत। तीज मेलाका लागि सुनवल 11 स्थित बाबा बर्दगोरिया धाम झकिझकाउ, मेलाको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष पाण्डेको भनाई। बर्दघाटमा पाँचौँ जिल्ला स्तरीय जुनियर युवा रेडक्रस गोष्ठी सम्पन्न। र नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु, भारतीय प्रधानमन्त्री मोदी, रुसी राष्ट्रपति पुटिन र चिनिया राष्ट्रपति सी एउटै मञ्चमा। युएईलाई हराउँदै नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बन्यो, अर्को वर्ष एसिया कप खेल्ने। बिहान 5:30 बजेको खबर सङ्गालो आजलाई यति नै, साँझ 6:30 बजे स्थानीय सेरेफेरका साथ पुनः उपस्थित हुनेछौँ। अहिले भने प्रविधिका सुरेश यादवलाई धन्यवाद, समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै मेघराज गौतम बिदा हुन्छु, नमस्कार।

0: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक, रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक।
1: वायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
2: काङ्ग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
1: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड, मध्य पूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
2: र एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनोट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
3: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
3: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5422।
5: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
6: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
7: साझा पृथ्वी, साझा दायित्व।
5: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काक, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
6: आयोजक घरबझोङ गाउँपालिका, जोमसोङ मुस्ताङ।
5: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
6: घरबझोङ घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको नेतृत्व गरौँ।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: काया कैरनमा अब खबरको सिलसिला। सुरुमा सडक बारेको खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका 3 शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरुद्ध कृष्णवीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बाढीले सडक भाँसिएपछि अवरुद्ध बनेको कृष्णवीरमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कडा पहरा फुटाएर राजमार्ग खुलाउने काम अघि बढाइएको हो। सडक विस्तारका लागि शीतल बजारमा रहेका 3 ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सडक विभागका मेसिनरी उपकरणबाट कडा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागकै अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय, भैरवगण तथा इन्जिनियरिङ प्राविधिकको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सडक विभागको नागडुङ्गा मोगलिन सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार सडक निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरिएको छ। निर्माण कार्य योजना अनुसार अघि बढे कृष्णवीर खण्ड अबको 3 दिनभित्रमा यातायात चल्नका लागि पूर्ण रूपमा तयार हुने उहाँले बताउनु भएको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यस्तै सरकारले गल्छी र सुवागढी सडकको अस्थायी ट्र्याक खोल्ने कामलाई तीव्र बनाएको छ। भोटेकोसी बाढीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढी नाका जोड्ने लक्ष्य राखिएको सडक विभागले जनाएको छ। धादिङको गल्छीदेखि धुन्ची हुँदै रसुवागढी नाका जोड्ने सडकको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढी नाका जाँदा भने 82 किलोमिटर मात्र पर्छ। मैलुङ स्यापुरवेसी खण्डमा हिउँदमा मात्र गाडी गोड्थे। यो खण्डको 19 किलोमिटरमा स्तर उन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि ठेक्का तोडिएको थियो। नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा बाढीले पुरै सडक नै बगाएको सडक विभागले जनाएको छ। गल्छी रसुवागढी सडकको ट्र्याक धमाधम खोलिँदै दशैं अघि रसुवागढी नाका जोडिने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच गएको लेन्दे खोलामा आएको बाढीले नुवाकोटका दर्जनौ पुल बगाउँदा त्रिशुली नदी वरपर को समस्या भएको थियो र सदरमुकामसहित त्रिशुली पारीका क्षेत्र र तादी हुँदै गल्छीसम्मको सडक सम्पर्क 2 हप्तासम्म अवरुद्ध भएकोमा अहिले बेलीब्रिज निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ।
2: 2072 साल वैशाख 12 को गोर्खा भूकम्प यता भदौको 10 गतेसम्म भोटेकोसी बाढीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 व्यक्तिको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकामा 14,825 ज्यान गएको हो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 कम्तीमा 18 प्रकारका घटनालाई प्राकृतिक विपत्ति भनेको छ। 2072 यता यही भदौ 16 गतेसम्म 56,357 विपदजन्य घटना भएका छन्। यद्यपि प्राधिकरणको पोर्टलमा सुरुवाती वर्षका कतिपय घटनाका विवरण तथा तथ्याङ्क भने अध्यावधिक भएका छैनन्। COVID-19 महामारीमा ज्यान गुमाउनेको तथ्याङ्क पनि यसमा समावेश गरिएको छैन। प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणको पूर्व तयारीमा सरकारले यथोचित ध्यान नदिँदा पनि पछिल्ला वर्षहरूमा घटना बढ्न थालेका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर प्रकाश पोखरेल नेपालमा पछिल्लो वर्ष विपदको आवृत्ति र प्रवृत्तिमा परिवर्तन आएको बताउनुहुन्छ। विपदहरू छिटो छिटो आउन थाले र विपदको मापन पनि ठूलो हुन थाले। उहाँले भन्नुभयो, यस्तो हुनमा जलवायु परिवर्तनले भूमिका खेलेको छ। हाम्रो भौगोलिक अवस्था पनि अर्को प्रमुख कारण रहेको उहाँको भनाइ छ। 2072 को भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 ज्यान गुमाए नयाँ पत्रिकामा खबर छ।
1: काङ्ग्रेसको आसन्न 15 महाधिवेशनमा

0: थियो। अर्का नेता शेखर कोइराला भने अझै निर्णयको अवस्थामा पुगिसक्नु भएको छैन। कोइरालाले पूर्व सभापति शेरबहादुर देउबा एकतामा जान तयार नभएपछि आफू पनि तटस्थ बस्ने मनस्थिति बनाएको बताउनु भएको छ। पूर्व सभापति देउबाले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दाको अन्तिम निर्णय पर्खने बताउँदै आउनु भएको छ। यसैबीच काङ्ग्रेसका पूर्व सभापति देउबा पक्षले समानान्तर महाधिवेशनका लागि जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउबा पक्ष असोज 15 महाधिवेशनमा होमिँदैछ। देउबा पक्षको सचिवालय समन्वय समितिले हिजो विज्ञप्ति मार्फत महाधिवेशन तयारीका लागि जिल्ला संघीय निर्वाचन क्षेत्र प्रदेश सभा निर्वाचन क्षेत्र पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज 3 गठन गरिसक्ने जनाएको छ। असोज 15 वडा र त्यसपछि पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने उसको तयारी छ। मङ्सिरको 21-23 गतेसम्म काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय रहेको छ। खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर, शेखर तटस्थ बस्ने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा गाँठका कुरा श्रृङ्खला अन्तर्गत पैसाको वास्तविक अर्थ र कामको कुरासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सपना तपाईँको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 मात्र लागू हुनेछ। 7 दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: भर्ना खुल्यो।
1: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बिई सिभिल, बिई कम्प्युटर, बी आर्किटेक्चर र बिआईटी विषयहरूमा भर्ना खुल्यो।
5: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
1: फोन नम्बर 0156709246, 5670925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चट्टान ब्लास्टिङ गरेर अवरुद्ध कृष्णवीरको सडक खोलिँदै गल्छी रसुवागढी सडकको ट्र्याकमा पनि धमाधम काम, दशैं अघि रसुवागढी नाका जोडिने 72 भूकम्प, यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए, भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन, काङ्ग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ, लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग।
3: गाँठका कुरा।
2: तपाईँको खल्तीमा भएको 1,000 नोट निकाल्नुहोस् त। अब सोच्नुहोस्, यो कागजको मूल्य 1,000 कसरी भयो? कागज त कागज नै हो, तर तपाईँ पसलमा जानुहुन्छ, 1,000 नोट दिनुहुन्छ, पसलवालाले सामान दिन्छन्। किन? किनभने दुवैलाई विश्वास छ यो नोट अरूले पनि स्वीकार गर्छन्। उज्यालोको युट्युब च्यानल उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न, सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृङ्खलाको चौथो भागमा

0: समस्याको वास्तविक अर्थ र कामको नाली बेली प्रस्तुत गर्दै हुनुहुन्छ साथी मिलन तिमिल सिन्हा।
1: पैसा विश्वास हो, तर यहाँ फेरि अर्को प्रश्न आउँछ, यो विश्वासको जग के हो त? यसलाई बुझ्न तीनवटा तथ्य हेरौँ। पहिलो, राज्य र केन्द्रीय बैङ्क। सरकार र राष्ट्र बैङ्कले मन लागे जति जथाभावी नोट छाप्न पाउँदैनन्। जति नोट छाप्ने हो त्यति बराबरको वास्तविक सम्पत्ति, जस्तै सुन, चाँदी, विदेशी मुद्रा वा सरकारी ऋणपत्र राष्ट्र बैङ्कको ढुकुटीमा सुरक्षित हुनुपर्छ। कुनै पनि देशको नोट वा पैसाको मूल्य राज्यको कानुन, केन्द्रीय बैङ्कप्रतिको विश्वास, अर्थतन्त्रको क्षमता र मानिसले त्यसलाई स्वीकार गर्ने सामूहिक विश्वासमा टिकेको हुन्छ। नोटलाई मानिसले विश्वास गर्ने अर्को जग हो देशको साख र कानुन। नोटमा गभर्नरको हस्ताक्षर हुन्छ, त्यो हस्ताक्षरले कागजको मूल्य बढाएको भने होइन। यसले के जनाउँछ भने यो मुद्रा राज्यको कानुनी र संस्थागत व्यवस्थाभित्र जारी भएको हो। अर्थात् तपाईँले देखाउने नोटमा एउटा कागज मात्र होइन, पुरा मौद्रिक प्रणालीको विश्वास उभिएको हुन्छ। यति कुरा गरेपछि तपाईँलाई लाग्यो होला, अमेरिकी डलरलाई संसारले किन र कसरी अरू देशका मुद्राभन्दा धेरै विश्वास गरेको होला। दोस्रो विश्वयुद्धपछि बनेको विश्वव्यापी आर्थिक प्रणालीले डलरलाई अन्तर्राष्ट्रिय मौद्रिक व्यवस्थाको केन्द्रमा पुर्यायो। अमेरिकी समर्थक देशले डलरलाई कारोबार गर्ने मुद्रा मान्ने निर्णय गरे। डलरको भूमिकाले कानुनी मान्यता पायो। डलरको नियमन गर्ने अमेरिकी संस्था फेडरल रिजर्भ पारदर्शी, शक्तिशाली र विश्वासिलो हुँदै गयो। अमेरिकी डलर थप सर्वस्वीकार्य हुँदै गयो। हिजोआज संसारका व्यापारी, बैङ्क र अन्तर्राष्ट्रिय कारोबारमा अमेरिकी डलर सबैभन्दा विश्वासिलो मुद्रा भएको छ। त्यसैले पैसाको शक्ति केवल नोटमा लेखिएको अङ्कमा हुँदैन, पैसाको शक्ति त्यसलाई स्वीकार गर्ने मानिस, नियमन गर्ने संस्था र त्यस पछाडि रहेको अर्थतन्त्रको अवस्थाको विश्वासमा हुन्छ। अब कुरा गरौँ पैसाले के काम गर्छ। पहिलो, विनिमयको माध्यम। तपाईँसँग धान छ, जुत्ता चाहियो, तर जुत्ता बेच्नेसँग धान नचाहिन सक्छ। पैसाले यो समस्या हटाइदियो, धान बेच्नुहोस्, पैसा लिनुहोस्, त्यही पैसाले जुत्ता किन्नुहोस्। दोस्रो, मूल्य नाप्ने साधन। घर 50 लाख, मोटरसाइकल 3 लाख, चामल किलोको 100 रुपियाँ, पैसाले फरक फरक वस्तुको मूल्य एउटै भाषामा बताइदिन्छ। तेस्रो, मूल्य सञ्चय गर्ने साधन। आज कमाएको पैसा भोलिका लागि राख्न सकिन्छ। त्यसैले वास्तविक अर्थमा पैसा भनेको वस्तु र सेवाको मूल्यलाई व्यक्त गर्ने, साटफेट गर्न सजिलो बनाउने र आजको मूल्यलाई भविष्यसम्म लैजाने एउटा सामाजिक तथा आर्थिक व्यवस्था हो। हिजो पैसा सिक्का थियो, पछि कागज भयो, बैङ्कमा पुग्दा खाताको अङ्क भयो, आज मोबाइलको स्क्रिनमा देखिने अङ्क भएको छ। रूप फेरियो तर आधार उइरह्यो, विश्वास। गाँठका कुराको अर्को श्रृङ्खलामा, पैसा कसरी कमाउने? सिपबाट, श्रमबाट, व्यवसायबाट कि लगानीबाट? पैसा कमाउने बाटो खोज्दै गाँठका कुराको अर्को भागमा फेरि भेटौँला। तर आज गाँठका कुरा सुनेपछि तपाईँका मनमा लागेको कुरा हामीलाई पनि भन्नुहोस् है।
2: गाँठका कुरा श्रृङ्खलापछि फेरि पनि खबरकै सिलसिला। यस वर्षको तीज पर्व आजदेखि सुरु भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकोले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दुधबाट बनेका परिकार, खिर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँअनुसार फरक फरक छ। कतै बेलुका अरू चिज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकोले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ।
3: सिराहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विवाद भएको छ। औरही गाउँपालिकाको शिक्षा शाखाले हिजो पाठ्यक्रमका लागि सुझाव सङ्कलन कार्यक्रम आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। कार्यक्रममा मन्त्री पोखरेल सहित प्रतिनिधि सभाका सांसद शिव यादव, पुरुषोत्तम यादव, जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतो तथा गाउँपालिकाका जनप्रतिनिधि लगायत सहभागी थिए।
0: सम्बोधनका लागि गाउँपालिकाका अध्यक्ष शिवजी यादव पछि ढिलो आइपुगेका मन्त्री पोखरेललाई सिधै माइक दिएपछि जिल्ला समन्वय समितिका सभापति महतोले बीचमै गुनासो गर्नुभयो। विवाद चर्किएपछि मन्त्री पोखरेल बोल्न छाडेर सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थलबाट हिँड्नु भएको थियो। कान्तिपुरमा खबर छ।
2: कहाया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: कृषि मन्त्र नार्कसँग
5: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: एकमात्र डिटिएच सेवा डिस होम,
1: डिस होम, खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपालले वैदेशिक रोजगारबाट गएकाबाट वृहत अर्थतन्त्र निर्माण गरेको छ, तर विदेशमा ज्यान गुमाएका नागरिकको शव स्वदेश फर्काउने भरपर्दो एकीकृत प्रणाली भने अझै छैन। नेपालबाट हरेक वर्ष लाखौँ नागरिक रोजगारीका लागि विदेश जान्छन्। पछिल्लो एक वर्षमै झण्डै 7,92,000 नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। तीमध्ये झण्डै 2/3 खाडी देश गएका थिए। 88,000 भन्दा बढी युरोपतर्फ गएका छन्। यस तथ्याङ्कमा भिजिट वा विद्यार्थी भिसामा विदेश जानेहरू भने समावेश छैनन्। 2000 दशकको सुरुतिर वार्षिक 1 खर्ब रुपियाँभन्दा कम रहेको रेमिट्यान्स 2014 आइपुग्दा 5 खर्ब नाग्यो। 2024 14 खर्ब रुपियाँ पुगेर कृतिमानी राख्यो। गएको आर्थिक वर्षमा यो 37.1% बढेर 23.26 अर्ब रुपियाँ पुगेको थियो, जुन चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको 21.34 अर्ब रुपियाँको कुल बजेटभन्दा धेरै हो। यसरी रेमिट्यान्स पठाउने श्रमिक मध्ये कसैको विदेशमा ज्यान गयो भने सब नेपाल ल्याउने जिम्मेवारी कसको हो भन्ने विषय भने अझै अस्पष्ट छ। 23 खर्ब रेमिट्यान्स भित्र्याउने देश, तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर। कान्तिपुर दैनिकमा खबर छ।
4: अब विदेशको खबर। भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनु पर्नेमा जोड दिएको छ। भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणा पत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। घोषणा पत्रमा राजनैतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउने उल्लेख गरिएको छ। ब्रिक्स नेताहरूले मध्यपूर्व मा बढ्दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनैतिक र शान्तिपूर्ण समाधानमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ। त्यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। विकासशील राष्ट्रहरूका लागि जीवाश्म इन्धन अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड दिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरक्षणवादी उपायका रूपमा आलोचना गरेको छ। सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी जिङपिङबीच द्विपक्षीय भेटवार्ता समेत भएको छ। भेटमा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढाउने, आपूर्ति श्रृङ्खला र आर्थिक सहकार्य विस्तार गर्ने लगायत विषयमा छलफल भएको छ। भेटलाई भारत चीन सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनिया राष्ट्रपति सी, इरानी राष्ट्रपति मसूद पेजेस्कियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा लगायत ब्रिक्स सदस्य राष्ट्रका नेताहरू तथा उच्च स्तरीय प्रतिनिधि सहभागी हुनुहुन्छ। हिजोदेखि सुरु भएको सम्मेलन आज पनि चल्नेछ।
5: अब केही खेल खबर। एसिसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल दोस्रो पटक एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा हिजो भएको प्रतियोगिताको फाइनलमा युएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्ने पाउने प्रावधान थियो। नेपाल विजेता बन्दै अर्को वर्ष बंगलादेशमा हुने तालिका रहेको एसिया कपमा छनौट भएको छ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले युएईलाई 7 विकेटले पराजित गरी पहिलोपटक एसिया कप खेलेको थियो। फाइनल खेलेका नेपाल र युएई इमर्जिङ टिम्स एसिया कपका लागि पनि छनौट भएका छन्। खेलकै अर्को प्रसङ्गमा नेपालमा पहिलो पटक भएको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20,00,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेटमा जित निकाल्यो। अन्नपूर्ण लिग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो। कर्णालीले भने प्लेअफमा काठमाडौँ रेड्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। लिग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 सेटमा पराजित गरेको थियो, तर फाइनलमा अन्नपूर्णले त्यसको बदला लिँदै कर्णालीलाई सोझो सेटमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको हो। पहिलो संस्करणको फ्रेन्चाइज नेपाल भलिबल लिगमा कुल 6 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको कुल पुरस्कार राशि 32,00,000 रुपियाँ रहेको छ।
4: अब केही खबर संक्षेपमा। देशका धेरैजसो पहाडी र हिमाली क्षेत्रमा पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा बैतडीमा सबैभन्दा धेरै 18.2 मिलिमिटर वर्षा मापन भएको छ। गैराती धेरैजसो पहाडी तथा हिमाली क्षेत्रमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। सिन्धुपाल्चोक, कास्की, गोरखा, जुम्ला, उदयपुर, इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि केही ठाउँमा ठूलो वर्षा भएको छ। आज कोशी र बागमती प्रदेशको हिमाली तथा पहाडी भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान रहेको छ।
5: सरकारले मलेसियाको रोजगारीमा खडा गरिएको सिन्डिकेट भत्काउने गरी छानबिन तथा कारवाही प्रक्रिया अघि बढाएको छ। नेपालका 25 म्यान पावर कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा श्रमिक पठाउने अधिकार दिने गरी खडा गरिएको सिन्डिकेट तोड्ने गरी आबद्ध कम्पनीमाथि छानबिन तथा कारवाही अघि बढाएको हो। वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध नेपाली इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्थामाथि छानबिन तथा कारवाही प्रक्रिया अघि बढाएको हो।
4: सार्वजनिक खरिदलाई पारदर्शी, प्रतिस्पर्धी र प्रविधि मैत्री बनाउन वर्षौंदेखि प्रयोग हुँदै आएको विद्युतीय खरिद प्रणाली इपिजी उच्च सुरक्षा जोखिम देखिएको भन्दै सरकारले स्थगित गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले 2083 भदौ 11 अहिले सञ्चालनमा राखेको इपिजी प्रयोग स्थगित गरी प्रणाली सुधार तथा मर्मत समारोह अघि बढाएको हो। अत्यावश्यक खरिद प्रक्रिया नरोक्न भनेर कागजी माध्यमबाट बोलपत्र अघि बढाउन बाटो खोलिएको छ। ठेक्का फेरी हार्ड कपीमा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
5: हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेक्का लिएर 14 काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रुपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। 34,09,00,000 रुपियाँमा निर्माण हुने गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पु महादेव खिम्तीजेवीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको खबर नयाँ पत्रिकामा छ। माइतीको आशा
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
5: चट्टान ब्लास्टिङ गरेर अवरुद्ध कृष्णभिरको सडक खोलिँदै गल्छी रसुवागढी सडकको ट्र्याकमा पनि काम धमाधम, दशैं अघि रसुवागढी नाका जोडिने।
4: 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए। भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
5: काङ्ग्रेसमा खड्गा पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
4: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड, मध्यपूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
5: र एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
4: र अन्त्यमा आजको कार्टुन। आशिष खनालले बनाउनु भएको पुरानो कार्टुन तीजका कतिपय गीत सुन्नै नसकिने खालका हुने गरेको प्रसङ्गसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सडकमा एकजना मान्छे सानो बच्चा काखमा राखेर हिँडिरहेका छन्। उनले बच्चालाई अर्थी उपदेश दिँदै भन्दैछन्, हेर बाबु, जीवनमा 3 कुरा कहिले नबोल्नु, सानालाई माया गर्न, ठुलालाई सम्मान गर्न र आधुनिक तीज गीत सुन्नु अघि झ्याल ढोका बन्द गर्न। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
6: रेडियो परासी 90.2 MHz प्रगतिको सम्वाहक।
7: सबै रोगहरूको विशेषज्ञ सहितको अपरेसन सेवा प्रत्येक दिन एभरग्रिन अस्पताल परासीमा। हाड जोर्नी नसा तथा ढाड रोग विशेषज्ञ डाक्टर विशाल श्रेष्ठ प्रत्येक दिन बिहान 7-8 र साँझ 7-9 बजेसम्म। जनरल सर्जन तथा ल्याप्रोस्कोपिक डाक्टर अब्दुल हकिम खान प्रत्येक दिन दिउँसो 3-7 बजेसम्म। मुटु छाती पेट सुगर किडनी थाइरोइड विशेषज्ञ सेवा प्रत्येक दिन बिहान 10-4 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर अफ्ताब खान प्रत्येक दिन दिउँसो 4-9 बजेसम्म। एनेस्थेसियोलोजिस्ट तथा पेन फिजिसियन डाक्टर सबा खान दिउँसो 3-7 बजेसम्म। बाल रोग विशेषज्ञ सेवा प्रत्येक दिन दिउँसो 3-7 बजेसम्म। महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा प्रत्येक दिन 7-9 बजेसम्म। रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर केशव पौडेल प्रत्येक दिन बिहान 9-5 बजेसम्म। जनरल फिजिसियन विशेषज्ञ सेवा प्रत्येक दिन बिहान 9-6 बजेसम्म। साथै हामी कहाँ छाला तथा यौन रोग विशेषज्ञ सेवा, मुटुको भिडियो एक्सरे इको सेवा, मुटुको जाँच ईसीजी सेवा, डेलिभरी सेवा, अत्याधुनिक प्रयोगशाला, डिजिटल तथा भिडियो एक्सरे सेवा, बिरामी भर्ना सेवा, फार्मेसी सेवा, साथमा 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छ। थप जानकारीका लागि एभरग्रिन अस्पताल प्राली परासी बुद्ध चोक सम्पर्क 078520073 र मोबाइल 98570046486।

0: लक्ष्मी स्टील नेपाल के गारंटेड नंबर वन क्वालिटी।
1: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना।
2: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्तसम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ।
1: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम।
3: ओहो, कता हो दाई, रन केर हिन्नु भएको छ नि?
1: हेर न भाइ, घर बनाउन लागेको सामान जहाँ गयो त्यही महँगो। म त दिक्क परे, यसो कबाडतिर सस्तोमा पाइन्छ कि भनेर हिँडेको।
3: ल कबाडमै कता, न्यू जय गणेश इन्टरप्राइजेस परासीमा जानुस् न, त्यहाँ त कबाड भन्दा पनि सस्तो र राम्रो सामान पाइन्छ।
4: हो, हामी कहाँ निर्माण सम्बन्धी छड, सिमेन्ट, जस्ता पाता, एङ्गल पत्ती, पाइप, एचआर सिट तथा मूर्तिहरू सुपथ मूल्यमा पाइन्छ।
3: एक पटक आएर त हेर्नुहोस्।
4: न्यू जय गणेश इन्टरप्राइजेस, रामग्राम 5 परासी बाइपास रोड, नापी कार्यालयको ठिक अगाडि। सम्पर्क 98450 59960 र 98118 21 559।
5: रेडियो परासी 90.2 MHz प्रगतिको सम्वाहक।
6: तपाईँ हामीलाई थाहा संसार र थाहा खबर .com पनि संसारैभरि सुन्न सक्नुहुन्छ। हामीलाई हाम्रो फेसबुक पेज मार्फत पनि यहाँहरूले सुनिरहनु भएको छ। रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीबाट 100 मानिसको मृत्यु भएको छ भने हजारौँ मानिस बेपत्ता भएका छन्। त्यसभन्दा बढी मानिसहरू प्रभावित भएका छन्। ती प्रभावित मानिसहरूको मनोविज्ञान कस्तो भएको होला, उनीहरू कसरी अब पुनर्स्थापित हुने, पहिलाको अवस्थामा फर्किने, उनीहरूको मनोविज्ञान सुधारका लागि, सामान्य बनाउनका लागि गर्नुपर्ने कुराहरू के हुन् भन्ने विषयमा आज हामी केन्द्रित भएर मनोपरामर्शकर्ता अनन्त केसीसँग आज हामी कुराकानी गर्दैछौँ। यहाँलाई थाहा संसार नेटवर्कको कार्यक्रम द न्युज प्लसमा हार्दिक स्वागत छ।
7: हजुर, धन्यवाद।
6: रसुवाको भोटेकोसी हुँदै जुन बाढी गयो नि, त्यो बाढी आइसकेपछि तत्काल कुनै पनि आपतकालीन अवस्था आउँछ अथवा त्यस्तो विपद आइलाग्छ, झट्ट मानिसहरूमा कस्तो खालको मनोविज्ञान निर्माण हुन्छ अथवा त्यस्तो विपत्तिबाट कसरी जोगिने भन्ने तत्काल केही त्यस्तो खालको कस्तो मनोविज्ञान हुन्छ मानिसमा, त्यहीबाट सुरु गरौँ न।
7: अब अचानक आउने प्रत्येक घटनाहरू हामीले त्यो सोचेको घटना हुँदैन। जस्तो युद्धमा हुने घटना भनेको चाहिँ कमसे कम सो मेन्टालिटी बनाइसकेको, यस्तो होला है भन्ने अनुमान गरिसकेका घटनाहरू हुन्छन् भने प्राकृतिक विपत्ति चाहिँ अचानक आउने हुन्छ। त्यसैले अचानक आएका घटनाले हामीलाई स्तब्ध नै बनाउँछ पहिलो कुरो, होइन? अब त्यो घटनामा जति पनि सन्तति घटनामा जति पनि मानिसहरूको देहावसान हुन गयो, ती सम्पूर्ण आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरौँ हामी सबैजना, होइन? र जति पनि बाँचेकाहरू हुनुहुन्छ उहाँहरूको चाहिँ आत्मबलमा चाहिँ वृद्धि होस्, हरेस नहान होस् भन्ने एउटा शुभेच्छा राखौँ। र जो बितेर जानुभयो उहाँहरूको लागि त केही ऊ भएन, जानु भइसक्यो। जो बाँचेका हुन्, जसले आफ्नो जनधनको क्षति बेहोर्नु पर्यो, जसले आफन्तलाई गुमाउनु पर्यो, ले चाहिँ आफ्नो सम्पत्ति पनि सर्वस्व गुमाउनु पर्ने अवस्था आएको छ र केवल शरीर बाँचेको अवस्था छ, त्यस्ताका व्यक्तिहरू एकथरी हुनुहुन्छ। एकथरी केवल घटना देख्नेहरू हुनुहुन्छ भने अर्काथरी अझ भनौँ स्वयं त्यो बाढीको पेटामा आएर आफू बाँचेकाहरू पनि हुनुहुन्छ। त्यसैले यी तीन थरीका व्यक्तिहरूमा फरक फरक किसिम मानसिक पीडाहरू उत्पन्न हुन सक्दछन्। अब ती मानसिक पीडाहरूलाई चाहिँ हामीले कसरी सम्बोधन गर्ने भन्ने कुरा भने, तत्कालको अवस्थामा त उहाँहरूलाई अब धैर्य धारण गर्नको लागि सबै मानिसहरूले साथ दिने, उहाँहरूको कुरा दिने, उहाँहरूको साथमा बसिदिने, राज्यले पनि सहयोग पुर्याउने, अब विशेष गरी यतिखेर कति चाहिँ हामीले लाग्छ राहत दिने भनेपछि खानेकुरा लाउने कुरा दिइराखेका हुन्छन्, त्यो पनि दिनुपर्छ, त्यो सही हो। तर कति पहिला त खाना लाउने पनि हुँदैन, किनकि आफ्नो आँखाको सामान्यमा आफ्ना अत्यन्त नजिकका प्रियजनहरू गुमाइरहँदाखेरि त्यो खानु लाउनुको मोह चाहिँ भएको हुन्छ। एक प्रकारले मानिस चाहिँ चरम वैराग्यमा गएको अवस्था हुन्छ अथवा डिप्रेसिभ मेन्टालिटीमा हुन्छ। को यस्तो अवस्था हुँदाखेरि अब ती जति पनि बाँचेका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूलाई बिस्तारै क्रमैसँग हामीले चाहिँ फेरि नर्मल लाइफमा ल्याउनु पर्ने अवस्था हो होइन. त्यसरी नर्मल लाइफमा ल्याउनको लागि अब हामीले भने जस्तो सजिलो त हुँदैन, किनभने जसले भोगेको उसको पीडा हामीले शब्दद्वारा न बयान गर्न सक्छौँ न उहाँहरूको भावना सुनेर त्यसलाई त्यति गहिराईबाट अनुभूति गर्न सक्दछौँ. तथापि हामीले के चाहिँ गर्नु पर्यो भने उहाँहरूलाई दिने सुझाव भनेको के हो भने पहिलो आध्यात्मिक दृष्टिकोणले सोच्नु पर्दछ कि जीवनमा घटनाहरू घट्छन् होइन, अब कुनै घटना सामान्य हुन्छन् कुनै अलिकति घटनाहरू हुन्छन्, यो जीवनको भोगाई हो, यस्तो परि नै रहन्छ. अब हाम्रा मान्छेहरू चाहिँ अब त्यहाँ घटनाले बाढीले बिताउ बगाउँदाखेरि बित्नु र नर्मल्ली बित्नु पनि एउटै कुरा जस्तै लगभग त्यति नै इन्टेन्सिटीको नभए पनि लगभग बित्नु बिछोड हुनु त एउटा कुरा भइहाल्यो होइन. त्यसैले यसलाई के गर्नु पर्यो भन्दाखेरि कारण सिक्नु पर्यो. हो दुःख छ, भगवान् बुद्धले भन्नुभएछ संसारमा दुःख छ, किन संसार भन्ने दुःखको चाहिँ यो भाँडो हो. त्यसैले यहाँ दुःखबाट हामी अलग रहन सक्दैनौँ, दुःखबाट हामी भिन्न रहन सक्दैनौँ. यो सत्य चाहिँ हामीले के गर्नु पर्यो पहिला भने आत्मसात गर्नु पर्यो. त्यो सत्यलाई आत्मसात गरिसकेपछि अब त्यो दुःखलाई निवारण गर्ने दुःख पुरै त हट्दैन, बस्ने त दुःखभित्र नै हो, तर त्यो दुःख सँगसँगै बाँच्ने चाहिँ भन्ने कला चाहिँ हामीले जान्नु पर्यो. अब जिउनु भइसक्यो, अब बितेकाहरू सँगसँगै अब सति जान सक्ने अवस्था छैन, पीडा हुन्छ, पीडाको बोध हुन्छ, तर पनि यो जीवन हो, द सो मस्ट गो अन भने जस्तै अगाडि बढ्नु नै पर्छ होइन. बाँचेकाहरू त अगाडि बढ्नु पर्यो नि त, अब त्यहाँ हरेस खाएर बस्ने कुरा भएन. तर यहाँ नर्मल्ली के भयो भन्दाखेरि अहिले मैले तिनवटा अवस्था बताएँ, एउटा त्यो बाढीको चपेटामा परेकाहरू र आफन्त गुमाएकाहरू, एउटा बाढीको चपेटामा नपरेर आफन्त गुमाएकाहरू, अर्का थरी चाहिँ बाढीलाई प्रत्यक्ष देखेकाहरू, फेरि अर्का थरी छौँ हामी जस्ता तपाईँ हामी जस्ता जो बाहिरबाट हामीले चाहिँ समाचार क्रमबाट भिडियो अडियोको माध्यमबाट चाहिँ हामीले त्यो घटनालाई देखेका छौँ र अनुभूत गरेका छौँ होइन. अब यस अवस्थामा पहिलो कुरो चाहिँ के गर्नु पर्यो भने हामीले यस्ता घटनाहरू घटिसके यो सकिने सक्यो, अब हामीले म्यासेज फैलाउने काम गर्नु पर्यो. हामीहरूको बानी के छ भने ती घटनाहरूलाई बारम्बार दोहोऱ्याएर हेर्ने. तर अहिले त अनेक किसिमका सामाजिक सञ्जालहरू छन्, फेसबुकका रिल्सहरू, इन्स्टाग्रामका रिल्सहरू होइन, युट्युबका सर्ट्सहरू, टिकटक जस्ता माध्यमहरूबाट हामी मिल्छौँ भने त्यस्ता भिडियोलाई बारम्बार हेरिरहन्छौँ र त्यसलाई सेयर पनि गर्ने गर्दछौँ. यसो गर्दाखेरि केवल ती भोगाई भोगेका व्यक्तिहरूलाई मात्र होइन, तपाईँ हामी जस्ता बाहिर बसेका आम नागरिकहरू जसले त्यो भोग्नु परेको छैन, जसको पीडालाई चाहिँ हामीले चाहिँ आफ्नो जीवनमा पाएका छैनौँ, उनीहरूको जीवनमा पनि मानसिक असर चाहिँ पर्न थाल्दछ. हेर्नुहोस् है, जे जस्तो विचार हामीहरूले बारम्बार मनलाई मनमा दोहोऱ्याइरहन्छौँ, मनलाई जे कुरा हामीले फिड गरिरहन्छौँ, आहारको रूपमा जुन दिइरहन्छौँ, तिनै कुराहरू चाहिँ हाम्रो जीवनमा के भइदिन्छ भने तिनै कुराहरू चाहिँ हाम्रो जीवनमा सबकन्सियसली चाहिँ मेनिफेस्ट हुन जान्छ कि. त्यसखेरि यस्ता रिल्सहरू यस्ता घटनाहरूलाई चाहिँ हामीले कमभन्दा कम हेर्ने, अलिकति सकारात्मक कुराहरू, अलिकति आध्यात्मिकहरू, अनि त्यसपछि ती रिल्सहरूलाई सेयर गर्न बन्द गर्ने, अलिक भयानक घटनाहरूलाई चाहिँ नहेर्ने, यसरी आफ्नो विवेक नै त्यो मनको इच्छालाई चाहिँ हामीले चाहिँ के गर्नुपर्छ मोडिफाई गरेर अर्कोतिर डाइभर्ट गर्नुपर्ने अवस्था हुन्छ.
6: जस्तो अलिकति मैले जोड्न खोजेको चाहिँ बालबालिकाहरू हुन्छ नि, जस्तो कम उमेरका बालबालिकाहरू जसले आफन्त गुमाएका छन् अथवा बाढीबाट घाइते भएका छन्, उनीहरूमा चाहिँ कस्तो खालको मनोविज्ञान निर्माण हुन्छ, उनीहरूलाई अब कसरी विद्यालयमा पहिलाकै अवस्थामा पठन पाठनको व्यवस्था गर्ने, सरकारले केही मनोपरामर्शदाताहरू खटाएको छ, मनोविज्ञानमा काम गरिरहेछ, सरकारले गरेको काम कस्तो छ, कसरी गर्नुपर्ने हो?
7: पहिलो कुरो त बालबालिकाहरूमा के हुन्छ भने अब सबै बालबालिकाहरू एउटै मानसिक क्षमताका हुन्छन् भन्ने हुँदैन, कारणले गर्दाखेरि कोही मजबुत पनि हुन्छन्, कोही त्यही दुःखलाई चाहिँ आफ्नो शक्ति बनाएर चाहिँ अगाडि बढ्ने खालका पनि हुन्छ, कोही त्यही दुःखमा घोत लिएर बस्ने खालका पनि हुन्छ. यो क्याटेगोराइज गर्नुपर्दछ. अब स्ट्रङ मेन्टालिटी भएका बालबालिकाहरूलाई हामी सामान्य परामर्शबाट नै अगाडि बढाउन सक्छौँ होइन, र बालबालिकाले चाहिँ के हुन्छ भने तत्कालको अवस्थामा चाहिँ अलिकति आत्तिने, तर्सिने, डर समस्याहरू देखा पर्न सक्दछ. कालान्तरमा गएर चाहिँ कतिपय बच्चाहरूले बालबालिकाहरूले चाहिँ त्यो पीडालाई देखेका, भोगेका छन् र व्यक्त गर्न सकेका छैनन्, त्यसलाई चाहिँ उनीहरूले आफ्नो शब्दद्वारा बयान गर्न सकेका छैन र चुपचाप मौन बसेका छन् भने त्यहाँ हामीले के बुझ्नु पर्दछ भने त्यो बच्चालाई कतै ट्रमाटाइज भएको त छैन, होइन? त्यो पछि कालान्तरमा गएर चाहिँ ट्रमेटिक डिस भएर निस्किन्छ। अर्को चाहिँ उसलाई पछि गएर प्यानिक अट्याक हुने हो कि भन्ने पनि छ, बुझ्नुभयो नि? यो भनेको अलिक भयानक, प्यानिक अट्याक भनेको चाहिँ हार्ट अट्याक जस्तै हुन्छ, एङ्जाइटी अट्याक पनि हुनसक्छ। र सबैभन्दा अप्ठ्यारो कुरा के भने ट्रमेटिक डिसअर्डर, त्यो भयो भने त्यो ट्रमाटाइज भएको बच्चाहरू चाहिँ बालबालिकाहरू चाहिँ के हुन्छ, पछि गएर कुनै पनि त्यस्तै घटनाले पनि ट्रिगर गर्ने हुन्छ उनीहरूलाई है। त्यसर्थ ती बालबालिकाहरू जति पनि अब हामी स्कुल लेभलका बालबालिकाको कुरा, त्यहाँ चाहिँ तत्काल गर्नुपर्ने काम भनेको के हो भने उनीहरूलाई चाहिँ आध्यात्मिक दृष्टिकोणले नै हामीले अगाडि बढाएर, अहिले मैले भन्दै कि यस्ता घटनाहरू भइरहन्छन्, यस्ता घटना पहिला पनि भएका थिए भनेर त्यो हिस्ट्रीलाई, त्यो हिस्ट्रीलाई केलाउने, पुर्याउने, बताउने, यस्तो हुँदै गर्थ्यो, यसरी चाहिँ अन्य बालबालिकाहरू यसरी चाहिँ उनीहरू चाहिँ अगाडि बढेका, तपाईँहरू पनि अगाडि बढ्न सक्नुहुन्छ भन्ने किसिमका अलिकति सकारात्मक सन्देश दिने खालका, आशावादी दृष्टिकोण दिने खालका कथाहरू अनि त्यस्तै किसिमका चाहिँ कुराकानीहरू उनीहरूलाई सुनाउने भन्दा पनि अझ बढी उनीहरूको भावना पनि सुन्ने। सबैभन्दा समस्या कहाँ हुन्छ भने व्यक्तिहरूले भावनालाई रोक्नाले गर्दाखेरि चाहिँ पछि गयो, अहिले तत्काललाई केही समस्या देखिँदैन। अहिले हामीले यो घटनामा परेका बालबालिकाहरूलाई हेऱ्यौँ भने कतिपयमा केही पनि असर देखिँदैन, सामान्य जस्तो लाग्न सक्छ, तर त्यो उनीहरू 20-25-30 वर्षको हुँदै गर्दाखेरि चाहिँ त्यही जुन पीडा थियो, जुन त्यो सप्रेस, त्यो घटनाको त्यो सप्रेसन भएर बसेको चाहिँ त्यो जुन एक किसिमको त्यो थेग्रेको त्यो चाहिँ उभ्रिएर आउँछ, पछि एउटा चाहिँ बीज चाहिँ बिरुवा भएर निस्कन्छ। त्यसर्थ के गर्ने भने जहिले पनि आफ्नो मनालाई व्यक्त गर्न लगाउने, जसरी हुन्छ ती बालबालिकाहरूलाई बढी हामीहरूको बानी के छ भने जो पनि बोलाउने र सुनाउने, कथा सुनाउने हामी गर्दछौँ नि, त्यो होइन, ती बालबालिकाहरूलाई पालै पालोसँग आफ्ना भावनाहरू व्यक्त गर्न लगाउने, लेखेर हुनसक्छ, चित्रको मार्फत हुनसक्छ, या शब्द अभिव्यक्तिद्वारा हुनसक्छ। यो कार्य, यो तिनवटा कार्य मैले भने लेखेर, चित्रको माध्यमबाट अथवा बोलेर पनि यी भावनाहरूलाई व्यक्त गर्न लगाउने, र सक्छन् भने उनीहरूलाई रुन लगाउने, रुने, यसो जिउहरू कमाउने, जस्तो भनौँ न त्यो एउटा चाहिँ हाम्रो ओसोको चाहिँ कुण्डल न्युट्रिसन भन्नेमा चाहिँ एउटा त्यो जिउ कमाउने ध्यान हुन्छ, क्याथर्सिस गर्नको लागि गरिने, क्याथर्सिस भनेको विरेचन गर्ने हो। त्यसै नै उनीहरूलाई ती क्रियाहरू पनि गर्नुपर्ने हुन्छ, रुन मन लाग्यो रु भन्ने, न दबाऊ, आफ्ना भावना के छ व्यक्त गर, कुन माध्यमबाट हुन्छ व्यक्त गर्न लगाउने, कसैको आफन्त गुमेका छन् भने र रोएका छैनन् त्यो अवस्था भने, फेरि आफन्त घुमेका छन् त रोएका छैनन् भने उनलाई रुनी बनाउनु पर्छ त्यतिखेर चाहिँ, ताकि त्यो रिलिज होस् त्यो इमोसन, इमोसन रिलिज नभएर चाहिँ त्यो स्टोर भएर बस्यो भने जसरी त्यो ड्याममा पानी स्टोर भइसकेपछि भयानक रूप लियो नि, त्यस्तै हाम्रो मनको पनि बाढी चाहिँ त्यो बाँध फुट्छ र त्यो बाढीको रूपमा निस्कन्छ भने जस्तै हो। त्यसर्थ क्याथर्सिस चाहिँ गराउनु पर्यो। क्याथर्सिस भन्ने बित्तिकै अब अहिले त हामीले इन्टरनेटको जमाना छौँ, एआईको जमाना छ, क्याथर्सिस भनेर बुझ्न सकिहाल्छौँ, जो त्यसलाई विरेचन, मनमा दबेका जति पनि गुम्सिएका भावनाहरू छन् त्यसलाई चाहिँ बाहिर निकाल्ने प्रक्रियालाई चाहिँ हामी क्याथर्सिस त्यो गर्ने गर्नुपर्छ। यी सबै बालबालिकाहरूलाई त्यो गराउनु जरुरी छ। अब चाहिँ
8: सरकारले चाहिँ अहिले जसरी काम गरिरहेछ, कसरी काम गरेर आएको तपाईँले थाहा पाउनु भएको छ? सरकारले गर्नुपर्ने के हो? स्थानीय तहदेखि प्रदेशसम्म, सङ्घीय सरकारसम्म, मनोपरामर्शको क्षेत्रमा कसरी काम गर्नुपर्छ? वृद्ध वृद्धादेखि लगेर प्रभावितहरू भनौँ न, प्रत्यक्ष प्रभावितदेखि बालबालिकासम्मलाई।
7: अब यस्तो छ हाम्रो देश, यस्तो छ, म मनोपरामर्शकै विषयलाई मात्रै जोडेको छु, अन्य विकासको कुरालाई जोडिनँ मैले, त्यो बलि पोलिटिकल हुन जान्छ होइन। हामीहरूको देशमा चाहिँ के छ भने त्यस्ता व्यक्तिहरूको एकदमै कमी छ, कि कमी छ, र जति पनि छन् तिनमा पनि फेरि अलिकति दक्षताको पनि कमी रहेको देखिन्छ। त्यस कारणले गर्दाखेरि सरकारको ध्येय के गर्छ भन्दाखेरि यो जस्तो यस्ता घटनाहरू जुन अस्ति 10 गते घट्यो, तत्काल सरकारले चाहिँ नि यो मनोपरामर्श, जस्तो हाम्रो त्रिभुवन विश्वविद्यालयमा चाहिँ प्राध्यापकहरू हुन्छ मनोविज्ञानका, होइन, विभिन्न ट्रेनिङ सेन्टरहरू पनि प्राध्यापकहरूले चलाउनु भएको ट्रेनिङ सेन्टरहरू छ, उहाँहरू जस्ता व्यक्तिहरूलाई चाहिँ हायर गरेर तत्कालै यो घटनालाई चाहिँ कसरी कोप अप गर्न सकिन्छ, त्यसलाई चाहिँ प्यासिफाई गर्न सकिन्छ, न्यूनीकरण गर्न सकिन्छ मानसिक रूपमा भनेर चाहिँ साथ दिने तालिम चाहिँ तत्काल प्रदान गरेर चाहिँ ती व्यक्तिहरूलाई चाहिँ त्यो ठाउँमा पठाउनु पर्दथ्यो, होइन। त्यतातिर त हाम्रो के छ भने भनेको केवल पेटको मात्रै हुन्छ भन्ने धारणा छ क्या हामी हामी चाहिँ अलिकति त्यो मनोविज्ञानमा ईद इगो र सुपर इगो भन्छ ईद भनेको चाहिँ जना नजिक नजिकको चेतना हो कि हामी नेपालीहरूको चेतना चाहिँ त्यतिभन्दा माथि उठे जस्तो मलाई लाग्दैन त्यसले गर्दा उनीहरूको धारणा के छ भने खाना पाएपछि पुग्छ लाउन पाएपछि हुन्छ तर होइन नि वास्तवमा के हो भने मानसिक शान्ति सबैभन्दा ठुलो कुरा हो मान्ति छैन भने तपाईँको सामान्यमा 84 व्यञ्जन ल्याएर राखिदिए पनि तपाईँ त खान सक्नुहुन्न तर तपाईँले त्यो मुखले लिँदै लिँदैन आत्माले माग्दै माग्दैन त्यस मन शान्त हुनु पर्यो त मन शान्त गराउनलाई सरकार त्यो गर्नु पर्दथ्यो होइन त्यो त गरेको पाएको छैन के सङ्घ संस्थाहरूले अब अलिकति फेरि सङ्घ संस्था भन्ने बित्तिकै के छ भन्दाखेरि थोरै दिएर धेरै आफ्नै किसिमका प्रवृत्तिका हुन्छन् त्यहाँ लोभी पापीहरू बढी बसेका हुन्छन् हामीले देख्दै आएको घटना हो त्यो होइन यसमा हामीले बोल्नु डराउनु हुँदैन गरिबको नाममा खाने गरिबको नाममा लुट्नेहरू गरिबको नाम दिएर आफ्नो चाहिँ महल ठड्याउनेहरू चाहिँ हाम्रो देशमा त धेरै छन् किनकि हामी सबै गरिबै जनतामा पर्दछौँ होइन सबैभन्दा लोभ र पाप भएको ती सङ्घ संस्थाका मानिसहरू हुन्छन् त्यो कुरा हामी कसैबाट पनि लुकेको छैन छेपेको छैन ती सङ्घ संस्थाले भन्दा पनि सरकारी तौर गर्नु पर्दथ्यो ठिकै छ त्यो भइसक्यो छैन भने पनि आज तपाईँ र मेरो संवादले चाहिँ के होस् भन्दाखेरि त्यस्ता शक्तिको चाहिँ छिटोभन्दा छिटो चाहिँ तयार गरेर राख्ने होइन र यो तयार चाहिँ केवल घटना घटेपछि होइन यस्ता घटना हुनुभन्दा अगाडि सरकारबाट त्यस्ता व्यक्तिहरूलाई तयार गरिराख्यो निशुल्क तालिम प्रदान गर्यो अनि चाहिने बेलामा आह्वान गर्यो उनीहरूलाई चाहिँ निश्चित पारिश्रमिक दियो भने त उहाँहरू त हुन्छ नि त्यस ठाउँमा होइन गएर परामर्श दिनुहुन्छ त्यही किसिमले काउन्सिलिङ गर्नुहुन्छ होइन जस्तो अब धेरै दिने पनि अलिकति मात्रै जानेको छ थोरै ती पीडितको कुरा सुनिदिने क्षमता मात्रै छ थोरै त्यो पीडितको भावनामा चाहिँ अलिकति इम्प्याथेट्ने त्यो समानुभूति राख्ने किसिमको चाहिँ एउटा चाहिँ चेतना मात्रै छ भने पनि त धेरै राहत हुन्छ नि यहाँ त के छ भने सुनाउनेको भिड छ सुन्नु चाहिँ एकदमै कमी छ वास्तवमा मनोपरामर्शदाता मनोसामाजिक परामर्शदाता या मनोविदहरू भने कस्तो व्यक्ति हुँदा उसले ती व्यक्तिको भावनालाई सुन्नु पर्यो मन भन्ने बित्तिकै भावना दबिएर उत्पन्न भएको पीडा नै हो नि
8: अब यस्तो विपदहरू अथवा यस्तो आपत यस्ता घटनाहरू चाहिँ केही समयको अन्तरालमा हुन्छन् हामी कहाँ पनि 72 भूकम्पमा पनि धेरै प्रभावित भए होइन अरू बेलामा पनि बाढी पहिरोबाट यस्तो अलिक कम सङ्ख्यामा यस्तो प्रभाव परेकै देयो विकसित देशहरूमा चाहिँ यस्तो प्रभावित भयो भने प्रभावितहरूलाई मनोपरामर्श कसरी दिइन्छ त्यहाँका सक्सेस स्टोरीहरू के छन् अथवा हामी कहाँ भएको भूकम्पपछिको मनोपरामर्शको क्षेत्रमा तपाईँले पाउनुभएको त्यस्तो केही उदाहरणहरू केही छ
7: अब यस्तो छ त्यो विकसित देशहरू मत्काल त्यहाँका तपाईँले राज्य पनि अत्यन्त सक्रिय हुन्छ स्थानीय सरकारहरू पनि सक्रिय हुन्छन् होइन लोकल गभर्मेन्टहरू त्यसपछि चाहिँ मनोपरामर्शको लागि चाहिँ उनीहरू एकदम एक्टिभली जानेर त्यो काममा खटिनै हाल्छन् उनीहरूको विकसित देशमा चाहिँ त्यो समस्या छैन अब त्यसपछि उनीहरूले जटिल समस्या देखेमा विज्ञहरू पनि उपलब्ध गराउँदछन् होइन अब हाम्रो चाहिँ के छ विज्ञहरू आफै जान सक्ने अवस्था पनि छैन भुइँचालोपछि के भएको थियो भने मनोसामाजिक परामर्श भनेर साइको सोसल काउन्सिल भनेर केही तयार गरिएको थियो ती साइको सोसल काउन्सिलरहरूले गर्दाखेरि केही हदसम्म मानिसको त्यो ट्रमाको स्थितिबाट चाहिँ उनीहरू चाहिँ अलिकति उम्कन पाएका थिए त्यो भुइँचालो अलि लङ टाइमै भएकोले गर्दा तयारी पनि भ्याएका थिए अब यहाँ पनि यस्तो तयारी भयो ठिकै छ केही छैन अब अस्ति भदौ 10 भनेपछि अहिले आज हामी भदौको 28 गते छौँ होइन त्यसैमा छौँ त्यसैले के हो भने के गर्न सकिन्छतिर जाउँ के हुनु पर्थ्यो भन्दा त्यो भुइँचालो बेला तपाईँले जुन प्रसङ्ग जुन हो त्यो बेला गराइएको थियो है त्यो बेला राम्रै रिजल्ट पनि आएको थियो तर जस्तै त्यो सङ्घ संस्थाहरूले चाहिँ त्यही नाममा चाहिँ धेरै कमाउ धन्दा चाहिँ अलिकति बढी हुने गर्छ ठिकै छ जस्तो अब हामीले यही माध्यमबाट एउटा भनौँ न त अब पहिलो कुरा के हो भने हाम्रै वार्ता सुनेर हाम्रै कुराकानी सुनेर छलफल सुनेर पनि कोही व्यक्ति आफै समझदार हुनुहुन्छ बुझ्नुहुन्छ समस्या परेको छ भने उहाँले चाहिँ त्यो कार्यान्वयन गर्न सक्नुहुन्छ पहिलो कुरो के छ भने हामी नेपालीहरू चाहिँ समस्या परेन भित्रभित्र लुकाउँछौँ समस्या लुकाउनु भएन आफ्ना नजिकका आफन्तहरू आफूले मान्ने व्यक्तिहरू या इभन आफूभन्दा साना व्यक्तिहरू आफूले आफ्नो मनका भावना सेयर गर्न सकिन्छ उनीहरूसँग त्यसलाई सेयर गर्ने अब अर्को के भइदिन्छ भन्दा यो घटनापछि हुने भने पिटिएसडी भन्छौँ हामी पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर भन्छ यसलाई हेर्नु है त्यत्रो घटना देखेको छ त्यो कापी त्यो चाहिँ ताण्डव देखिएको छ त्यस्तो बेलामा के हुन्छ भने पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर भन्छौँ हामी यसलाई यो चाहिँ हुने धेरै मानिसहरू यस्तो हुन सक्दछ। पोस्ट ट्रमा भनेको घटनापछि हुने ट्रमाको अवस्था, क्या स्ट्रेस हुने, आत्तिने समस्याहरू, होइन अत्तालिने समस्याहरू। अब सामान्य छ भने त यो हाम्रै छलफल सुन्नेहरूले पनि त्यसलाई चाहिँ कोप अप गर्न सक्नुहुन्छ, अर्थात् आफूलाई म्यान सक्नुहुन्छ। तर होइन, अत्यन्तै गम्भीर रूपमा आएको छ भने चाहिँ विशेषज्ञको नै परामर्श लिनुपर्ने हुन्छ। यो हाम्रो अन्तर्वार्तामा त काम हुँदैन।
8: तपाईँलाई अघि म त्यही सोधौँ कि भन्ने लागिरहेको थियो, जस्तो दसौँ दिनमा एघारौँ दिनमा उद्धार गरिएका व्यक्तिहरू हुनुहुन्छ होइन, अनि होल्डिङ सेन्टरमा राखिएका कयौँ त्यस्ता प्रभावितहरू घाइते भएकै अवस्थाका पनि हुनुहुन्छ होइन, उहाँहरूलाई चाहिँ विभिन्न समस्या देखिएला नि, उनीहरूलाई चाहिँ अलिक विशेष खालको नै गर्नु पर्ला होइन।
7: यस्तो हुन्छ, अब त्यहाँ बुझ्नुपर्छ उहाँहरू, मैले अघि नै भने नि यो कुनै पनि घटनाले कसलाई कति पीडित गर्छ भन्ने कुरा चाहिँ व्यक्तिको मानसिक कतिको मजबुत छ भन्ने फरक पार्छ होइन। कुनै एउटा घटनामा एउटा व्यक्ति चाहिँ आत्तिएर हिँड्नेछ भने अर्कोले त्यसलाई चाहिँ नआत्तिकन स्वीकार्न सक्ने हुनसक्छ। यो व्यक्ति व्यक्ति विषय फरक हो, व्यक्ति नै पछि फरक हुने भयो, किनकि यो एउटै हुन्छ भन्ने चाहिँ हुँदैन। मानिसहरू सबै इन्डिभिजुअल भएकोले एउटै हुन्छ भन्ने छैन, एकै तरिकाले गर्नुपर्छ भन्ने होइन। व्यक्तिको समस्या पहिचान गर्नुपर्ने हुन्छ, पहिलो कुरो त उनीहरूको समस्या के हो त्यो पहिचान गर्नुपर्दछ होइन। कोही रेटनमा गइदिन्छ हेर्नु, होइन डिप्रेसनमा जानसक्छ, कसैलाई एङ्जाइटी हुनसक्छ, अब यो दुइटै एउटा त होइन नि त।
8: अब अहिले प्रभावित भएकाहरूमा चाहिँ जस्तो तपाईँले भनेका जस्ता समस्याहरू देखिने सम्भावना छ भने उनीहरूलाई के खालका लक्षणहरू अथवा कस्तो खालको उनीहरूको व्यवहार बोली कस्तो हुन्छ?
7: अब पहिलो कुरो त दुई थरी हुन्छ, एउटा त्यसै मन आत्तेर बस्ने, श्वास बढ्ने, त्यो भने एङ्गल लक्षण भयो होइन। अर्को त चुपचाप मौन बस्ने, एकान्त बस्न चाहने, टोलाइरहने, बाँच्न मन नलाग्ने, जीवनदेखि चाहिँ आसक्तिर जाने अर्को थरी हुन्छ। अर्कोले केही लक्षण देखाउँदैन, केही समयपछि आत्तिने समस्या एक्कासी देखिन्छ, हार्ट अट्याक भए जस्तो अहिले मैले त्यो प्यानिक अट्याक हुनसक्छ। अनि कतिपयलाई चाहिँ अहिले समस्या हुन्छ त्यो अहिले देखिएन, पछि दस बाह्र वर्षपछि गएर त्यो चाहिँ देखिने छ। त्यसो त तत्काल चाहिँ हामीले के बुझौँ भने कस्तो भयो भने चाहिँ उनीहरू समस्या छ भने उहाँहरूले बुझ्नुपर्दछ कि ती दुर्घटनाका दृश्य बारम्बार दिमागमा आइरहन्छ भने, फ्ल्यासब्याक भइरहन्छ भने एक हेर्नुहोस् है। दोस्रो, राति सपना चाहिँ डर लाग्ने सपनाहरू देख्ने, राति आत्तिने, त्यो ऐठन हुने जस्तो भयो भने दोस्रो। तेस्रो, ती घटनासँग जोडिएका ठाउँ अथवा कुराहरूलाई चाहिँ पूर्ण रूपमा पन्छाउन खोज्ने भन्छ, यादै गर्न नचाहने, ए होस् छोड त्यो कुरा, याद न कुरा नगर। जब त्यो पन्छाउन खोज्छ भने ए यसले त पन्छाउन खोज्यो बिर्स्यो होइन, उसले त्यसलाई एभोइड गर्यो, एभोइड गर्नु पनि हुँदैन, त्यो ठाउँलाई नबिर्सिकन त्यसप्रति चाहिँ एक्सेप्ट गर्नुपर्छ। यहाँ बुझ्नु है, अब एक्सेप्ट गर्नुपर्छ है, जब अभोइड गर्छ नि तब त्यहाँ पनि समस्या छ भने बुझ्नु पर्यो। र चौथो चाहिँ के छ भने झस्कने होइन, अनि सधैँ मलाई के होला कि भनेर आत्तिने, भोलि के होला कि भनेर आत्तिने होइन, हाइपर अराउजल भनिन्छ यसलाई, भने त्यो खतराको आशंका भइरहने क्या। यस्ता यस्ता भयो भने चाहिँ अलिक सिभियर हो फेरि, हेर्नुहोस् है, यहाँ मेरो कुरा बताएँ नि तपाईँलाई। यस्ता व्यक्तिहरूलाई चाहिँ हामीले तुरन्त विशेषज्ञबाट लैजानुपर्छ। विशेषज्ञ कहाँ लानु कारण के भन्दा उहाँलाई अब थेरापी चाहियो। थेरापी भनेको एक हप्ताको हुनसक्छ, दुई हप्ताको हुनसक्छ होइन, या एक महिनाको हुनसक्छ, त्यो कन्डिसन हेरेर हुनसक्दछ।
8: अहिले सरकारले चाहिँ अब राहत उद्धारमा त्यत्रो खर्च गर्यो होइन, अब तपाईँले भने जस्तो चाहिँ यो एउटा गम्भीर समस्या हो, यो हामीले राहतका लागि मात्रै फोकस हुने भन्दा पनि राहतभन्दा त यो चाहिँ मुख्य कुरा हो होइन। यसका लागि चाहिँ सरकारले कुनै प्याकेजमा अथवा प्रभावितहरूको मनोपरामर्शका लागि हामी कहाँ भएका मनोपरामर्शदाताहरूको स्थिति हेरेर केही कसरी केही गर्न सक्छ काम?
7: हामी मनोपरामर्शको कुरा गर्दैछौँ, मनको कुरा गर्दैछौँ। मनको विषयमा मैले अघि नै पनि उल्लेख गरिसकेँ, सरकारले गरेको छ या छैन मलाई त्यो जानकारी ठ्याक्कै भएन। गरेको छ भने ठिकै छ, गरेको छैन भने तत्काल सात दिने तालिम दिएर व्यक्तिहरूलाई, अलिक पढे लेखेका जस्तो भनौँ न, प्लस टू पास गरेका, ब्याचलर पास गरेका व्यक्तिहरूलाई चाहिँ मनोसामाजिक परामर्श कसरी दिने भन्ने विषयमा तालिम सात दिने मात्र, किन हामी अहिले हतारमा छौँ। उनीहरूले सामान्य सर्टिफिकेट दिएर त्यो ठाउँमा पठाउन सकिने अवस्था एउटा भयो। अलरेडी भइसकेका जनशक्तिहरू छन् भने उनीहरूलाई पठाउन सकियो। साथमा त्यो ठाउँमा चाहिँ हामीसँग त विज्ञहरू पनि हुनुहुन्छ, विशेषज्ञहरू पनि हुनुहुन्छ, त्यसै विषयमा जानकारी राख्ने होइन। त्यस्ता विज्ञ र विशेषज्ञहरूलाई चाहिँ नेतृत्व दिएर ती विभिन्न ठाउँमा चाहिँ काल चाहिँ यता सहरका कामलाई छोडेर, मानव कोही प्रोफेसर हुनुहुन्छ टियुमा भने, त्यो कोर्सलाई केही समय रोकेर उहाँहरूलाई पठाउन सकियो नि त। उहाँहरूको नेतृत्वमा त्यसरी पठाउँदाखेरि चाहिँ त्यहीँ गएर फिल्डमै गएर मनोपरामर्श दिन सकियो, किनभने त्यहाँ भएका सम्पूर्ण नागरिकहरू आउने अवस्था त छैन, कतिपय आउनु पनि होला तर सबै आउने अवस्था छैन। त्यसर्थ त्यहाँ क्याम्प बनाएर विशेष गरी त्यहाँ नजिकै रहेका जति पनि बचेका विद्यालयहरू छन् विद्यालयहरूलाई त्यस्तो ठाउँ बनाउन सकियो, पालिकाका कार्यालयहरूलाई कार्यालयहरूलाई त्यो काम गर्न सकियो। यो माथिको सरकारले भन्दा माथिको सरकारले यो नीति बनाइदिनु पर्यो, कार्यान्वयन चाहिँ त्यो स्थानीय सरकारले गर्नु पर्यो। स्थानीय सरकार चाहिँ यसको विषयमा जानकार हुनु पर्यो, मनोपरामर्श भन्ने चिज पनि हुन्छ है भन्ने विषयको जानकारी चाहिँ उनीहरूलाई हुनु पर्यो। मलाई लाग्छ धेरै छैन होला जस्तो लाग्छ। दीर्घकालीन रूपमा भनेको त अहिले उहाँहरूलाई त्यति गरेपछि पहिलो कुरो त उहाँहरूको जीवनको सुरक्षाको अनुभूति दिनु पर्यो कि यो घटना हुँदैन, तिम्रो जीवनको सुरक्षा हाम्रो साथमा छ, हामी तिमीलाई जसरी पनि सुरक्षित राख्छौँ भन्ने एउटा चाहिँ उनीहरूलाई चाहिँ ढाड सकियो, त्यो चाहिँ विश्वास दिलाउन सकियो भने त्यसले पनि धेरै रोग निको पार्छ। मेरो कोही छ है भन्ने हुन्छ, बुझ्नुभयो नि, मेरो को भनेपछि ऊ हात्तिँदैन, ऊ पीडित हुँदैन, ऊ दुःखी हुँदैन, मेरो कोही पनि छैन लौ म त बर्बाद भएँ भन्ने भयो भने चाहिँ गाह्रो हुन्छ। अब विवेकद्वारा बुद्धिद्वारा मन त मान्दैन, मनलाई के गर्नुपर्छ बुद्धिले सम्झाउनुपर्छ भनिन्छ क्या। जबरजस्ती भने थोरै भने शारीरिक व्यायाम गर्ने र श्वास प्रश्वास केन्द्रित गर्ने अर्थात् थोरै प्राणायामहरू थोरै ब्रिदिङ एक्सर्साइजहरू गरेर थोरै व्यायामहरू गरेर अनि पछि हल्का ध्यान गर्न सकिन्छ। अब एउटा काम त्यो गर्नु पर्यो, दोस्रो सूचनाको प्रवाहलाई नियन्त्रण गर्नुपर्ने हुन्छ। त्यो अहिले मैले भने जस्ता दुःखद लाग्ने घटनाहरूलाई टिकटकमा सिने बारम्बार हेर्ने त्यसलाई हटाएर बरु त्यस्तो आउँछ भने त्यो टिकटकहरू पनि नहेरिदिने र राम्राहरूतिर अब मन लानुपर्छ, किनभने दुःखलाई जति ल्याउन खोज्यो त्यति नै बसिरहने हो, त्यो जाँदैन। अहिले सबैको हातमा मोबाइल छ, यस्ता कुराहरूलाई कमभन्दा कम सेयर गर्ने, कमभन्दा कम हेर्ने, हेर्दै नहेर्ने। अब त्यो घटना घटिसक्यो भइसक्यो, अब कसरी बाँच्ने भने त्यो अब सुरक्षित वातावरणको महसुस गर्नेतिर लाग्नु पर्यो। त्यसको लागि सरकारलाई जिम्मेवार हुनुपर्छ, सरकारले चाहिँ हामी छौँ तिमीहरू गर्नु पर्दैन, तिमीहरूको घाँसवास कपासको व्यवस्था हामी राम्रोसँग गर्छौँ, स्वास्थ्यको हामी जिम्मेवार लिन्छौँ, तिमीहरूले केही

0: सविता स्वास्थ्य क्लिनिक बुद्धचोक परासीमा हरेक किसिमका बिरामीहरूका लागि वरिष्ठ डाक्टरहरूद्वारा चेक जाँच गरिने हुँदा सम्बन्धित बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
1: एएसएसएन र स्पाइनल हेल्थ इन्टरनेसनल संयुक्त राज्य अमेरिकाद्वारा मान्यता प्राप्त डाक्टर सन्दीप कुमार यादव हरेक बुधबार, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अरुणा पोखरेल हरेक महिनाको दोस्रो तथा चौथो शुक्रबार, हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर विवेक केसी हरेक महिनाको तेस्रो, चौथो र पाँचौ शनिबार, ग्यास्ट्रिक तथा पेट रोग विशेषज्ञ डाक्टर खलिल मिया हरेक महिनाको दोस्रो तथा चौथो शनिबार, छाला तथा एन रोग विशेषज्ञ डाक्टर सपना कर्ण हरेक शनिबार,
2: नशा तथा मनोरोग विशेषज्ञ डाक्टर असीम रेग्मी हरेक महिनाको दोस्रो शनिबार।

0: 11 देखि दिउँसो 2 बजेसम्म
1: मेडिकल अफिसर डाक्टर मनिष कुमार झा हरेक दिन साँझ 7 बजेदेखि राति 10 बजेसम्म मुटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल हरेक महिनाको पहिलो शनिबार बिहान 8 देखि दिउँसो 3 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र कसौदन हरेक शनिबार दिउँसो 12 देखि 4 बजेसम्म जनरल सर्जन डाक्टर किरण पाण्डे हरेक दिन बिहान 7 देखि राति 8 बजेसम्म र डाक्टर सुनिल कुमार चौधरीद्वारा हाड जोर्नी तथा नसा रोग सम्बन्धी चेक जाँच गरिन्छ।
0: साथै हरेक दिन जनरल फिजिसियन डाक्टर मनिष कुमार झाद्वारा एक्सरे ओपीडी सेवा सुजर प्लास्टर फार्मेसी तथा इमर्जेन्सी सेवा 24 घण्टा उपलब्ध छ।
2: समिता मेडिकल हल एवं सविता स्वास्थ्य क्लिनिक रामग्राम 5 बुद्धचोक परासी संचालक शुभम यादव फोन 0785906699 र मोबाइल 98577742।
3: तहके मालूम बा हो मैडम, कपड़ा के साफ और चमकदार बनावे खातिर हरदम सफेद वाशिंग पाउडर ही लगाए के चाहिए।
4: सही कहला हो, सफेद सरफ कपड़ा के मुलायम बनवले के साथे सुगंध भी बहुत अच्छा देला।
5: जी हाँ, चाहे वाशिंग मशीन के खातिर होखे वा हाथ से कपड़ा धोए के लिए एक बेर जरूर प्रयोग कइल जा सफेद सरफ। जवन ठूठी बारी बरगदमा लगायत गाँव से लेके शहर बाजार तक हरेक दुकान पर उपलब्ध बा।
3: सफेद वाशिंग पाउडर आधा केजी से लेके 1, 2, 3, 4 केजी तक बाजार में उपलब्ध बा। साथ में 4 केजी सरफ खरीद कइले पर प्लास्टिक के बाल्टी फ्री।
4: उत्पादक शांतिनाथ डिटर्जेंट प्रणाली कलकत्ता भारत, संपर्क के लिए व्हाट्सएप नंबर +91 78 80 91 99 84।
0: के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी।
6: काठमाडौँको पुतली सडकमा विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्।
0: स्टुडेन्ट भिजामा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पुरा गर्दैछौ। साथै कक्षा 12 उत्तीर्ण भएका विद्यार्थीहरूका लागि 50% छुटमा आइएलटिएस, पीटीई र जापानिज भाषाका कक्षा पनि धमाधम सञ्चालन भइरहेको जानकारी गराइन्छ। एमबीबीएस, बीडीएस, एमडी, एमएस, एमडीएस अध्ययन गर्न तथा नर्सिङ, इन्जिनियरिङ र मेडिकल कोर्सहरूमा विदेश अध्ययन गर्न जान चाहनुहुन्छ भने पनि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सीलाई सम्झनु।
6: थप जानकारीका लागि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी रामग्राम 5 परासी अदालतको ठिक अगाडि, शाखा प्रबन्धक श्याम कुमार बस्याल, सम्पर्क 98510 38135।
7: कार्यक्रमका लागि साथीहरू त टाइममै आउनुहुन्छ होला। ल, ब्यानरहरू टाँगेर तयार पारौँ है।
8: ला, सबै काम गरियो, झन् ब्यानरै बनाउन भुलिएछ।
7: ल ल, केही भएन, राजु आर्ट्स परासीमा फोन गरौँ त, तुरन्तै तयार भइहाल्छ।
8: हजुर, वर्षौँदेखि सेवा गर्दै आएको यस राजु आर्ट्स परासीमा अत्याधुनिक DX5 फ्लेक्स मेसिनबाट डिजिटल फ्लेक्स बोर्ड, प्रिन्ट, स्तरीय फोटो प्रिन्ट, प्रमाण पत्र, भिजिटिङ कार्ड, स्टिकर प्रिन्ट का साथै वाल पेन्ट, साइन बोर्ड पेन्टिङ तथा पेन्टिङ सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ।
9: सम्पर्क राजु आर्ट्स परासी, नवल परासी, प्रोप्राइटर राजकुमार रेशमी, फोन 0775205010, मोबाइल 98570805010।
10: ओहो, कता हो दाई, रन के र हिन्नु भएको छ नि?
5: हेर न भाइ, घर बनाउन लागेको सामान जहाँ गयो त्यही महँगो, म त दिक्क परे। यसो कबाडतिर सस्तोमा पाइन्छ कि भनेर हिँडेको।
10: ल, कबाडमै कता, न्यू जय गणेश इन्टरप्राइजेस परासीमा जानुस् न, त्यहाँ त कबाड भन्दा पनि सस्तो र राम्रो सामान पाइन्छ।
11: हो, हामी कहाँ निर्माण सम्बन्धी छड, सिमेन्ट, जस्ता पाता, एङ्गल पत्ती, पाइप, एचआर सिट तथा मूर्तिहरू सुपथ मूल्यमा पाइन्छ।
0: एक पटक आएर त हेर्नुहोस्।
11: न्यू जय गणेश इन्टरप्राइजेज, रामग्राम 5 परासी, बाइपास रोड, नापी कार्यालयको ठिक अगाडि। सम्पर्क 98450 59960 र 98118215950।
12: अरे वाह, देखा थी, बहुत बढ़िया घर बनवा वाला हो।
13: हाँ, घरवा तो बढ़िया ने बन गई, लेकिन देखते बड़ा टाइल, मार्बल और डेकोरेशन के सारा काम बाकी बा।
12: चला, इतना बढ़िया सोच तुहार, रघुकुल सेनेटरी एंड हार्डवेयर ही पूरा कर सके।
14: जी, हमन की यहाँ टाइल, मार्बल, ग्रेनाइट, टोटी, बाथरूम फिटिंग, किचन डेकोरेशन, मोटर, पानी टैंकी, शावर, मिक्सर, सीसा, टेबल टॉप, कम्बोर्ड सीट, CPVC, PVC पाइप लगाए तमाम सामान थोक तथा खुदरा बिक्री होला।
15: संपर्क रघुकुल सेनेटरी एंड हार्डवेयर हाउस, मेन रोड ठूठी बारी, साहिल टायर हाउस के बगल में, प्रोप्राइटर चंचल। मोबाइल 9120422531।
16: हरे कृष्ण जप्दै कता हिँड्नु भयो बुवा?
17: ए बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टलतिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो। त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
1: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने, आरसिटी, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
5: पुनश्च डाक्टर विकास ढुङ्गाना र सन्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत, मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
18: थप जानकारीका लागि हरेकृष्ण डेन्टल प्राली, रामग्राम 3/84 बुद्ध चोक, एभरग्रिन हस्पिटल परिसरमा। निर्देशक श्याम कुमार बस्याल, 98510-38135।
5: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना।
18: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्तसम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, ई रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ।
5: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम।

0: होइन दाइ, छोरालाई कहाँ पठाउन थाल्नुभयो खादामाला लगाएर? कि फेरि विदेश पठाउन थाल्नुभयो र?
1: के गर्नु भाइ, पहिला गएर 3-4 वर्षमा यही घर बनाइयो, यहाँ केही गर्न गराउन सकिएन, यो घर पनि आधा अधुरै भयो, फेरि रिन्दन गरेर विदेश पठाउन लागेको नि। 3-4 वर्षमा त कसो घर पुरानो होला र?
0: ए ल ल दाई पठाउनु। अनि भतिज, तिमीलाई शुभयात्रा, बुवा आमाको सपना पुरा गर्नु है, शुभकामना छ। ओहो दाई, के हो, घर त पुरा सफाई गर्न थाल्नु भएछ। भतिजले राम्रै मेहनत गरेछ विदेशमा।
1: अँ बाबु, अलिअलि छोरोको मेहनतले काम त गरेछ।
0: अनि दाई, सामानहरू कहाँबाट ल्याउने सोच्नु भएको छ त?
1: कहाँबाट हुनु नि, अस्ति ससुराली गएको सालोले बिनाजु, तपाईँ त बोर्डर नजिकको मान्छे, कहाँ नेपालमा महँगो सामान किन्नुहुन्छ? पारी जाने सामान रोज्ने, अनि क्यारिङमा घरमै ल्याइदिन्छ, मजाले काम गराउनु सस्तोमा भन्दै थियो।
0: होइन होइन दाई, त्यस्तो नगर्नु। मैले पनि के कान सस्तो पर्छ भनेर बाथरुम फिटिङ, कमबोर्ड, धाराको टुटी, सावर, अनि घरको लागि आवश्यक पर्ने सबै रङरोगन पारीबाट लुकेर नेपाल सरकारलाई कर छलेर पुलिससँग लुकेर ल्याएर लगाएको। 2 महिनामै धाराहरू टुट्न थाले, कमबोर्ड फल्स हुँदैन, अनि पेन्ट्स त दाई बाल्टी पिच्छे रङ फरक, के गर्नु, फिर्ता गर्न नमिल्ने। अनि लगाएको 6 महिनामै कलर उडेर फुस्रो भयो। एकछिन त रुनु न हाँस्नु भयो म त।
2: ए हो र बाबु, त्यस्तो भएको रहेछ है। मैले त कति धेरै पैसा भएछ छिमेकीको, गएको दसैँमा लगाएको पेन्ट वैशाखमा फेरि किन लगाएको होला भनेर सोच्दै थिए। कुरा यस्तो पो रहेछ। ए बुढा, मेरो छोराको पसिनाको कमाइ यसरी पारीबाट घरको सामान ल्याएर खेरा फाल्ने होइन नि, भन्द्या छु।
1: तैँले राम्रो कुरा गरिस् बुढी, केही पैसा बचाउने लोभमा आफ्नै देशसँग कसरी गद्दारी गर्नु। बरु आफ्नै गाउँठाउँको पसलबाट सामान ल्याउँछु, केही पैसा महँगो भए पनि सामान त राम्रो हुन्छ, ढुक्क भइन्छ। अनि भाइ, तपाईँले कहाँबाट ल्याउनु भयो सबै सामान? फुर्सद भए बुझ्न बुटवल भैरवतिर यसो निस्कने कि?
0: होइन दाई, बुटवल भैरव जानै पर्दैन। हाम्रै परासीमा सबै सामान एकै छाना मुनि सुपथ मूल्यमा पाइन्छ नि।
2: हो र, कहाँ नि बाबु?
0: कहाँ हुनु नि भाउजू, यही सत्य भगवती ट्रेडिङ कन्सर्न एवं सिद्धार्थ प्लम्बिङ एन्ड सेनेटरीमा सबै पाइन्छ। इन्डिगो ब्रान्डको 3-10 वर्षसम्मको वारेन्टी भएको, घरको भित्री बाहिरको लागि विश्वासिलो पेन्ट्स, टोयलेट बाथरुमको शिवम ब्रान्डको एनएस पाइप फिटिङ्स, 10 वर्ष ग्यारेन्टीको सूर्य ब्रान्डको धारा, दीपज्योतिको नफुट्ने पानी ट्याङ्की, फुटे नयाँ पाइने, विभिन्न ब्रान्डका कमबोर्ड र घरको लागि आवश्यक सम्पूर्ण सामान एकै छतमुनि ढुक्क भएर पाउनुहुन्छ।
2: गलत सल्लाह त पक्कै दिनुहुन्न बाबु। अनि अरू के छ नि विशेषता?
0: ए भाउजू, सत्य भगवतीमा एकपटक जानुस्, बाँकी जिम्मा सिएम भाइको, जो 17 वर्षदेखि रङरोगन व्यवसायको अनुभवी हुनुहुन्छ, उचित सल्लाह पनि पाउनुहुन्छ। अनि घरको फोटो खिचेर दिनुहोस्, 2 दिनमा घर रङ्गिएर फोटो आउँछ, अनि आफूलाई मन परेको रङ सजिलै रोजी रोजी लगाउनुहोस्। र नवलपरासीको कुनै पनि ठाउँमा फ्री होम डेलिभरीको सुविधा पनि छ।
1: ए बुढी, लहिड जाम सिएम भाइकोमा, अब जे चाहिन्छ त्यहीबाट ल्याउने। पारी जान आउन झन्झट, दिनभरिको तनाव, नगद दिनु पनि छ, अनि रुखो वचन सुन्नु पनि पर्ने, अनि मिसावट र कमसल सामानको लागि पैसा खेर फाल्न किन जाने? बरु आफ्नै देशमा आफ्नै देशका युवाको व्यवसाय प्रोत्साहन गर्ने, ताकि भविष्यमा हाम्रो छोरो जस्तै अर्को कुनै छोरो पनि केही गर्न सकेन भनेर विदेशी न त नपरोस्।
3: सत्य भगवती ट्रेनिङ कन्सर्न, कलर हाउस एन्ड सिद्धार्थ प्लम्बिङ, रामग्राम 3 परासी पुरानो फिल्म हलको अगाडि।
4: प्रोप्राइटर चन्द्रमणि चौधरी, सम्पर्क 0-78-520-747 र 98-570-46-747।
5: गोवर्धन चाचा, घरवा कब बनी हो?
6: ए बाबू, हमन के गरीब आदमी, लोहा लकड़ इतना महंगा बा, सोचले रहनी किनवे छावे के, लेकिन
5: लेकिन का हार्डवेयर से नया खरीदल जाते महंगा पड़ी। यही से परासी बाईपास रोड में बाल गोविंद पेट्रोल पंप के सामने सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल खुलल बा। वहाँ आपके मीडियम साइज के रिजेक्टेड माल के साथ पुराना और नया भी एकदम सस्ता में मिलेगा, एक बार जाके तो देखी।
3: जी हाँ, पाइप, एंगल, करकट पाता, टीन, छड़, प्लेट, ग्रिल पत्ती एकदम सस्ता दाम में बिक्री आ खरीदारी भी कई जाला।
7: संपर्क खातिर
3: सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल, रामग्राम 5 बाईपास रोड, बाल गोविंद पेट्रोल पंप के सामने, प्रोप्राइटर चंदू चौहान, मोबाइल 9843768733 और 9814960630।

0: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तिन तिन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 जनालाई एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशल टार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
1: जीवनको हरेक रंगमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
2: जता दौडिए पनि त्यस्तै, यो घर बनाउने काम त दिक्क लाग्ने बन्या। एकै ठाउँ सामान पाइने पनि होइन, रेट पनि त्यस्तै महँगो।
3: लौ दाई पनि सुनिल हार्डवेयर परासी जानु भएन?
0: हजुर, सुनिल हार्डवेयरमा गएपछि घरको चिन्ता खतम।
2: हामी कहाँ छड, सिमेन्ट, गिट्टी, बालुवा, रङरोगनका लागि एसियन तथा एभरेस्ट पेन्ट, इन्डोर ब्रान्डका बाथरूम फिटिङ, सेनेटरी, प्लम्बिङका सबै सामान सँगै इलेक्ट्रिक सामान पनि उपलब्ध छ। अब सबै सामान एकै ठाउँमा सुपथ मूल्यमा पाएपछि भएन त टेन्सन दूर।
0: सम्पर्क सुनिल हार्डवेयर प्राली, रामग्राम 3 परासी, सुनवल रोड, पुरानो सिनेमा हलको अगाडि। फोन 078-520-881।
2: साथै हाम्रो शाखा सुनवल 12 भूमैमा पनि छ। सम्पर्क फोन 078-590-588।
4: जहिले खाना खाने बेलामै झ्याप्प लाइन जान्छ, एउटा इन्भर्टर त राख्नै पर्छ बुढा।
5: ठिकै भन्यौ, अनि रुममा कुलर पनि त चाहियो। त्यसको लागि सिर्जना इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स पसल छँदैछ नि, के को चिन्ता?
6: हजुर, जहाँ तपाईँले गिजर, हिटर, इन्भर्टर, आइरन, राइस कुकर, पंखा लगायत सम्पूर्ण इलेक्ट्रिक सामान पाउनुका साथै हाउस वायरिङ र इलेक्ट्रोनिक सामानहरू दक्ष इलेक्ट्रिसियनद्वारा मर्मत पनि गरिन्छ।
5: पुनश्च हामी होम सर्भिस पनि भनेकै समयमा तुरुन्त गरिदिन्छौँ।
7: सिर्जना इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक सेन्टर, रामगराम 5 परासी थाना रोड, ग्लोबल कम्प्युटरको ठिक अगाडि। प्रोप्राइटर केदारनाथ गुप्ता। मोबाइल 98-1-15-64-092 र 98-2-38-36-460।
8: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
9: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
10: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
11: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
10: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
12: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
13: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
12: जनहितका लागि आफन्त नेपाल, सौजन्य आवर डटर्स इन्टरनेशनल।
14: नमस्ते, म डम्बर नेपाली, सुन्दै गर्नुहोला रेडियो परासी 90.2 मेगा।

0: माथि माथि लेख मायो
1: Oh my God, ई त अभिन वह दिनवा बदलल का टायरवा है, लगातार फिर पड़क गई।
2: ए भैया, चाहे जहाँ से लगेबा ते ऐसे है, अगर मजबूत या ब्रांडेड सामान चाहिए सीधे साहिल टायर हाउस ठूठी बारी चल जा।
3: जी हमन की यहाँ 2-3 साल के वारंटी के साथ ब्रांडेड कंपनी मिसलिन, MRF, सीएट, मैक्सिस, टीवीएस, रालको, डनलप, जेके, गुड ईयर लगाए के टायर, ट्यूब, रिम, स्टील वार्ड, पंचर के सामान सुपथ मूल्य में मिलला।
4: थोक एवं फुटकर सामान की आधिकारिक विक्रेता साहिल टायर हाउस, मेन रोड ठुठीवारी, प्रोप्राइटर सतीश कुमार गुप्त, व्हाट्सएप नंबर 9918510981।
5: ल बिहेको अरु तयारी त भयो, अब गरगहना
6: हो नि। अब गहना जस्तो कुरा जहाँ पायो त्यहीबाट किन्नु भएन है
7: बाबा। बाबा गहना त ढकाल ज्वेलर्स भूमिबाटै बनाउनु पर्छ है। अस्ति श्याम दाईको बिहेमा नि त्यहीबाट बनाएको, कस्तो राम्रो डिजाइनका गहना थिए नि।
8: विवाह होस् या चाड पर्व, दक्षिण कालीगढद्वारा नयाँ डिजाइनका आकर्षक बिना रसायनका शुद्ध सुनचाँदीका गरगहनाका लागि ढकाल ज्वेलर्सलाई नै सम्झनुहोस्। साथै हामी कहाँ गरगहना साटफेर पनि गरिन्छ।
7: सुनचाँदीका गरगहनाका लागि विश्वासिलो ठाउँ ढकाल ज्वेलर्स, सुनोल 12 भुमही, प्रोप्राइटर कृष्ण ढकाल, सम्पर्क 9867-80632, 9875-92211 र 9845-71979।
9: मैया, ए मैया।
10: हजुर, के भो?
9: छ नि, अब दाँत मुख र गिजाको उपचारका लागि बुटोल भैरवा जानै नपर्ने भो। परासीमै पहिलो पटक सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर खुलेको रहेछ नि।
8: हाम्रा सेवाहरू दैनिक रूपमा डेन्टल सर्जनद्वारा दन्त परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने टल्काउने, किरा लागेको दाँत भरिने, दुखेको दाँतको जरेदेखि RCT उपचार, भर्न नमिल्ने दाँतलाई निकाल्ने,
10: साथै मुखमा भएको घाउ खटिराको उपचार, मुख सानो खुल्ने समस्याको उपचार, कृत्रिम दाँत राखिने र बाङ्गोटिङ्गो दाँत मिलाउने।
11: काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययन गर्नुभएका BDS डेन्टल सर्जन डाक्टर नेसार खान प्रत्येक दिन आउनुहुन्छ। समयमा दाँतको चेक गराई मौकाको फाइदा उठाउनुहोस्।
10: सम्पर्क सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर, रामग्राम 3 परासी, सुनवल रोड, स्वास्थ्य कार्यालयको अगाडि। मोबाइल 9803313351।
8: क्षणिक रूपमा साथीभाइको लहलहैमा लागेर लागु औषध सेवन गर्दा यो कुनै दिन लत बन्न सक्छ।
7: लागु औषध सेवन तथा ओसार पोसार कानुनी रूपमा अपराध भएकाले जेलमा जीवन बित्न सक्छ।
8: यसले खुसी बढाउँदैन, घटाउँदछ। यसले स्वतन्त्रता दिँदैन, निर्भरता बढाउँछ।
7: लागु औषधलाई टाढै राखौं, उज्यालो भोलि आफै बनाऊ।
8: लागु औषधको प्रयोगले आफू, परिवार, समाज र राष्ट्रलाई नै अतुलनीय क्षति हुने भएकाले यस्ता पदार्थबाट टाढै रहने प्रण गरौं।
7: लागु औषध सेवन नगरौ, आफू बचौ, अरूलाई पनि बचाऊ।
8: अनुरोधक इन्द्रणी सामाजिक विकास मञ्च, UMN, बाल अधिकार परियोजना, प्रतापपुर गाउँपालिकाद्वारा जारी सन्देश। तपाईँ अहिले सुन्दै हुनुहुन्छ पश्चिम नवलपरासीको पहिलो रेडियो, सामुदायिक रेडियो परासी 90.2 MHz।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले बिहानको 8 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: नमस्ते, म डम्बर नेपाली।

0: बस, ट्रक, कार होस् वा मोटर बाइक, टायर सधैँ सिएटकै।
1: हजुर, जय कालिका ट्रेडिङ एन्ड सप्लायर्स भूमहिमा बलियो, टिकाउ अनि बढी माइलेज भएको सिएट टायर, इन्भर्टर, ब्याट्रीहरू साथै आकर्षक सटिङ सुटिङका लागि पनि एकै ठाउँ।
0: जय कालिका ट्रेडिङ एन्ड सप्लायर्स, सुनवल 12 भूमहिलाई सम्झनुहोस्। सम्पर्क मोबाइल 98575415155।
2: जो कोही को इच्छा सुन्दर घरको लागि सुन्दर रङ।
0: तपाईको घरलाई आकर्षक बनाउन चाहिन्छ इन्डिगो पेन्ट्स।
2: इन्डिगो पेन्ट्सको आधिकारिक विक्रेता सत्य भगवती ट्रेडिङ कन्सर्न, कलर हाउस एन्ड सिद्धार्थ प्लम्बिङ, रामग्राम 3 बरासी।
0: इन्डिगोको मिराकल लग्जरी इमुल्सन 7 वर्ष वारेन्टी र घर बाहिर लगाउने वालमेट 10 वर्ष वारेन्टी सहित अटोमेटिक मेसिनबाट कलर तयार गरिनुका साथै रङ रोगन सम्बन्धी सम्पूर्ण सामग्रीका लागि हामीलाई सम्झनुहोस्।
2: इन्डिगो पेन्ट्स, सदा बसन्तम।
1: घरलाई कस्तो रङ सुहाउँछ भने निर्माण अगाडि नै प्रिभ्यू पनि हेर्न सक्नुहुनेछ।
2: त्यति मात्रै कहाँ हो र, हामी कहाँ पाइप फिटिङ, प्लम्बिङका सबै सामान, सूर्या ब्रान्डको 7 वर्ष रिप्लेसमेन्ट ग्यारेन्टी सहितका धाराका सामानका साथै बेनकाडो ब्रान्डका टोयलेट बाथरूमका सामान 2 वर्षको ग्यारेन्टी सहित उपलब्ध छ।
0: साथै स्टिल र प्लास्टिकका ट्याङ्कीका लागि पनि हामीलाई सम्झनुहोस्। होम डेलिभरीको पनि

0: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तीन तीन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 जनालाई एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशल टार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
1: जीवनको हरेक रंगमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
2: नमस्कार, म कलाकार रवि डंगोल, काव्यमान। अहिले तपाईँहरू सुन्नुहुन्छ रेडियो परासी 90.2 मेगाहर्ज।

0: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना।
1: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्त सम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, ई रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ।
0: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम।
2: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
3: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
4: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
5: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमील मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म।
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि।
5: र भैरहमा मेडिकल कलेजका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म।
7: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हातखुट्टा भाँचिएको प्लास्टर तथा नर्मल अपरेसन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
2: सम्पर्क जयसवाल साई स्वास्थ्य पोलिक्लिनिक रामग्राम 5 परासी, फोन 0785207046 र मोबाइल 9847041106।
8: जहिले खाना खाने बेलामै झ्याप्प लाइन जान्छ, एउटा इन्भर्टर त राख्नै पर्छ बुढा।
9: ठिकै भन्यौ, अनि रुममा कुलर पनि त चाहियो, त्यसको लागि सिर्जना इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स पसल छँदैछ नि, के को चिन्ता।
10: हजुर, जहाँ तपाईँले गिजर, हिटर, इन्भर्टर, आइरन, राइस कुकर, पंखा लगायत सम्पूर्ण इलेक्ट्रिक सामान पाउनुका साथै हाउस वायरिङ र इलेक्ट्रोनिक सामानहरू दक्ष इलेक्ट्रिसियनद्वारा मर्मत पनि गरिन्छ।
9: पुनश्च हामी होम सर्भिस पनि भनेकै समयमा तुरुन्त गरिदिन्छौँ।
11: सिर्जना इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक सेन्टर, रामगराम 5 परासी थाना रोड, ग्लोबल कम्प्युटरको ठिक अगाडि। प्रोप्राइटर केदारनाथ गुप्ता, मोबाइल 9815064092 र 9283364060।
12: अब इलेक्ट्रिक स्कुटरको सोरुम परासीमै।
13: तपाई हाम्रै सुन्दर नगरी परासीमा वातावरण मैत्री दुई पाङ्रे इलेक्ट्रिक स्कुटरको सोरुम खुलेको छ। स्कुटर खरिद गरी अब पेट्रोल भर्ने र सर्भिसिङ गरिरहनु पर्ने झन्झटबाट मुक्त हुनुहोस्।
12: साथै एक पटक चार्ज गरेपछि 100 किलोमिटर सम्म मजाले चढ्नुहोस्, त्यो पनि 70 किलोमिटर प्रति घण्टा सम्मको स्पिडमा।
13: थप जानकारीका लागि गीता अटोमोबाइल, रामग्राम 5 बाइपास रोड, हाट बजार नजिक परासी। सम्पर्क मोबाइल 9857046865 र 9809658118।
12: अब दायाँ बायाँ हैन, इलेक्ट्रिक स्कुटर नै रोजौ।
13: विशेषज्ञ सेवा सहितको उपचारका लागि भैरव फार्मेसी, बुद्ध चोक परासी। काठमाडौँको ह्याम्स र मेट्रो अस्पतालमा कार्यरत सुगर, थाइराइड तथा हर्मोन रोग वरिष्ठ विशेषज्ञ डाक्टर विनय भट्टराई प्रत्येक महिनाको तेस्रो शुक्रबार र शनिबार बिहान। नसा, टाउको तथा मनोरोग वरिष्ठ विशेषज्ञ डाक्टर सन्दीप वर्मा प्रत्येक महिनाको तेस्रो शनिबार। बाल रोग विशेषज्ञ डाक्टर ब्रिज कुमार यादव प्रत्येक दिन बिहान र साँझ। नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर विशेष रेग्मी प्रत्येक दिन बिहान साँझ। महिला तथा प्रसूति रोग वरिष्ठ विशेषज्ञ डाक्टर निशान्त ठाकुर प्रत्येक महिनाको पहिलो र चौथो शनिबार आउनुहुन्छ। हामी कहाँ आइभीएफ प्रविधिबाट गर्भ राखिने, बाँझोपन परीक्षण, दूरबीनबाट पाठेघर परीक्षण, पाठेघरमा मासु पलाएको, पानी जमेको उपचार, क्यान्सरको परीक्षण, मुटु रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हायजूबाट मुटुको इसिजी गरिनुका साथै इको पनि गरिन्छ। यसका साथै हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर सुदर्शन पाण्डे हरेक शनिबार र देवद मेडिकल कलेज तथा प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डाक्टर कृष्ण कुमार यादव हरेक दिन बिहान र साँझ भैरव फार्मेसीमा आउनुहुन्छ। साथै हामी कहाँ सुगर, थाइराइड, गर्भ, कलेजो, किडनी सुगर को 3 महीने SBA1C परीक्षण गरिनुका साथै होल बॉडी परीक्षण पनि गरिन्छ। अनुभवी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य समस्या जाँच गराउन र उपचारका लागि भैरव फार्मेसीलाई सम्झनुहोस्।
14: थप जानकारीका लागि भैरव फार्मेसी रामग्राम 5 परासी बुद्ध चोक सम्पर्क 98 570 45 505।
15: ओ माय गॉड, इते अभिन वह दिनवा बदलल का टायरवा है, लगा ता फिर पड़क गईल।
3: ए भैया, चाहे जहाँ से लगेबा ते ऐसे है, अगर मजबूत या ब्रांडेड सामान चाहिए सीधे साहिल टायर हाउस ठूठी बारी चल जा।
16: जी हमन की यहाँ 2-3 साल के वारंटी के साथ ब्रांडेड कंपनी मिसलिन, MRF, सीएट, मैक्सिस, टीवीएस, रालको, डनलप, जेके, गुड ईयर लगाए के टायर, ट्यूब, रीम, स्टील वार्ड, पंचर के सामान सुपथ मूल्य में मिलला।
14: थोक एवं फुटकर सामान के आधिकारिक विक्रेता साहिल टायर हाउस, मेन रोड ठुठीवारी, प्रोप्राइटर सतीश कुमार गुप्त, व्हाट्सएप नंबर 9118510981।
17: हेलो, हेमलक ट्राभल्स हो?
18: हो हजुर।
17: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो, अनि भैरवाटु काठमाडौँको लागि 2 वटा टिकट पनि
18: भइहाल्छ।
19: हजुर, हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
18: सुन्नुहोस् त, टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स, सुनोल 12 भुमई, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 0784150001 र मोबाइल 98570 45546।
19: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले बिहानको 9 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: Radio Parasi 90.2 MHz. Pragati ko sambah.
5: तिज सुरु, आज दर खाने दिन। तिजका 3 दिन पर्सिसम्म नै देशका केही ठाउँमा पानी पर्ने सम्भावना। मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा 25 म्यान पावरमा छानबिन गरिने 250 म्यान पावरको पूर्व स्वीकृति रोकका। पछिल्लो 5 दिनमा काठमाडौँमा 2,33,000 सिलिन्डर ग्यास बिक्री, नियमित आपूर्ति भइरहेको निगमले दावी गरे पनि उपभोक्तालाई शास्ति। ड्रोन आक्रमणपछि साउदी अरबद्वारा आफ्नो मुख्य तेल पाइपलाइन बन्द, इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि। र लालिगामा रियलले रायो भालकानोलाई हरायो, प्रिमियर लिगमा चेल्सी र सिटीको बराबरी। नेपाल खबरमा अब पूरा खबर। यस वर्षको तीज पर्व आजदेखि सुरु भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दुधबाट बनेका खिर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँअनुसार फरक फरक रहेको छ। कतै बेलुका अरू चिज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकोले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ। तीजका 3 दिन आज भोलि र पर्सिसम्म नै देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाड र तराईका 1-2 ठाउँमा ठूलो पानी पर्नेछ। आज कोशी, बागमती र गण्डकीका हिमाल तथा पहाड र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको पहाडी 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। अरू ठाउँमा पनि बदलीसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। भोलि तीज पर्वको मुख्य दिन कोशी, बागमती र गण्डकी प्रदेशको हिमाल तथा पहाडीसँगै लुम्बिनी र कर्णाली प्रदेशको पहाडी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। अरू केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै पर्सि ऋषि पञ्चमीको दिन कोशी प्रदेशको हिमाल तथा पहाडी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराईका 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाको अनुमान छ। तीजका 3 दिनको अवधिमा विशेष गरी कोशी प्रदेशमा अलि धेरै वर्षा हुन सक्ने अनुमान छ। गैराती, सिन्धुपाल्चोक, कास्की, गोरखा, जुम्ला, उदयपुर र इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि ठूलो पानी परेको थियो। कपिलवस्तुको बाणगंगा नदीमा बाढी आएपछि फँसेका 12 जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ। सकुशल उद्धार गरिएकामा 11 जना महिला र 1 जना पुरुष रहेका सशस्त्र प्रहरीले जनाएको छ। कपिलवस्तु नगरपालिका छ बर्मेलीमा हिजो घाँस काट्न नदी पार गरेर वनतर्फ गएका उनीहरू ठूलो वर्षापछि बाणगंगा नदीमा 81 बाढी आउँदा फँसेका थिए। सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको हो। यसैबीच बाणगंगा नदीमै पौडी खेल्ने क्रममा हराएका 1 बालकको खोजी भइरहेको छ। बाणगंगा नगरपालिका 8 का 16 वर्षीय रिदम लामा र 10 वर्षीय बुद्ध लामा पौडी खेल्न गएका थिए। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त कार्यालय प्रमुख प्रहरी नायब परीक्षक सिंहका अनुसार 16 वर्षीय रिदमलाई सकुशल उद्धार गरिएको छ भने बुद्ध लामाको खोजी कार्य भइरहेको छ। मनसुन कायमी रहेकोले पहाड़ी क्षेत्रमा पर्ने पानीले तराईका नदी तथा खोलामा 81% बढ्ने र बाढ़ी आउन सक्ने जोखिम हुने भएकोले स्थानीय बासिन्दालाई सतर्क रहन प्रहरीको आग्रह छ। सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली FWCMSमा आबद्ध नेपाली इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्थामाथि छानबिन तथा कारवाही प्रक्रिया अघि बढाएको छ। मलेसिया रोजगारीमा सिन्डिकेट गर्न लागि आशंकामा वैदेशिक रोजगार विभागले FWCMS प्रणालीमा मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत 25 इजाजत पत्र प्राप्त संस्थालाई प्रणालीसँगको आबद्धता निरन्तरता नदिन निर्देशन दिएको हो। साथै आबद्ध संस्था आफू प्रणालीबाट बाहिर निस्किएको तथ्यगत जानकारी प्रमाणसहित पेश गर्न तथा नयाँ रूपमा आबद्ध नहुन निर्देशन दिएको छ। ती संस्थाका सहयोगी संस्थाका रूपमा सूचीकृत भएका भनिएका 250 संस्थाको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति प्रक्रिया पनि तत्कालका लागि रोक्का गरिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा 2083 भदौ 26 गतेको मन्त्रीस्तरीय निर्णयअनुसार विभागले पछिल्लो कदम चालेको जनाएको छ। यसअघि मलेसियाले नेपालका 25 म्यान पावर कम्पनी मार्फत मात्र श्रमिक लैजाने भन्दै सूचीकृत गरेको थियो। त्यो सिन्डिकेट भएको भन्दै व्यवसायले विरोध गर्दै आएका छन्। मन्त्रालयले मलेसियासँगको श्रम आप्रवासन सम्बन्धी विषयलाई दुई देशबीचको सरकार संवाद मार्फत समाधान गर्न प्रशासनिक तथा कूटनैतिक रूपमा पहल भइरहेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
7: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
7: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
6: मोबाइल 98550-6076, 98550-6079, 98511-625-94, 98510-5424।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाँठ धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। पछिल्लो 5 दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका 2,33,662 सिलिन्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिन्डर रिफिल अर्थात् खाली सिलिन्डर भरी वैकल्पिक बाटोबाट 30 सिलिन्डर काठमाडौँ ल्याई बिक्री गरिएका हुन्। निगमका अनुसार सोमबार 48,109, मंगलबार 46,218, बुधबार 53,469, बिहिबार 45,230 र अस्ति शुक्रबार 40,636 थान सिलिन्डर काठमाडौँमा बिक्री गरिएको छ। मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले गएको भदौ 14 गतेदेखि काठमाडौँ धादिङ र काभ्रेमा रहेका उद्योगका सिलिन्डर बारापर्सा मकवानपुर चितवन नवलपरासी धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो। पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाटै ग्यास सिलिन्डर काठमाडौँ ल्याई बिक्री गरिने निगमले जनाएको छ। निगमले खाना पकाउने ग्यास नियमित आपूर्ति भइरहेको दावी गरे पनि उपभोक्तालाई शास्ति भने कायमै छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना मार्फत कसैले ग्यास लुकाएको वा स्टक राखेर बिक्री नगरेको वा तोकेको मूल्यभन्दा बढी रकम लिएको जानकारी प्राप्त भएमा 98513 38322 नम्बरमा फोन गरी जानकारी दिन समेत आग्रह गरेको छ। सिराहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी भएको कार्यक्रममा विवाद भएको छ। औरै गाउँपालिकाको शिक्षा शाखाले हिजो सभाहालमा पाठ्यक्रमका लागि सुझाव सङ्कलन कार्यक्रमको आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। यस लगत्तै शिक्षा मन्त्री पोखरेलले शिक्षा सुधारका लागि मधेस प्रदेशमा भइरहेको सुझाव सङ्कलन कार्यक्रमलाई प्रभावित पार्ने गरी घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरिएको बताउनु भएको छ। मन्त्री पोखरेलले सामाजिक सञ्जाल मार्फत भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्यलाई कसैले रोक्न नसक्ने उल्लेख गर्नुभएको छ। उहाँले विद्यालय शिक्षालाई थप व्यवहारिक सिपमूलक र समय सापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनको लागि सरकारले विभिन्न जिल्लामा विद्यार्थी शिक्षक र अभिभावकसँग सुझाव सङ्कलन गरिरहेको जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पहिलो चरणमा भदौ 24 देखि 7 प्रदेशको 28 जिल्लामा विद्यार्थी शिक्षक अभिभावक र अन्य सरकारवालासँग अन्तर्क्रिया गरी सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिरहेको छ। यो अभियान पर्सि भदौ 30 गतेसम्म सञ्चालन हुनेछ। दोस्रो चरणमा 77 जिल्लामा सरकारवालासँग सुझाव लिइनेछ। अब विदेशको खबर। ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो मुख्य तेल पाइपलाइन बन्द गरेको छ। सुरक्षा जोखिम बढेपछि साउदीले महत्त्वपूर्ण तेल पूर्वाधार अन्तर्गतको इस्ट वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको हो। साउदी अधिकारीका अनुसार रियाद र मदिना क्षेत्रमा रहेको पाइपलाइनमा इराकबाट आएका ड्रोनले आक्रमण गरेका बीबीसीले जनाएको छ। आक्रमणबाट केही व्यक्ति घाइते हुनुका साथै पूर्वाधारमा क्षति पुगेको छ। इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि भए पनि आक्रमण गर्ने समूहको संलग्नता पहिचान सार्वजनिक गरिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा इरान जिम्मेवार हुन सक्ने सम्भावना व्यक्त गर्नुभएको छ। आक्रमणको सम्भावित उद्देश्य साउदीको तेल निर्यात र ऊर्जा पूर्वाधारमा दबाव सिर्जना गर्नु रहेको देखिन्छ। पछिल्लो समय इरानसँगको द्वन्द्व हर्मुज जल

0: सिटी 8 अङ्कसहित तेस्रो स्थानमा छ भने चेल्सी 7 अङ्कसहित चौथो स्थानमा छ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। यस वर्षको तिज पर्व सुरु, आज दर खाने दिन, तिजका तीन दिन पर्सिसम्म नै देशका केही ठाउँमा पानी पर्ने सम्भावना। मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा 25 म्यान पावर छानबिन गरिने, 250 म्यान पावरको पूर्व स्वीकृति रोक्का। पछिल्लो 5 दिनमा काठमाडौँमा 2,33,000 सिलिन्डर ग्यास बिक्री, नियमित आपूर्ति भइरहेको निगमले दावी गरे पनि उपभोक्तालाई शास्ति। ड्रोन आक्रमणपछि साउदी अरबद्वारा आफ्नो मुख्य तेल पाइपलाइन बन्द, इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि। र लालिगामा रियलले रायो भालेकानोलाई हरायो, प्रिमियर लिगमा चेल्सी र हल सिटीको बराबरी।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू, रु 2 करोडसम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि
3: नवलपरासी उद्योग वाणिज्य संघको अनुरोध। आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू, आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले क्युआर माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौ। साथै क्युआर रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौ। महासचिव भोला पराजुली, नवलपरासी उद्योग वाणिज्य संघ।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
8: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
9: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
8: जनहितका लागि आफन्त नेपाल, सौजन्य आवर डटर्स इन्टरनेशनल।
10: दाई, राम्रो हिटिङ जग चाहिएको थियो, महावीर इन्टरप्राइजेसबाट ल्याउने त होला नि?
11: ए हो नि, अनि सुन त, एउटा पी फर्म र योगा म्याट पनि ल्याउन नबिर्स है।
10: हुन्छ दाई, हुन्छ, सबै त्यही पाइन्छ।
12: तपाईँलाई पनि घरायसी सामान होस् या किचनका लागि चाहिने आवश्यक सामानहरू, प्लेट, चम्चा, गिलास, किटली, थर्मस, प्लास्टिकका डाइनिङ टेबल, कुर्सी, बाटा, बाल्टी, घर सफाईका लागि वाइपर, पोछा, हर्पिक, टाइल क्लिनर, रुम स्प्रे, ह्यान्ड वास, गल्लाको काम गर्दा आवश्यक पर्ने तिरपाल, बोरा सिउने सुतरी, सुज्जा, धान चामल निकाल्ने पर्खी, चोङ्गा चाहिएको छ भने हामीलाई सम्झनुहोस्। साथै विवाह पार्टी भोज भतेरका लागि चाहिने नेपकिन पेपर, गिलास, सिल्भर पाउच, प्लास्टिकको झोला चाहिएमा पनि हामीलाई नै सम्झनुहोस्।
10: सुपथ मूल्यमा सबै सामान, महावीर इन्टरप्राइजेस, रामग्राम 5 परासी, अग्रहरी पेट्रोल पम्पको पूर्वपट्टि। फोन 0785201 र मोबाइल 98570745766।
13: तहके मालूम बा हो मैडम, कपड़ा के साफ और चमकदार बनावे खातिर हरदम सत

0: हरे कृष्ण हरे कृष्ण
1: लौ हरे कृष्ण जप्दै कता हिँड्नु भयो बुवा?
0: ए बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टलतिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो। त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
2: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने आरसिटी, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
3: पुनश्च डाक्टर विकास ढुङ्गाना र सन्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत, मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
4: थप जानकारीका लागि हरे कृष्ण डेन्टल प्राली, रामग्राम 3/84 बुद्ध चोक, एभरग्रिन हस्पिटल परिसरमा। निर्देशक श्याम कुमार बस्याल, 98 5 10 38 135।
5: ए सुन न, खाजा खान जाउ न, यसो लास्टै भोक लाग्यो भने।
4: जान त जाउ, अलि टिपिकल अनि लोकल मिठो आइटम पाउने ठाउँमा जाउ न।
5: ए कुरो त्यसो पो, त्यसो भए जाउ न त आरआर।
6: लोकल कुखुराका विभिन्न आइटम, माछाका परिकार, हाँस तथा खसीको मासुका विभिन्न आइटम, मोमो चाउमिन सहित भेज स्टिक, केराका विभिन्न परिकार, ससेज, भेज तथा नन भेज लगायतका विभिन्न आइटम सहित शान्त सुन्दर वातावरणमा एसी सहितका कोठाको साथमा खाना, नास्ता र बासका लागि तपाईँको रोजाईको पोइन्ट नवीन दाईको आरआर सेन्टर पोइन्ट।
4: सम्पर्क आरआर सेन्टर पोइन्ट, रामराम 11 जमुआर, हुलास अटोक्राफको ठिक अगाडि। मोबाइल 98 5 70 46 130 र 98 044 00 067।
6: के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी।
7: काठमाडौँको पुतली सडकमा विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्।
6: स्टुडेन्ट भिजामा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पुरा गर्दैछौँ। साथै कक्षा 12 उत्तीर्ण भएका विद्यार्थीहरूका लागि 50% छुटमा आइएलटिएस, पिटी र जापानिज भाषाका कक्षा पनि धमाधम सञ्चालन भइरहेको जानकारी गराइन्छ। एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस अध्ययन गर्न तथा नर्सिङ, इन्जिनियरिङ र मेडिकल कोर्सहरूमा विदेश अध्ययन गर्न जान चाहनुहुन्छ भने पनि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सीलाई सम्झनु।
7: थप जानकारीका लागि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी, रामग्राम 5/84 अदालतको ठिक अगाडि। शाखा प्रबन्धक श्याम कुमार बस्याल, सम्पर्क 98 5 10 38 135।
8: के भएको यस्तो? नजिक मोबाइल ल्याउँदा देख्छु, थोरै टाढा लाँदाखेरि देख्दिन त।
5: ए सुमी, पहिला त मोबाइल कम चला हो, दोस्रो आँखा चेक गराइहाल क्या?
8: चेक गराए पनि त्यही चस्मा नै दिने त हो नि।
5: त्यस्तो होइन नि, अनुभवी नेत्र विशेषज्ञबाट आधुनिक प्रविधिको प्रयोग गरेर उपचार हुने रामग्राम आई केयर परासीमा जाऊ न।
6: हो, रामग्राम आई केयर सेन्टर परासीमा श्रीकृष्ण नेत्रालय भैरवमा कार्यरत अनुभवी नेत्ररोग विशेषज्ञ डाक्टर अमृत बास्तोला र कोलकाता तथा भैरवा आँखा अस्पतालमा काम गर्नुभएका दृष्टिरोग विशेषज्ञ काशिन्द्र शर्माबाट आँखा जाँच गरिन्छ। आधुनिक प्रविधि, फेको मेसिनबाट मोतियाबिन्दुको अपरेसन, आँखामा मासु पलाएको अपरेसन, बाङ्गोटिङ्गो आँखाको भिजन थेरापीद्वारा सिधा बनाउने, बन्द भएको आँसुको नली खुलाउनुको साथै अपरेसन पछिको जाली लेजर विधिबाट सफा गर्ने र दक्ष जनशक्तिबाट आँखाको भिडियो एक्सरे गरी कम्प्युटर प्रविधिबाट पावर, बिना पावरको चस्मा तुरुन्तै तयार गरिन्छ।
4: स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त आँखा सम्बन्धी सबै समस्याको समाधानका लागि
6: रामग्राम आई केयर सेन्टर प्राली, रामग्राम 3/84 मालपोत जाने बाटोमा। सम्पर्क मोबाइल 98 119 069 17 र 98 695 34 254।
9: गोवर्धन चाचा, घरवा कब बनी हो?
10: ए बाबू, हमन के गरीब आदमी, लोहा लकड़ इतना महंगा बा, सोचले रहनी किनवे छावे के, लेकिन
9: लेकिन का हार्डवेयर से नया खरीदल जाते महंगा पड़ी, यही से परासी बाईपास रोड में बाल गोविंद पेट्रोल पंप के सामने सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल खुलल बा। वहाँ आपके मीडियम साइज के रिजेक्टेड माल के साथे पुराना और नया भी एकदम सस्ता में मिलेला, एक बार जाके तो देखी।
11: जी हाँ, पाइप एंगल करकट पाता टीन छड़ प्लेट ग्रिल पत्ती एकदम सस्ता दाम में बिक्री आ खरीदारी भी कैल जाला।
12: संपर्क खातिर
11: सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल रामग्राम 5 बाईपास रोड बाल गोविंद पेट्रोल पंप के सामने प्रोप्राइटर चंदू चौहान मोबाइल 98473 68730 और 98194760630।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले बिहानको 10 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हेलो, हेमलक ट्राभल्स हो?
1: हो हजुर।
0: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो, अनि भैरवा टु काठमाडौँको लागि दुईवटा टिकट पनि।
1: भइहाल्छ
2: हजुर। हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: सुन्नुहोस् त, टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स, सुनोल बार भुमई, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 078-415-001 र मोबाइल 98-570-45-546।
2: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।
3: मैया, ए मैया।
1: हजुर, के भो?
3: छ नि, अब दाँत, मुख र गिजाको उपचारका लागि बुटोल भैरवा जानै नपर्ने भो। परासीमै पहिलो पटक सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर खुलेको रहेछ नि।
4: हाम्रा सेवाहरू दैनिक रूपमा डेन्टल सर्जनद्वारा दन्त परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने, टल्काउने, किरा लागेको दाँत भरिने, दुखेको दाँतको जरेदेखि आरसीटी उपचार, भर्न नमिल्ने दाँतलाई निकाल्ने,
5: साथै मुखमा भएको घाउ खटिराको उपचार, मुख सानो खुल्ने समस्याको उपचार, कृत्रिम दाँत राखिने र बाङ्गोटिङ्गो दाँत मिलाउने।
6: काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययन गर्नुभएका बिडिएस डेन्टल सर्जन डाक्टर निसार खान प्रत्येक दिन आउनुहुन्छ। समयमा दाँतको चेक गराई मौकाको फाइदा उठाउनुहोस्।
5: सम्पर्क सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर, रामग्राम 3 परासी, सुनवल रोड, स्वास्थ्य कार्यालयको अगाडि। मोबाइल 98-023-31-351।
4: विशेषज्ञ सेवा सहितको उपचारका लागि भैरव फार्मेसी, बुद्ध चोक, परासी। काठमाडौँको ह्याम्स र मेट्रो अस्पतालमा कार्यरत सुगर, थाइराइड तथा हर्मोन रोग वरिष्ठ विशेषज्ञ डाक्टर विनय भट्टराई प्रत्येक महिनाको तेस्रो शुक्रबार र शनिबार बिहान, नसा, टाउको तथा मनोरोग वरिष्ठ विशेषज्ञ डाक्टर सन्दीप वर्मा प्रत्येक महिनाको तेस्रो शनिबार, बाल रोग विशेषज्ञ डाक्टर ब्रिज कुमार यादव प्रत्येक दिन बिहान र साँझ, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विशेष रेग्मी प्रत्येक दिन बिहान साँझ, महिला तथा प्रसूति रोग वरिष्ठ विशेषज्ञ डाक्टर निशान्त ठाकुर प्रत्येक महिनाको पहिलो र चौथो शनिबार आउनुहुन्छ। हामी कहाँ आइभीएफ प्रविधिबाट गर्भ राखिने, बाँझोपन परीक्षण, दूरबीनबाट पाठेघर परीक्षण, पाठेघरमा मासु पलाएको, पानी जमेको उपचार, क्यान्सरको परीक्षण, मुटु रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हायजूबाट मुटुको इसिजी गरिनुका साथै इको पनि गरिन्छ। यसका साथै हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर सुदर्शन पाण्डे हरेक शनिबार र देवद मेडिकल कलेज तथा प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डाक्टर कृष्ण कुमार यादव हरेक दिन बिहान र साँझ भैरव फार्मेसीमा आउनुहुन्छ। साथै हामी कहाँ सुगर, थाइराइड, गर्भ, कलेजो, किडनी, सुगर को 3 महीने SBA1C परीक्षण गरिनुका साथै होल बॉडी परीक्षण पनि गरिन्छ। अनुभवी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य समस्या जाँच गराउन र

0: उपचारका लागि भैरव फार्मेसीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि भैरव फार्मेसी रामग्राम 5 परासी बुद्धचोक सम्पर्क 98575 45505।

0: छन्।
1: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तीन तीन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशल टार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
2: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रङ्गाउँदै देश मेरो एभरेस्ट।
3: नमस्कार, म लोकगायक वैकुण्ठ महत। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो परासी 90.2 MHz।

0: मैया ए मैया
1: हजुर के भो
0: छ नि अब दाँत मुख र गिजाको उपचारका लागि बुटोल भैरवा जानै नपर्ने भो परासीमै पहिलो पटक सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर खुलेको रहेछ नि
2: हाम्रा सेवाहरू दैनिक रूपमा डेन्टल सर्जनद्वारा दन्त परीक्षण दाँतको एक्सरे दाँत सफा गर्ने टल्काउने किरा लागेको दाँत भरिने दुखेको दाँतको जरेदेखि आरसीटी उपचार भर्न नमिल्ने दाँतलाई निकाल्ने
3: साथै मुखमा भएको घाउ खटिराको उपचार मुख सानो खुल्ने समस्याको उपचार कृत्रिम दाँत राखिने र बाङ्गोटिङ्गो दाँत मिलाउने
4: काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययन गर्नुभएका बिडिएस डेन्टल सर्जन डाक्टर नेसार खान प्रत्येक दिन आउनुहुन्छ समयमा दाँतको चेक गराई मौकाको फाइदा उठाउनुहोस्
3: सम्पर्क सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर रामग्राम 3 परासी सुनवल रोड स्वास्थ्य कार्यालयको अगाडि मोबाइल 9893231
5: नवलप्रासी उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सूचना नवलप्रासी उद्योग वाणिज्य संघको चालू आर्थिक वर्ष 2083-84 को लागि ₹1,00,000 दुर्घटना बीमा सहित सदस्यता दर्ता तथा नवीकरण कार्य निरन्तर भइरहेको हुँदा नवीकरण गर्न बाँकी रहेका सदस्य महानुभावहरूलाई यथाशीघ्र सदस्यता नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि 0785201124 र 9842799011 मा सम्पर्क गर्नुहोला
6: पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि ओम आयल स्टोर परासीलाई सम्झनुहोस् हामी कहाँ पेट्रोल डिजेल लगायतका अन्य पेट्रोलियम पदार्थहरू सुपथ मूल्यमा उपलब्ध गराइन्छ स्थान ओम आयल स्टोर रामग्राम 5 परासी बाइपास रोड हाट बजार नजिकै सञ्चालक वीरेन्द्र यादव सम्पर्क नम्बर 9857023031
2: विशेषज्ञ सेवा सहितको उपचारका लागि भैरव फार्मेसी बुद्ध चोक परासी काठमाडौँको ह्याम्स र मेट्रो अस्पतालमा कार्यरत सुगर थाइराइड तथा हर्मोन रोग वरिष्ठ विशेषज्ञ डाक्टर विनय भट्टराई प्रत्येक महिनाको तेस्रो शुक्रबार र शनिबार बिहान नसा टाउको तथा मनोरोग वरिष्ठ विशेषज्ञ डाक्टर सन्दीप वर्मा प्रत्येक महिनाको तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर ब्रिज कुमार यादव प्रत्येक दिन बिहान र साँझ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विशेष रेग्मी प्रत्येक दिन बिहान साँझ महिला तथा प्रसूति रोग वरिष्ठ विशेषज्ञ डाक्टर निशान्त ठाकुर प्रत्येक महिनाको पहिलो र चौथो शनिबार आउनुहुन्छ हामी कहाँ आइभीएफ प्रविधिबाट गर्भ राखिने बाँझोपन परीक्षण दूरबीनबाट पाठेघर परीक्षण पाठेघरमा मासु पलाएको पानी जमेको उपचार क्यान्सरको परीक्षण मुटु रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हायजुबाट मुटुको इसिजी गरिनुका साथै इको पनि गरिन्छ यसका साथै हाड जोर्नी नसा तथा बात रोग विशेषज्ञ डाक्टर सुदर्शन पाण्डे हरेक शनिबार र देवद मेडिकल कलेज तथा प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डाक्टर कृष्ण कुमार यादव हरेक दिन बिहान र साँझ भैरव फार्मेसीमा आउनुहुन्छ साथै हामी कहाँ सुगर थाइराइड गर्भ कलेज किडनी सुगर को 3 महीने SBA1C परीक्षण गरिनुका साथै होल बॉडी परीक्षण पनि गरिन्छ अनुभवी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य समस्या जाँच गराउन र उपचारका लागि भैरव फार्मेसीलाई सम्झनुहोस्
7: थप जानकारीका लागि भैरव फार्मेसी रामग्राम 5 परासी बुद्ध चोक सम्पर्क 9857045505
5: नवलपरासी उद्योग वाणिज्य संघको अनुरोध आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले क्युआर माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौ साथै क्युआर रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौ महासचिव भोला पराजुली नवलपरासी उद्योग वाणिज्य संघ
8: डेंगु रोगबाट बस्नका लागि सर्वसाधारणमा अनुरोध डेंगु रोगको महामारी धेरैजसो ठाउँमा प्रकोपको रूपमा फैलिँदै गएकोले यसको लक्षण देखिना साथ स्वास्थ्य संस्थामा गई उपचार गराइहालौ लक्षणहरू उच्च ज्वरो आउनु जोर्नी वा मांसपेशीमा अत्याधिक दुख्नु वाकवाकी लाग्नु बान्ता हुनु गिजा नाक मुखबाट रगत बग्नु शरीर चिलाउने आदि
9: डेंगु रोगबाट बस्ने उपायहरू लामखुट्टेको टोकाईबाट बस्ने पुरा बाहुला
1: भएको लुगा लगाउने, झुल भित्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने गरी जाली लगाउने, घर आँगन र वरपरको सफाई गर्ने, पानी जम्ने भाँडाहरू, टिन, खाली बट्टा, गमला, फुलदानी, टायर आदिमा पानी जम्न नदिने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको दुई पटक फेर्ने, घर वरपर रहेका पानी जम्ने खाल्डा खुल्डी पुर्ने र ढल पोखरी लगायत धेरै पानी जमेको ठाउँमा जलेको मोबिल वा मट्टी तेल हाल्ने गर्नु पर्दछ। थप जानकारीका लागि स्वास्थ्य कार्यालय पश्चिम नवलपरासी।
9: हेलो, हेमलक ट्राभल्स हो?
10: हो हजुर।
9: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो, अनि भैरवा टु काठमाडौँको लागि दुईवटा टिकट पनि।
10: भइहाल्छ
11: हजुर। हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: सुन्नुहोस् त, टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स, सुनोल बार भुमई, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 078-415-001 र मोबाइल 98-570-45-546।
11: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले बिहानको 11 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.

Ben

तेरा मेरा साथ दे।

मन तोरे जिसका प्यार का ना छूटे चाहे हम पे दुनिया रुके।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले मध्याह्नको 12 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक।
1: खोजी चल्दै सम्पर्कविहीन हुनुअघि जहाजले खराब मौसमको सामना गर्नुपरेको भनाए र एसएससी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेश आइपुग्ने। नेपाल खबरमा अब पूरा खबर। मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित 25 म्यान पावर कम्पनी छनौट गरेपछि उत्पन्न विवाद झन पेचिलो बन्दै गएको छ। विवाद बढेपछि सरकारले छनौट भएका कम्पनीको विगतको कारोबार, श्रमिक पठाउने प्रक्रिया र उनीहरू कसरी सूचीमा परे भन्ने विषयमा छानबिन थालेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागलाई 25 मुख्य म्यान पावर कम्पनी र उनीहरूसँग जोडिएका सहायक कम्पनीको कारोबार तथा मलेसिया रोजगारीमा उनीहरूको भूमिकाबारे अध्ययन गर्न निर्देशन दिएको छ। मलेसियाको प्रणालीमा 25 कम्पनी मुख्य संस्थाका रूपमा सूचीकृत भएपछि थप झन्डै 250 नेपाली म्यान पावर कम्पनी सहायक संस्थाका रूपमा जोडिएको विषय समेत विवादमा परेको छ। सरकारले सीमित कम्पनी मार्फत मात्रै नेपाली श्रमिक पठाउने मलेसियाको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सबै इजाजत प्राप्त म्यान पावर कम्पनीलाई समान अवसर दिनुपर्ने अडान राखेको छ। नयाँ व्यवस्थाका कारण मलेसिया जाने श्रमिकको मागपत्र प्रमाणीकरण र पूर्व स्वीकृति प्रक्रियामा समेत असर परेको छ। समस्या समाधानका लागि मलेसियासँग कूटनीतिक संवाद अघि बढाएको सरकारले जनाएको छ। उज्यालोसँगको कुराकानीमा मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले नेपालले श्रम सम्झौता, नेपालको कानुनी व्यवस्था र स्थापित कूटनीतिक अभ्यास अनुसार म्यान पावर व्यवस्थापन गर्न मलेसियालाई आग्रह गरिरहेको बताउनुभयो। नेपालले विवादलाई द्विपक्षीय संयन्त्र तथा संयुक्त प्राविधिक समिति मार्फत समाधान गर्नुपर्ने बताएको छ। यसअघि नै सरकारले मलेसियालाई पत्र पठाउँदै पुरानै प्रणाली अनुसार श्रमिक भर्ना प्रक्रिया अघि बढाउन आग्रह गरिसकेको प्रवक्ता आचार्यको भनाइ छ। मलेसियामा झन्डै 4,00,000 नेपाली कार्यरत छन्। त्यसैले सीमित म्यान पावर कम्पनी छनौटको विवाद व्यवसाय बीचको प्रतिस्पर्धामा मात्रै सीमित नभई ठूलो संख्यामा नेपाली श्रमिकको रोजगारीसँग समेत जोडिएको छ। रुकुम्पा सिममा आज बिहान भएको जीप दुर्घटनामा 2 ज्यान गएको छ। सानीभेरी गाउँपालिका 6 कोट गाउँबाट पालिकाको केन्द्र सिमली हुँदै जिल्ला सदरमुकाम खलङ्गाका लागि छुटेको LU-1-6029 नम्बरको जीप वडा नम्बर 3 र 6 सिमाना डाङ्गु डुङ्गेमा दुर्घटना भएको हो। दुर्घटनामा चालक त्रिवेणी गाउँपालिका रोगाका सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका 6 प्रेम कलाफुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। दुर्घटनामा जीप धनी सहित 9 घाइते भएका छन्। 4 अवस्था गम्भीर रहेको र थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग गरिएको छ। सानीभेरी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई पत्रचार सहित हेलिकप्टर माग गरेको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएका ती 3 मोड्युलर पुल सडक डिभिजन कार्यालय हेटौँडामा भएको कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको छ। 70-70 मिटर लम्बाइका 3 एकतर्फी मोड्युलर पुल भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले हिजो नेपाललाई हस्तान्तरण गर्नुभयो। गएको भदौ 10 रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट सडक तथा पुलमा क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप यी पुल उपलब्ध गराएको हो। भोटेकोशीमा आएको विनाशकारी बाढी र पहिरोले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा सडक तथा पुलमा ठूलो क्षति पुर्याएको छ। नेपाल चीन उत्तरी कोर्ला नाका लोमान्थाङ 4 नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 1,78,44,00,000 रुपियाँ राजस्व सङ्कलन भएको छ। रसुवाको भटेकोसीमा भदौ 10 बाढीबाट रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी बढेको छ। भन्सार प्रमुख विदुर चुणालका अनुसार रसुवागढी केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोर्ला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम चलेको छ। अस्ति शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 राजस्व सङ्कलन गरेको छ। गएको भदौ 22 मुस्ताङ भन्सारबाट दैनिक औसत 30 हाराहारीमा राजस्व सङ्कलन हुने गरेको प्रमुख चुडालले बताउनुभयो। उहाँका अनुसार रसुवागढी नाका बन्द भएपछि अस्ति शुक्रबारसम्म कोर्ला नाकाबाट नेपालभित्रका 434 कन्टेनर र 641 विद्युतीय गाडीको भन्सार कार्यालयमा जाँच पास गराइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा बिरगन्जको मुख्य सडक विस्तार अन्तिम चरणमा कारोबार हुने हप्ताको पहिलो दिन आज सुन चाँदीको भाव बढ्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-6601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
1: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5422।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो, छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई, रुकुम पश्चिममा जीव दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 9 जना घाइते लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पर्सा बिरगन क्षेत्रको मुख्य सड़क विस्तारको काम अन्तिम चरणमा पुगेको छ। सड़क डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सड़क विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ। हेटोडामा रहेको सड़क डिभिजन कार्यालयका अनुसार नेपाल टेलिकमको भवन र माई स्थान नजिकै सड़क विस्तारका क्रममा उत्पन्न विवाद आज समाधान गरी भोलिसम्ममा काम सम्पन्न गर्ने लक्ष्य छ। सड़क सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र बाँकी संरचना हटाउने काम भइरहेको छ। अहिले सिद्धार्थ बैंक पम्पम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको कार्यालयले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा 1200 रुपियाँले बढेको छ। नेपाल सुनसादी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलाको 3,02,200 रुपियाँमा कारोबार भइरहेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुन तोलाको 3,01,000 रुपियाँमा कारोबार भयो। यस्तै आज चाँदीको भाउ पनि तोलामा 60 रुपियाँले बढेको छ। महासङ्घका अनुसार चाँदी 4,660 रुपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। इन्डोनेसियामा 240 जना यात्रु सवार पानी जहाज सम्पर्कविहीन भएको छ। जाभा सागरमा पानी जहाज सम्पर्कविहीन भएको इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीहरूले जनाएका छन्। दक्षिण कालिमतान्त प्रान्तको खोज तथा उद्धार निकायका अनुसार यो जहाज पूर्वी जाभा प्रान्तको सुराबायाबाट दक्षिण कालिमतान्त प्रान्तको बान्जा मासिनतर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको छ। जहाजसँगको अन्तिम सम्पर्क बान्जार मासिन खोज तथा उद्धार केन्द्रबाट झन्डै 80 माइल समुद्री क्षेत्रबाट टाढा रहेको थियो। सम्पर्कविहीन जहाजको खोज तथा उद्धार र अवस्था पत्ता लगाउनका लागि एउटा विशेष जहाज त्यसतर्फ पठाइएको छ। सम्पर्क टुट्नुअघि यात्रुवाहक पानी जहाजले समुद्री क्षेत्रमा प्रतिकूल मौसमको सामना गर्नु परेको इन्डोनेसियाली अधिकारीहरूलाई उद्धृत गर्दै चिमिनियार समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। एसिसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने भएको छ। टोली मलेसियन एयरलाइन्सबाट राति 9:45 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ। नेपाल हिजो भएको एसिसी प्रिमियर कपको फाइनल खेलमा युएईलाई 44 रनले हराउँदै च्याम्पियन बनेको हो। उपाधिसँगै नेपाल दोस्रो पटक एसिया कपमा पुगेको छ। अब नेपालले अर्को वर्ष बङ्गलादेशमा हुने एसिया कपमा आयोजक टोलीसँगै भारत, श्रीलङ्का, पाकिस्तान र अफगानिस्तान जस्ता टोलीसँग खेल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो, छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई। रुकुम पश्चिममा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 9 जना घाइते। थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग। भारत सरकारले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल दियो। मुस्ताङ भन्सारमा 15 दिनमै 1,78 करोड रुपियाँ राजस्व सङ्कलन। इन्डोनेसियामा 240 यात्रु सवार पानी जहाज सम्पर्कविहीन, खोजी चल्दै सम्पर्कविहीन हुनुअघि जहाजले खराब मौसमको सामना गर्नु परेको भनाई। र एसिसी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेश आइपुग्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गर्नु।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौँ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौँ। सम्भव भएसम्म भुइँमा नसुतौँ। झुल लगाएर सुत्ने बानी गरौँ।
3: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौँ। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौँ। वरपर घाँसपात र झारपात काटेर सफा राखौँ। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदिई स्थिर राखौँ। काट्ने, चुस्ने र बाँध्ने नगरौँ। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौँ। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
4: सार्वजनिक हितका लागि
5: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति

0: में मिलाला।
1: थोक एवं फुटकर सामान की आधिकारिक विक्रेता साहिल टायर हाउस मेन रोड ठुठीवारी प्रोप्राइटर सतीश कुमार गुप्त व्हाट्सएप नंबर 9918-5109-81।
2: के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी।
3: काठमाडौँको पुतली सडकमा विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्।
2: स्टुडेन्ट भिजामा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पूरा गर्दैछौँ। साथै कक्षा 12 उत्तीर्ण भएका विद्यार्थीहरूका लागि 50% छुटमा आइएलटिएस, पिटी र जापानिज भाषाका कक्षा पनि धमाधम सञ्चालन भइरहेको जानकारी गराइन्छ। एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस अध्ययन गर्न तथा नर्सिङ, इन्जिनियरिङ र मेडिकल कोर्सहरूमा विदेश अध्ययन गर्न जान चाहनुहुन्छ भने पनि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सीलाई सम्झनु।
3: थप जानकारीका लागि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी रामग्राम 5 परासी अदालतको ठिक अगाडि, शाखा प्रबन्धक श्याम कुमार बस्याल, सम्पर्क 9851038135।

0: भएको यस्तो नजिक मोबाइल ल्याउँदा देख्छु, थोरै टाढा लाँदाखेरि देख्दिन त।
1: सुमी, पहिला त मोबाइल कम चला हो, दोस्रो आँखा चेक गराइहाला क्या।
0: चेक गराए पनि त्यही चस्मा नै दिने त हो नि।
1: त्यस्तो होइन नि, अनुभवी नेत्र विशेषज्ञबाट आधुनिक प्रविधिको प्रयोग गरेर उपचार हुने रामग्राम आई केयर परासीमा जाऊ न।
2: हो, रामग्राम आई केयर सेन्टर परासीमा, श्रीकृष्ण नेत्रालय भैरवमा कार्यरत अनुभवी नेत्ररोग विशेषज्ञ डाक्टर अमृत बास्तोला र कोलकाता तथा भैरव आँखा अस्पतालमा काम गर्नुभएका दृष्टिरोग विशेषज्ञ काशिन्द्र शर्माबाट आँखा जाँच गरिन्छ। आधुनिक प्रविधि फेको मेसिनबाट मोतियाबिन्दुको अपरेसन, आँखामा मासु पलाएको अपरेसन, बाङ्गो टिङ्गो आँखाको भिजन थेरापीद्वारा सिधा बनाउने, बन्द भएको आँसुको नली खुलाउनुको साथै अपरेसन पछिको जाली लेजर विधिबाट सफा गर्ने र दक्ष जनशक्तिबाट आँखाको भिडियो एक्सरे गरी कम्प्युटर प्रविधिबाट पावर बिना पावरको चस्मा तुरुन्तै तयार गरिन्छ।
3: स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त आँखा सम्बन्धी सबै समस्याको समाधानका लागि
2: रामग्राम आई केयर सेन्टर प्राली, रामग्राम 3 परासी मालपोत जाने बाटोमा। सम्पर्क मोबाइल 9819069970 र 9865934254।
3: पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि ओम आयल स्टोर परासीलाई सम्झनुहोस्। हामी कहाँ पेट्रोल डिजेल लगायतका अन्य पेट्रोलियम पदार्थहरू सुपथ मूल्यमा उपलब्ध गराइन्छ। स्थान ओम आयल स्टोर, रामग्राम 5 परासी बाइपास रोड, हाट बजार नजिकै। सञ्चालक वीरेन्द्र यादव, सम्पर्क नम्बर 9857023031। अब इलेक्ट्रिक स्कूटरको शोरूम परासीमै।
2: तपाईँ हाम्रै सुन्दर नगरी परासीमा वातावरण मैत्री दुई पाङ्रे इलेक्ट्रिक स्कुटरको शोरूम खुलेको छ। स्कुटर खरिद गरी अब पेट्रोल भर्ने र सर्भिसिङ गरिरहनु पर्ने झन्झटबाट मुक्त हुनुहोस्।
3: साथै एक पटक चार्ज गरेपछि 100 किलोमिटर सम्म मजाले चढ्नुहोस्, त्यो पनि 70 किलोमिटर

0: चौबिस घंटा सम्मको स्पीड में।
1: थप जानकारी का लागि गीता अटोमोबाइल ग्राम ग्राम पास बाईपास रोड आठ बजार नजिक परासी। संपर्क मोबाइल 9857046865 र 9809695118।
0: अब दायाँ बायाँ हैन, इलेक्ट्रिक स्कूटर नै रोजौं।
2: नवलपरासी उद्योग वाणिज्य संघको अनुरोध। आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू, आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले क्युआर माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौ। साथै क्युआर रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौ। महासचिव भोला पराजुली, नवलपरासी उद्योग वाणिज्य संघ।
3: हरे कृष्ण जप्दै कता हिँड्नु भयो बुवा?
4: ए बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टलतिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो। त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
5: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गुटिङ्गो दाँतलाई सिधा बनाउने, आरसिटी, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
6: पुनश्च डाक्टर विकास ढुङ्गाना र सन्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत, मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
0: थप जानकारीका लागि हरेकृष्ण डेन्टल प्राली, रामग्राम 3 परासी बुद्ध चोक, एभरग्रिन हस्पिटल परिसरमा। निर्देशक श्याम कुमार बस्याल, 9851038135।

0: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना।
1: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्तसम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, ई रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ।
0: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम।
2: ओहो, कता हो दाइ, रन के रे हिन्नु भएको छ नि?
0: हेर न भाइ, घर बनाउन लागेको सामान जहाँ गयो त्यही महँगो। म त दिक्क परे, यसो कबाडतिर सस्तोमा पाइन्छ कि भनेर हिँडेको।
2: ल कबाडमै कता, न्यू जयगणेश इन्टरप्राइजेस परासीमा जानुस् न, त्यहाँ त कबाड भन्दा पनि सस्तो र राम्रो सामान पाइन्छ।
3: हो, हामी कहाँ निर्माण सम्बन्धी छड, सिमेन्ट, जस्ता पाता, एङ्गल पत्ती, पाइप, एचआर सिट तथा मूर्तिहरू सुपथ मूल्यमा पाइन्छ।
2: एक पटक आएर त हेर्नुहोस्।
3: न्यू जय गणेश इन्टरप्राइजेस, रामग्राम 5 परासी, बाइपास रोड, नापी कार्यालयको ठिक अगाडि। सम्पर्क 98450 59960 र 98118 21559।
4: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
9: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
10: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
11: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म।
12: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि।
11: र भैरहवा मेडिकल कलेजका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म।
13: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा भाँचिएको प्लास्टर तथा नर्मल अपरेशन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
8: सम्पर्क जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक रामग्राम 5 परासी, फोन 0785207646 र मोबाइल 98470141106।
2: जता दौडिए पनि त्यस्तै, यो घर बनाउने काम त दिक्क लाग्ने बन्यो। एकै ठाउँ सामान पाइने पनि होइन, रेट पनि त्यस्तै महँगो।
0: लौ दाई पनि सुनिल हार्डवेयर परासी जानु भएन?
1: हजुर, सुनिल हार्डवेयरमा गएपछि घरको चिन्ता खतम।
14: हामी कहाँ छड, सिमेन्ट, गिट्टी, बालुवा, रङरोगनका लागि एसियन तथा एभरेस्ट पेन्ट, इन्डोर ब्रान्डका बाथरूम फिटिङ, सेनेटरी, प्लम्बिङका सबै सामान सँगै इलेक्ट्रिक सामान पनि उपलब्ध छ। अब सबै सामान एकै ठाउँमा सुपथ मूल्यमा पाएपछि भएन त टेन्सन दूर।
1: सम्पर्क सुनिल हार्डवेयर प्राली, रामग्राम 3 परासी, सुनोवल रोड, पुरानो सिनेमा हलको अगाडि, फोन 0785208081।
14: साथै हाम्रो शाखा सुनोवल 12 भूमैमा पनि छ। सम्पर्क फोन 0785905088।
15: ओहो, कस्तो सफा र चम्किलो कपडा, पक्कै पनि तिमीले गाई छाप सरफले नै धोएको हुनुपर्छ।
2: हो त, आजभोलि गाउँ सहर जता ततै गाई छाप सरफ नै प्रयोग गर्छन्। साथै यसको खरिदमा साइकल उपहारको पनि व्यवस्था छ। अनि सुन्नुहोस् त, कपडाको दाग र धब्बा हटाउनलाई त एक्स्ट्रा टाइट हर्बल वास प्रयोग गर्नुपर्छ नि। जसको खरिदमा आइफोन उपहारको पनि व्यवस्था छ, विचार गर्नुहोस् है।
15: हजुर, स्वदेशी उत्पादन प्रयोग गरी नेपाली हुनुमा गर्व गरौं। उत्पादक साफी सरफ उद्योग मायादेवी गाउँपालिका एक पाकडी कपिल वस्तु। सम्पर्क 98264 48 200।
16: नमस्ते, म डम्बर नेपाली, सुन्दै गर्नुहोला रेडियो परासी 90.2 मेगा।

0: हो हजुर,
1: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो अनि भैरवाटु काठमाडौँको लागि दुईवटा टिकट पनि
0: भइहाल्छ।
2: हजुर, हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: सुन्नुहोस् त, टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स, सुनोल 12 भुमई, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 078-415-001 र मोबाइल 98-570-45-546।
2: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।
3: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
4: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
5: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
5: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
7: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
7: जनहितका लागि आफन्त नेपाल, सौजन्य, आवर डटर्स इन्टरनेशनल।
9: चाची, रूमवा बहुत सफा बा हो और सुगंध भी बड़ा खुशबूदार आवता।
10: हाँ बाबू, महावीर इंटरप्राइजेस से टाइल क्लीनर और रूम स्प्रे लगवैली है, बहुत बढ़िया बटलही बा।
11: जी हाँ, आप सब भी घर सफाई के खातिर वाइपर पोछा, टाइल क्लीनर, रूम स्प्रे, हार्पिक, हैंड वॉश, टॉयलेट ब्रश, कार्यक्रम भोज के खातिर सिल्वर पाउच, नेपकिन पेपर, गिलास, प्लास्टिक के झोरा, डाइनिंग टेबल, कुर्सी, स्टूल, बाल्टी, ऐसे गल्ला के काम करत के बोरा सीए वाला सुतरी, सुज्जा, परखी, चोंगा पहले के साथ, किचन संबंधी कुकर, डेक्ची, थरिया, प्लेट, गिलास लगात के सामान खातिर जरूर समझल जा।
12: संपर्क के खातिर महावीर इंटरप्राइजेस, रामग्राम 5 परासी, अग्रहरी पेट्रोल पंप के पूर्व साइड, फोन 078-520-021 और मोबाइल 98-570-45-766।
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ पश्चिम नवलपरासीको पहिलो रेडियो, सामुदायिक रेडियो परासी 90.2 मेगाहर्ज।

0: कार्यक्रमका लागि साथीहरू त टाइममै आउनुहुन्छ होला। ल ब्यानरहरू टाँगेर तयार पारौँ है।
1: ला सबै काम गरियो, झन् ब्यानरै बनाउन भुलिएछ।
0: ल ल केही भएन, राजु आर्ट्स परासीमा फोन गरौँ त, तुरन्तै तयार भइहाल्छ।
1: हजुर, वर्षौंदेखि सेवा गर्दै आएको यस राजु आर्ट्स परासीमा अत्याधुनिक DX5 फ्लेक्स मेसिनबाट डिजिटल फ्लेक्स बोर्ड, प्रिन्ट, स्तरीय फोटो प्रिन्ट, प्रमाण पत्र, भिजिटिङ कार्ड, स्टिकर प्रिन्ट का साथै वाल पेन्ट, साइन बोर्ड पेन्टिङ तथा पेन्टिङ सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ।
2: सम्पर्क राजु आर्ट्स परासी नवल परासी, प्रोपराइटर राजकुमार रेशमी, फोन 0775205510, मोबाइल 9857080510।
3: डाक्टर विनोद नेता कन्डेल, आँखा अस्पताल परासीको अनुरोध।
4: यस आँखा अस्पतालमा दक्ष जनशक्ति र विशेषज्ञद्वारा दैनिक आँखा चेक जाँच गरी मोतियाबिन्दु, मासु पलाएको, परेलाको समस्या आदिको नियमित शल्यक्रिया
3: साथै मोतियाबिन्दुको अत्याधुनिक प्रविधि फेको मसिनबाट फोल्डेबल लेन्स राखेर शल्यक्रिया गरिँदै आएको र शल्यक्रिया पश्चातको जालो अत्याधुनिक याग मेसिन लेजर विधिबाट सफा गरिने सुविधा सहित चेक जाँच पनि भइरहेको छ।
4: हो, त्यसैले समयमै आँखा जाँच गरौँ र दृष्टि गुम्नबाट बचौँ।
2: अनुरोधक नेपाल नेत्र ज्योति संघ, डाक्टर विनोद नेता कन्डेल, आँखा अस्पताल परासी, फोन नम्बर 0785201146 र 0785211033।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: विशेषज्ञ सेवा सहितको उपचारका लागि भैरव फार्मेसी, बुद्ध चोक, परासी। काठमाडौँको ह्याम्स र मेट्रो अस्पतालमा कार्यरत सुगर, थाइराइड तथा हर्मोन रोग वरिष्ठ विशेषज्ञ डाक्टर विनय भट्टराई प्रत्येक महिनाको तेस्रो शुक्रबार र शनिबार बिहान, नसा टाउको तथा मनोरोग वरिष्ठ विशेषज्ञ डाक्टर सन्दीप वर्मा प्रत्येक महिनाको तेस्रो शनिबार, बाल रोग विशेषज्ञ डाक्टर ब्रिज कुमार यादव प्रत्येक दिन बिहान र साँझ, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विशेष रेग्मी प्रत्येक दिन बिहान साँझ, महिला तथा प्रसूति रोग वरिष्ठ विशेषज्ञ डाक्टर निशान्त ठाकुर प्रत्येक महिनाको पहिलो र चौथो शनिबार आउनुहुन्छ। हामी कहाँ IVF प्रविधिबाट गर्भ राखिने, बाँझोपन परीक्षण, दूरबीनबाट पाठेघर परीक्षण, पाठेघरमा मासु पलाएको, पानी जमेको उपचार, क्यान्सरको परीक्षण, मुटु रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हायजुबाट मुटुको ECG गरिनुका साथै इको पनि गरिन्छ। यसका साथै हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर सुदर्शन पाण्डे हरेक शनिबार र देवद मेडिकल कलेज तथा प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डाक्टर कृष्ण कुमार यादव हरेक दिन बिहान र साँझ भैरव फार्मेसीमा आउनुहुन्छ। साथै हामी कहाँ सुगर, थाइराइड, गर्भ, कलेज किडनी, सुगरको 3 महिने SBA1C परीक्षण गरिनुका साथै होल बडी परीक्षण पनि गरिन्छ। अनुभवी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य समस्या जाँच गराउन र उपचारका लागि भैरव फार्मेसीलाई सम्झनुहोस्।
9: थप जानकारीका लागि भैरव फार्मेसी, रामग्राम 5 परासी, बुद्ध चोक, सम्पर्क 9857045505।
10: अब तपाईँको टोयलेट जाम भयो वा भरियो भनेर तपाईँ भौतारिनु पर्दैन, मात्र एक कल फोन राम बच्चन सेनेटरीलाई गर्नुभयो भने हामी तुरन्त आइहाल्छौँ।
11: हाम्रा सेवाहरू
1: अत्याधुनिक भ्याकुम क्लिनर मेसिन द्वारा गन्ध रहित तरिकाले सेफ्टी ट्याङ्की सफा गरिने,
11: विद्युत नभएमा पनि जेनेरेटरबाट काम गरिने।
1: थप जानकारीका लागि सम्पर्क राम बच्चन सेनेटरी, रामग्राम 1 परासी।
12: सम्पर्क मोबाइल 9809। 70482 98007 75 13 र 98674 95513

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले अपराह्नको 2 बज्यो।
2: एक्सट्रीम एनर्जी ड्रिंक,
3: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: डाक्टर विनोद नीता कन्डेल आँखा अस्पताल परासीको अनुरोध।
1: यस आँखा अस्पतालमा दक्ष जनशक्ति र विशेषज्ञद्वारा दैनिक आँखा चेक जाँच गरी मोतियाबिन्दु, मासु पलाएको, परेलाको समस्या आदिको नियमित शल्यक्रिया
0: साथै मोतियाबिन्दुको अत्याधुनिक प्रविधि फेको मसिनबाट फोल्डेबल लेन्स राखेर शल्यक्रिया गरिँदै आएको र शल्यक्रिया पश्चातको जालो अत्याधुनिक याग मेसिन लेजर विधिबाट सफा गरिने सुविधा सहित चेक जाँच पनि भइरहेको छ।
1: हो, त्यसैले समयमै आँखा जाँच गरौँ र दृष्टि गुम्नबाट बचौँ।
0: अनुरोधक नेपाल नेत्र ज्योति संघ, डाक्टर विनोद नीता कन्डेल आँखा अस्पताल परासी, फोन नम्बर 0785201146 र 0785211033।
2: विशेषज्ञ सेवा सहितको उपचारका लागि भैरव फार्मेसी, बुद्ध चोक, परासी। काठमाडौँको ह्याम्स र मेट्रो अस्पतालमा कार्यरत सुगर, थाइराइड तथा हर्मोन रोग वरिष्ठ विशेषज्ञ डाक्टर विनय भट्टराई प्रत्येक महिनाको तेस्रो शुक्रबार र शनिबार बिहान, नसा, टाउको तथा मनोरोग वरिष्ठ विशेषज्ञ डाक्टर सन्दीप वर्मा प्रत्येक महिनाको तेस्रो शनिबार, बाल रोग विशेषज्ञ डाक्टर ब्रिज कुमार यादव प्रत्येक दिन बिहान र साँझ, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विशेष रेग्मी प्रत्येक दिन बिहान साँझ, महिला तथा प्रसूति रोग वरिष्ठ विशेषज्ञ डाक्टर निशान्त ठाकुर प्रत्येक महिनाको पहिलो र चौथो शनिबार आउनुहुन्छ। हामी कहाँ आइभीएफ प्रविधिबाट गर्भ राखिने, बाँझोपन परीक्षण, दूरबीनबाट पाठेघर परीक्षण, पाठेघरमा मासु पलाएको, पानी जमेको उपचार, क्यान्सरको परीक्षण, मुटु रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हायजूबाट मुटुको इसिजी गरिनुका साथै इको पनि गरिन्छ। यसका साथै हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर सुदर्शन पाण्डे हरेक शनिबार र देवद मेडिकल कलेज तथा प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डाक्टर कृष्ण कुमार यादव हरेक दिन बिहान र साँझ भैरव फार्मेसीमा आउनुहुन्छ। साथै हामी कहाँ सुगर, थाइराइड, गर्भ, कलेज किडनी, सुगर को 3 महीने SBA1C परीक्षण गरिनुका साथै होल बॉडी परीक्षण पनि गरिन्छ। अनुभवी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य समस्या जाँच गराउन र उपचारका लागि भैरव फार्मेसीलाई सम्झनुहोस्।
3: थप जानकारीका लागि भैरव फार्मेसी, रामग्राम 5 परासी, बुद्ध चोक, सम्पर्क 98575405।
4: हरे कृष्ण
5: जप्दै कता हिँड्नु भयो बुवा?
4: ये बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टलतिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो। त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
2: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने, आरसिटी, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
6: पुनश्च डाक्टर विकास ढुङ्गाना र सन्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत, मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
7: थप जानकारीका लागि हरे कृष्ण डेन्टल प्राली, रामग्राम 3 परासी, बुद्ध चोक, एभरग्रिन हस्पिटल परिसरमा, निर्देशक श्याम कुमार बस्याल, 98510-38135।
8: कार्यक्रमका लागि साथीहरू त टाइममै आउनुहुन्छ होला। ल, ब्यानरहरू टाँगेर तयार पारौँ है।
9: ला, सबै काम गरियो, झन् ब्यानरै बनाउन भुलिएछ।
8: ल ल, केही भएन, राजु आर्ट्स परासीमा फोन गरौँ त, तुरन्तै तयार भइहाल्छ।
9: हजुर, वर्षौँदेखि सेवा गर्दै आएको यस राजु आर्ट्स परासीमा अत्याधुनिक DX5 फ्लेक्स मेसिनबाट डिजिटल फ्लेक्स बोर्ड, प्रिन्ट, स्तरीय फोटो प्रिन्ट, प्रमाण पत्र, भिजिटिङ कार्ड, स्टिकर प्रिन्ट का साथै वाल पेन्ट, साइन बोर्ड पेन्टिङ तथा पेन्टिङ सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ।
0: सम्पर्क राजु आर्ट्स परासी, नवल परासी, प्रोपराइटर राजकुमार रेशमी, फोन 0725205510, मोबाइल 98570-80510।

0: सम्पर्क मोबाइल 98069707482, 98007075713 र 98674995513।
1: जहिले खाना खाने बेलामै झ्याप पलाइन जान्छ, एउटा इन्भर्टर त राख्नै पर्छ बुढा।
2: ठिकै भन्यौ, अनि रुममा कुलर पनि त चाहियो, त्यसको लागि सिर्जना इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स पसल छँदैछ नि, के को चिन्ता।
3: हजुर, जहाँ तपाईँले गिजर, हिटर, इन्भर्टर, आइरन, राइस कुकर, पंखा लगायत सम्पूर्ण इलेक्ट्रिक सामान पाउनुका साथै हाउस वेयरिङ र इलेक्ट्रोनिक सामानहरू दक्ष इलेक्ट्रिसियनद्वारा मर्मत पनि गरिन्छ।
2: पुनश्च हामी होम सर्भिस पनि भनेकै समयमा तुरुन्त गरिदिन्छौँ।
4: सिर्जना इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक सेन्टर, रामग्राम 5 परासी थाना रोड, ग्लोबल कम्प्युटर को ठीक अगाडि। प्रोप्राइटर केदारनाथ गुप्ता। मोबाइल 98115 64092 र 98238 36460।

0: ए बुढा, एउटा राम्रो नयाँ डिजाइनको गहना बनाउन मन लागेको थियो। जाउ न गुलमेली सुनचादी पसल भूमैमा।
1: ए जीएस गुलमेलीमा भइहाल्छ नि। यस क्षेत्रमै दशकौ पुरानो भर पर्दो र सबैको रोजाईको पसल हो नि। अनि फेरि सुन जस्तो कुरा जहाँ पाए त्यही कहाँ किन्नु? हाम्रो विश्वास त जीएस गुलमेली नै हो।
0: हजुर, हामी कहाँ शुद्ध सुनबाट निर्मित आकर्षक डिजाइनका तयारी तथा अर्डर अनुसारको गरगहना पाउनुका साथै राशि अनुसारका पत्थर जडान गरिन्छ।
1: नयाँ पुरानो सुनचारी खरिद बिक्री वा सत्ता पट्टाका लागि पनि हामीलाई सम्झनुहोस्। जेएस गुलमेली सुनचादी पसल, सुनवल 12 भूमही, प्रोप्राइटर धनबहादुर सुनार। फोन 0784150447, मोबाइल 9857036358 र 9806677763।
2: ओहो, कता हो दाई, रन के र हिन्नु भएको छ नि?
3: हेर न भाइ, घर बनाउन लागेको सामान जहाँ गयो त्यही महँगो। म त दिक्क परे, यसो कबाडतिर सस्तोमा पाइन्छ कि भनेर हिँडेको।
2: ल कबाडमै कता, न्यू जय गणेश इन्टरप्राइजेस परासीमा जानुस् न, त्यहाँ त कबाड भन्दा पनि सस्तो र राम्रो सामान पाइन्छ।
4: हो, हामी कहाँ निर्माण सम्बन्धी छड, सिमेन्ट, जस्ता पाता, एङ्गल पत्ती, पाइप, एचआर सिट तथा मूर्तिहरू सुपथ मूल्यमा पाइन्छ।
1: एक पटक आएर त हेर्नुहोस्।
4: न्यू जय गणेश इन्टरप्राइजेज, रामग्राम 5 परासी, बाइपास रोड, नापी कार्यालयको ठिक अगाडि। सम्पर्क 9845059960 र 9818215059।
2: ए सुन न, खाजा खान जाउ न, यसो लास्टै भोक लाग्यो भने।
0: जान त जाउँ, अलि टिपिकल अनि लोकल मिठो आइटम पाउने ठाउँमा जाउँ न।
2: ए कुरो त्यसो पो, त्यसो भए जाउँ न त आरआर।
1: लोकल कुखुराका विभिन्न आइटम, माछाका परिकार, हाँस तथा खसीको मासुका विभिन्न आइटम, मोमो चाउमिन सहित भेज स्टिक, केराका विभिन्न परिकार, ससेज, भेज तथा नन भेज लगायतका विभिन्न आइटम सहित शान्त सुन्दर वातावरणमा एसी सहितका कोठाको साथमा खाना नास्ता र बासका लागि तपाईँको रोजाईको पोइन्ट नवीन दाईको आरआर सेन्टर पोइन्ट।
0: सम्पर्क आरआर सेन्टर पोइन्ट, रामराम 11 जमुआर, हुलास अटोक्राफको ठिक अगाडि। मोबाइल 9857046130 र 9804400067।
5: के भएको यस्तो, नजिक मोबाइल ल्याउँदा देख्छु, थोरै टाढा लाँदाखेरि देख्दिन त।
2: ए सुमी, पहिला त मोबाइल कम चला हो, दोस्रो आँखा चेक गराइहाला क्या?
5: चेक गराए पनि त्यही चस्मा नै दिने त हो नि।
2: त्यस्तो होइन नि, अनुभवी नेत्र विशेषज्ञबाट आधुनिक प्रविधिको प्रयोग गरेर उपचार हुने रामग्राम आई केयर परासीमा जाऊ न।
1: हो, रामग्राम आई केयर सेन्टर परासीमा श्रीकृष्ण नेत्रालय भैरवमा कार्यरत अनुभवी नेत्ररोग विशेषज्ञ डाक्टर अमृत बास्तोला र कोलकाता तथा भैरव आँखा अस्पतालमा काम गर्नुभएका दृष्टिरोग विशेषज्ञ काशिन्द्र शर्माबाट आँखा जाँच गरिन्छ। आधुनिक प्रविधि, फेको मेसिनबाट मोतियाबिन्दुको अपरेसन, आँखामा मासु पलाएको अपरेसन, बाङ्गो टिङ्गो आँखाको भिजन थेरापीद्वारा सिधा बनाउने, बन्द भएको आँसुको नली खुलाउनुको साथै अपरेसन पछिको जाली लेजर विधिबाट सफा गर्ने र दक्ष जनशक्तिबाट आँखाको भिडियो एक्सरे गरी कम्प्युटर प्रविधिबाट पावर बिना पावरको चस्मा तुरुन्तै तयार गरिन्छ।
0: स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त आँखा सम्बन्धी सबै समस्याको समाधानका लागि
1: रामग्राम आई केयर सेन्टर प्राली, रामग्राम 3 परासी, मालपोत जाने बाटोमा। सम्पर्क मोबाइल 9819069917 र 9695434254।
6: नमस्कार, म लोकदोरी गायिका

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले अपराह्नको 3 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: Radio Parasi 90.2 megahertz.
5: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढी हिम पहिरोको कारण आएको तथ्यसहित सरकारी प्रतिवेदन सार्वजनिक। तीव्र बेग कारण पूर्व सूचनाका लागि समय नै नपाएको भनाई। एमसिसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सम्पन्न। 21 महिनामा सक्ने गरी सुरु गरेको काम शिलान्यास गरेको 9 महिनामै सकियो। 900 ओस्कार अवार्डमा नेपालबाट चलचित्र 3 सिफारिस, प्रधानमन्त्री शाहको शुभकामना। मध्यपूर्वमा तनाव नबढाउन इरान, इराक र टर्कीको आह्वान। द्वन्द्व अन्ति अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड। र महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलङ्का खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको दोस्रो प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात् हिम पहिरोका कारण बाढी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार लाङटाङ लिरुङ हिमालको उत्तरी मोहडामा झण्डै 5,200 मिटर उचाइबाट 2 वर्ग किलोमिटर क्षेत्रको हिम चट्टान खस्दा यो आकस्मिक बाढी आएको हो। हिम चट्टान खसेको ठाउँबाट 22 किलोमिटर टाढाको रसुवागढीमा रहेको नेपाल चीन सीमासम्म बाढी आइपुग्न केवल 7 मिनट मात्रै लागेको थियो, जसको औसत गति प्रति घण्टा 188 किलोमिटर थियो। बाढीको गति रसुवागढीबाट स्याप्रुग बेसी पुग्दा प्रति घण्टा 83 किलोमिटर, बेत्रावदी पुग्दा 65 किलोमिटर, मलेखु पुग्दा 29 किलोमिटर र देवघाटसम्म पुग्दा प्रति घण्टा 26 किलोमिटरमा झरेको थियो। यो बाढी वर्षाका कारण नभई हिम पहिरोका कारण आएको केन्द्रले स्पष्ट पारेको छ। घटनासँग जोडिएको 5.2 म्याग्निच्युडको भूकम्प जस्तो देखिने कम्पन पनि वास्तवमा हिम पहिरोकै प्रभाव रहेको प्रतिवेदनमा उल्लेख छ। बाढीपछि माथिल्लो लेन्दे खोलामा 2 नयाँ प्राकृतिक ताल बनेका छन्, जस सरकारले जोखिममुक्त क्षेत्रका बासिन्दालाई सचेत गराउन बिहान 9 बजेदेखि 9:14 रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नवलपरासी चितवनका मोबाइल प्रयोगकर्तालाई झण्डै 6,78,000 एसएमएस पठाएको थियो। यसैबीच सम्भावित जोखिमलाई ख्याल गरेर भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ। एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाका रूपमा रहेको 18 किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको न्यू बुटौल सब स्टेसनदेखि नेपाल भारत सीमासम्म जोड्ने 400 केभी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्र निर्माण पूरा भएको हो। ऊर्जा मन्त्रालयको अनुरोधमा एमसिए नेपालले उच्च प्राथमिकताका साथ तोकिएकै समयभित्र काम सम्पन्न गरेको हो। आयोजना सम्पन्न भएको अवसरमा आयोजित समारोह मा अर्थ मन्त्रालयका सचिव एवं एमसिए नेपालका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो निर्णयले नेपालको विद्युत पूर्वाधार सुदृढीकरण र सीमापार ऊर्जा व्यापार विस्तारमा कोशी ढुङ्गा थपेको बताउनुभयो। यस्तै एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र एमसिसीकी आवासीय राष्ट्रिय नियोग निर्देशक डायन फ्रान्सिस्कोले आयोजना तोकेकै समयमा सकिनु प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। भारतीय कम्पनी ट्रान्स रेल लाइटिङ लिमिटेडले 1,23,80,000 अमेरिकी डलर अर्थात् झण्डै 1,89 करोड रुपियाँमा 21 महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको। यो आयोजना बीचमा केही समय रोकिए पनि द्रुत गतिमा काम गरेर पूरा गरिएको हो। नेपालतर्फको खण्ड तयार भएसँगै अब भारततर्फ विद्युत प्रवाहका लागि आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया अघि बढाइनेछ। एमसिसी अनुदान अन्तर्गत नेपालमा कुल 315 किलोमिटर प्रसारण लाइन, 3 सब स्टेसन र सडक सुधारका अन्य कामहरू पनि भइरहेका छन्। सन् 2027 घोषणा हुने 79 एकेडेमी अवार्ड ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र तिनीहरू एलिफेन्ट्स इन द फगले प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समिति नेपालले आज विज्ञप्ति निकालेर चलचित्र तिनीहरूलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिस गरेको हो। समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माले निकाल्नु भएको विज्ञप्ति अनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट दुईवटा नेपाली कथानाक चलचित्र तिनीहरू र गौथली प्राप्त भएका थिए। प्राप्त यी दुईमध्ये एकाडेमीको मापदण्ड अनुरूप चलचित्र उत्कृष्ट चलचित्र छनौट गर्न समितिले विभिन्न पक्षको मूल्याङ्कन गरेको हो। चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखी गरेको गहन अध्ययन पश्चात तिनीहरूलाई उत्कृष्ट ठहर गर्दै छनौट गरेको समितिले जनाएको छ। यस छनौटसँगै अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको र एसिया पेसिफिक स्क्रिन अवार्डमा मनोनयन भएको चलचित्र एलिफेन्ट्स इन द फग तिनीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ। शाहले फेसबुकमा लेख्दै चलचित्र हेर्न पनि आग्रह गर्नुभएको छ। अविनाश विक्रम शाह निर्देशित यो चलचित्र यसअघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ। सरकारले पनि यो चलचित्रलाई नगद राशिसहित पुरस्कृत गरेको छ। प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि बिहान चीनको बेजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिग्देल बेजिङमा आयोजना हुने 13 बेजिङ रियासन फोरममा सहभागी हुने कार्यक्रम छ। उहाँ आउँदो असोज 3 गते स्वदेश फर्कनुहुनेछ। चीन प्रस्थान गर्नुअघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्किसीले विदाई गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556 4943 4953 555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स, घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। पार्टी शुद्धिकरण, सुदृढीकरण र रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि उत्पन्न विवाद मिलाउन नेकपा एमालेका नेताहरू आवश्यक बैठकमा व्यस्त छन्। गएको फागुन 21 गतेको चुनावमा पार्टीको पराजय लगायतको समीक्षा गरेर पार्टी र नागरिकको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनर्गठनका लागि सुझाव दिन गठित कार्यदलमा रहेका पदाधिकारीहरू काभ्रेमा आवश्यक रूपमा रहेर छलफल गरिरहेका हुन्। एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार हिजो बैठकका लागि त्यता गएका नेताहरू छलफल सकेर आज काठमाडौँ फर्कने कार्यक्रम छ। पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलले प्रदेशगत रूपमा सुझाव लिएपछि कार्यदलका लागि महासचिव शङ्कर पोखरेलबाट तयार पारेको प्रतिवेदनमा पार्टीका उपाध्यक्ष एवं संयोजक रामबहादुर थापाको फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो। महासचिव पोखरेलको प्रतिवेदनमा धेरै नेताहरूले सहमति जनाएको भए पनि कार्यदलमा सर्वसम्मत प्रतिवेदन तयार गर्ने समझदारी भएकाले अरू छलफल गरेको हो। अब विदेशको खबर। इरान, इराक र टर्कीले मध्यपूर्वमा बढ्दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द्व फैलनबाट रोक्न आह्वान गरेका छन्। इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले हिजो टर्की र इराकका विदेश मन्त्रीहरूसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गर्नुभएको थियो। टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ्न नदिन र द्वन्द्व अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभएको चिनियाँ समाचार संस्था सिन्वाले जनाएको छ। क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनीतिक प्रयासलाई अघि बढाउने विषयमा पनि उहाँहरू बीच सहमति भएको छ। त्यसै गरी इराकका विदेश मन्त्री फुआद हुसेनसँगको टेलिफोन वार्तामा अराघचीले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय घटनाक्रमबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ। दुवै पक्षले साझा सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्न तथा आवश्यक समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ। अब खेल खबर। 10 संस्करणको एसिसी महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलङ्का खेल्दैछन्। फाइनल खेल UAE को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाली समयअनुसार राति 8 बजे सुरु हुनेछ। श्रीलङ्का साबिक विजेता टोली हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलङ्काले उपाधि जितेको थियो। भारत र श्रीलङ्का अपराजित रहँदै फाइनलमा पुगेका हुन्। महिला एसिया कप फाइनलमा भारत र श्रीलङ्का बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका भेटमा भारत 5 र श्रीलङ्का 1 पटक विजयी भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 संस्करण फाइनल खेलेको भारत 7 पटक उपाधि जित्न सफल भएको छ। 6 पटक फाइनल खेलेको श्रीलङ्काले सन् 2024 उपाधि जितेको छ। यस्तै बङ्गलादेश ले सन् 2018 उपाधि जितेको थियो। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। भोटेको सी बाढी हिम पहिरोको कारण आएको तथ्यसहित सरकारी प्रतिवेदन सार्वजनिक, तीव्र बेका कारण पूर्वानुमान पूर्वसूचनाका लागि समय नै नपाएको भनाई। MCC अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सम्पन्न, 21 महिनामा सक्ने गरी सुरु गरेको काम शिलान्यास गरेको 9 महिनामै सकियो। 900 ओस्कार अवार्डमा नेपालबाट चलचित्र तिनीहरू सिफारिस, प्रधानमन्त्री शाहको शुभकामना। मध्यपूर्वमा तनाव नबढाउन इरान, इराक र टर्कीको आह्वान, द्वन्द्व अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड। र महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलङ्का खेल्दै।
3: बस, ट्रक, कार होस् वा मोटर बाइक, टायर सधैँ सिएटकै।
4: हजुर, जय कालिका ट्रेडिङ एन्ड सप्लायर्स भूमहिमा बलियो, टिकाउ अनि बढी माइलेज भएको सिएट टायर, इन्भर्टर, ब्याट्रीहरू साथै आकर्षक सटिङ सुटिङका लागि पनि एकै ठाउँ,
3: जय कालिका ट्रेडिङ एन्ड सप्लायर्स, सुनवल 12 भूमहिलाई सम्झनुहोस्। सम्पर्क मोबाइल 98575 45155।
5: हत्तेरिका, कस्तो पैसै नभएको बेलामा फ्याट्टै मोबाइल खसेर फुटेछ।
6: ल टेन्सन नगर्न यार, धीरज दाइकोमा जाने किस्तामा लिने।
7: ए अँ, त्यहाँ त सबै इलेक्ट्रोनिक सामान किस्तामा पाइन्छ नि।
3: हामी कहाँ सम्पूर्ण ब्रान्डका मोबाइल खरिद बिक्री तथा मर्मत गरिनुका साथै टिभी, फ्रिज, एसी, पंखा, कुलर, हिटर लगायतका सम्पूर्ण इलेक्ट्रिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
8: सबै प्रकारका मोबाइल र गुणस्तरीय इलेक्ट्रिक सामानको लागि सम्झनै पर्ने ठाउँ धीरज ट्रेडर्स, रामग्राम 5 बुद्ध चोक परासी, म्यानेजिङ डिरेक्टर धीरज खरेल। सम्पर्क 9847-22020 र 9815-22020।
9: दाई, राम्रो हिटिङ जग चाहिएको थियो, महावीर इन्टरप्राइजेसबाट ल्याउने त होला नि?
10: ए हो नि, अनि सुन त, एउटा पी फर्म र योगा म्याट पनि ल्याउन नबिर्स है।
9: हुन्छ दाई, हुन्छ, सबै त्यही पाइन्छ।
8: तपाईँलाई पनि घरायसी सामान होस् या किचनका लागि चाहिने आवश्यक सामानहरू, प्लेट, चम्चा, गिलास, किटली, थर्मस, प्लास्टिकका डाइनिङ टेबल, कुर्सी, बाटा, बाल्टी, घर सफाईका लागि वाइपर, पोछा, हर्पिक, टाइल क्लिनर, रुम स्प्रे, ह्यान्ड वास, गल्लाको काम गर्दा आवश्यक पर्ने तिरपाल, बोरा सिउने सुतरी, सुज्जा, धान चामल निकाल्ने पर्खी, चोङ्गा चाहिएको छ भने हामीलाई सम्झनुहोस्। साथै विवाह पार्टी भोज भतेरका लागि चाहिने नेपकिन पेपर, गिलास, सिल्भर पाउच, प्लास्टिकको झोला चाहिएमा पनि हामीलाई नै सम्झनुहोस्।
9: सुपथ मूल्यमा सबै सामान महावीर इन्टरप्राइजेस, रामग्राम 5 परासी, अग्रहरी पेट्रोल पम्पको पूर्वपट्टि। फोन 0785-20-021 र मोबाइल 9857-45766।
11: अरे वाह, देखा थी, बहुत बढ़िया घर बनवा वाला हो।
12: हाँ, घरवा तो बढ़िया ने बन गई, लेकिन देखते वाला टाइल, मार्बल और डेकोरेशन के सारा काम बाकी बा।
11: चला, इतना बढ़िया सोच तोहर रघुकुल सेनेटरी एंड हार्डवेयर ही पूरा कर सके।
13: जी, हमन की यहाँ टाइल, मार्बल, ग्रेनाइट, टोटी, बाथरूम फिटिंग, किचन डेकोरेशन, मोटर, पानी टैंकी, शावर, मिक्सर, सीसा, टेबल टॉप, कम्बोर्ड सीट, सीपीवीसी, पीवीसी पाइप लगाए तमाम सामान थोक तथा खुदरा बिक्री होला।
14: संपर्क रघुकुल सेनेटरी एंड हार्डवेयर हाउस, मेन रोड ठूठी बारी, साहिल टायर हाउस के बगल में, प्रोप्राइटर चंचल। मोबाइल 9142-52-31।
15: परासी क्षेत्र में पहला बेर निजी स्वामित्व में संचालित 1500 के सुविधा संपन्न हॉस्पिटल सत साहेब सिटी हॉस्पिटल प्राली परासी।
14: 2400 घंटा इमरजेंसी सेवा देहता सत साहेब हॉस्पिटल परासी में, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डॉक्टर अजेंद्र यादव द्वारा महिला संबंधी तमाम रोग के चेक जाग तथा उपचार, सामान्य चिकित्सा एवं शल्य क्रिया, बाल रोग तथा शिशु सेवा, लैब, एक्सरे, वीडियो एक्सरे, यूएसजी, ईसीजी तथा इको सेवा, अल्ट्रासाउंड, इंडोस्कोपी, नेबुलाइजेशन सेवा के साथ बिरामी भरना और दक्ष फार्मासिस्ट द्वारा फार्मेसी सेवा उपलब्ध बा।
15: इतने भर नहीं, सत साहेब सिटी हॉस्पिटल में बाल बच्चन संबंधी कोनो भी समस्या के उपचार खातिर बाल रोग विशेषज्ञ डॉक्टर ब्रिज यादव द्वारा खूब बढ़िया से दवाई होता।
5: संपर्क के खातिर जरूर याद रखल जाए, सत साहेब सिटी हॉस्पिटल प्राली, रामग्राम 5 परासी, घंटाघर चौक से 100 मीटर दक्षिण रास्ता के पूर्व साइड। मोबाइल नंबर 9861-45-737।
6: जता दौड़िए पनि त्यस्तै यो

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले अपराह्नको 4 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference.

0: कार ए पुर बहिया, आज कपड़ा बड़ा साफ और चमकदार लगता, कौने सरफ से फिचली हरे?
1: काहे तोहके नहीं मालूम बाका, आजकल ते गांव से लेके शहर बाजार तक सब केहू गाय छाप सरफे लगावता, जेकर खरीद में साइकिल इनाम मिलता, साथ ही कपड़ा के दाग और धब्बा हटाए के बाते एक्स्ट्रा टाइट हर्बल वाश प्रयोग कर जा, जेहमे आईफोन 13 उपहार के भी व्यवस्था बा।
2: जी हाँ, आप सब भी स्वदेशी उत्पादन प्रयोग कइल जा और नेपाली होली कह के पहचान दिखावल जा।
3: उत्पादक साफी सरफ उद्योग, माया देवी गाँव पालिका एक, पाकड़ी, कपिल वस्तु। संपर्क के नंबर 98264 48 200।
4: क्षणिक रूपमा साथीभाइको लहलहैमा लागेर लागु औषध सेवन गर्दा यो कुनै दिन लत बन्न सक्छ।
5: लागु औषध सेवन तथा ओसार पसार कानुनी रूपमा अपराध भएकाले जेलमा जीवन बित्न सक्छ।
4: यसले खुसी बढाउँदैन, घटाउँदछ। यसले स्वतन्त्रता दिँदैन, निर्भरता बढाउँछ।
5: लागु औषधलाई टाढै राखौं, उज्यालो भोलि आफै बनाऊ।
4: लागु औषधको प्रयोगले आफू, परिवार, समाज र राष्ट्रलाई नै अतुलनीय क्षति हुने भएकाले यस्ता पदार्थबाट टाढै रहने प्रण गरौं।
5: लागु औषध सेवन नगरौ, आफू बचौ, अरूलाई पनि बचाऊ।
4: अनुरोधक इन्द्रणी सामाजिक विकास मञ्च UMN बाल अधिकार परियोजना प्रतापपुर गाउँपालिकाद्वारा जारी सन्देश।
6: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
7: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
8: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
9: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म।
10: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि।
9: र भैरहमा मेडिकल कलेजका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म।
11: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा भाँचिएको प्लास्टर तथा नर्मल अपरेसन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
6: सम्पर्क जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक रामग्राम 5 परासी, फोन 0785207646 र मोबाइल 98470141106।
12: जो कोही को इच्छा सुन्दर घरको, सुन्दर घरको लागि सुन्दर रंग।
13: तपाईको घरलाई आकर्षक बनाउन चाहिन्छ इन्डिगो पेंट्स।
12: इन्डिगो पेन्ट्सको आधिकारिक विक्रेता सत्य भगवती ट्रेडिङ कन्सर्न कलर हाउस एन्ड सिद्धार्थ प्लम्बिङ रामग्राम 3 परासी।
13: इन्डिगोको मिराकल लग्जरी इमुल्सन 7 वर्ष वारेन्टी र घर बाहिर लगाउने वालमेट 10 वर्ष वारेन्टी सहित अटोमेटिक मेसिनबाट कलर तयार गरिनुका साथै रङ रोगन सम्बन्धी सम्पूर्ण सामग्रीका लागि हामीलाई सम्झनुहोस्।
12: इन्डिगो पेन्ट्स, सदा बसन्तम।
6: घरलाई कस्तो रङ सुहाउँछ भने निर्माण अगाडि नै प्रिभ्यू पनि हेर्न सक्नुहुनेछ।
12: त्यति मात्रै कहाँ हो र, हामी कहाँ पाइप फिटिङ प्लम्बिङका सबै सामान, सूर्या ब्रान्डको 7 वर्ष रिप्लेसमेन्ट ग्यारेन्टी सहितका धाराका सामानका साथै बेनकाडो ब्रान्डका टोयलेट बाथरूमका सामान 2 वर्षको ग्यारेन्टी सहित उपलब्ध छ।
13: साथै स्टिल र प्लास्टिकका ट्याङ्कीका लागि पनि हामीलाई सम्झनुहोस्। होम डेलिभरीको पनि व्यवस्था छ।
12: परासीमा घर रङ रोगन, प्लम्बिङ र टोयलेट बाथरूमका सबै सामग्री सुपथ मूल्य पाइने एकमात्र स्थान
13: सत्य भगवती ट्रेनिङ कन्सर्न कलर हाउस एन्ड सिद्धार्थ प्लम्बिङ रामग्राम 3 परासी पुरानो फिल्म हलको अगाडि।
6: प्रोप्राइटर चन्द्रमणि चौधरी, सम्पर्क 0785207746 र 98570046747।
14: हरे कृष्ण जप्दै कता हिँड्नु भयो बुवा?
15: ए बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टलतिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो। त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
12: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने, आरसीटी, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
2: पुनश्च डाक्टर विकास ढुङ्गाना र सन्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
16: थप जानकारीका लागि हरे कृष्ण डेन्टल प्राली राम

0: तथा निर्माण सम्बन्धी छड, सिमेन्ट, जस्ता पाता, एङ्गल पत्ती, पाइप, एचआर सिट तथा मूर्तिहरू सुपथ मूल्यमा पाइन्छ।
1: एक पटक आएर त हेर्नुहोस्।
0: न्यू जय गणेश इन्टरप्राइजेज, रामग्राम 5 परासी, बाइपास रोड, नापी कार्यालयको ठिक अगाडि। सम्पर्क 98450 59960 र 98118 21559।

0: ल बिहेको अरू तयारी त भयो, अब घर गहना
1: हो नि। अब गहना जस्तो कुरा जहाँ पायो त्यहीबाट किन्नु भएन है
2: बाबा। बाबा गहना त ढकाल ज्वेलर्स भूमिबाटै बनाउनु पर्छ है। अस्ति श्याम दाईको बिहेमा नि त्यहीबाट बनाएको, कस्तो राम्रो डिजाइनका गहना थिए नि।
3: विवाह होस् या चाड पर्व, दक्षे कालीगढद्वारा नयाँ डिजाइनका आकर्षक बिना रसायनका शुद्ध सुनचाँदीका गरगहनाका लागि ढकाल ज्वेलर्सलाई नै सम्झनुहोस्। साथै हामी कहाँ गरगहना साटफेर पनि गरिन्छ।
2: सुनचाँदीका गरगहनाका लागि विश्वासिलो ठाउँ ढकाल ज्वेलर्स, सुनोल बारा भुमही, प्रोप्राइटर कृष्ण ढकाल। सम्पर्क 9867680632, 9805792211 र 9845971979।
4: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
9: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
8: जनहितका लागि आफन्त नेपाल, सौजन्य आवर डटर्स इन्टरनेशनल।
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
13: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: हेलो, हेमलक ट्राभल्स हो?
15: हो हजुर।
0: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो, अनि भैरवाटु काठमाडौँको लागि 2 टिकट पनि
15: भइहाल्छ।
16: हजुर, हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
15: सुन्नुहोस् त, टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स, सुनोल बार भुमई, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 0878415001 र मोबाइल 9857045546।
16: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।
15: ए बुढा, एउटा राम्रो नयाँ डिजाइनको गहना बनाउन मन लागेको थियो, जाऊ न गुलमेली सुनचाँदी पसल भुमैमा।
0: ए जियस गुलमेलीमा भइहाल्छ नि, यस क्षेत्रमै 10 वर्षको पुरानो भर पर्दो र सबैको रोजाइको पसल हो नि। अनि फेरि सुन जस्तो कुरा जहाँ पा त्यही कहाँ किन्नु, हाम्रो विश्वास त जियस गुलमेली नै हो।
15: हजुर, हामी कहाँ शुद्ध सुनबाट निर्मित आकर्षक डिजाइनका तयारी तथा अर्डर अनुसारको गरगहना पाउनुका साथै राशि अनुसारका पत्थर जडान गरिन्छ।
3: नयाँ पुरानो सुनसारी खरिद बिक्री वा सत्ता पत्ताका लागि पनि हामीलाई सम्झनुहोस्। जेएस गुलमेली सुनसारी पसल, सुनवल 12 भूमही, प्रोप्राइटर धनबहादुर सुनार, फोन 0784 15 0047, मोबाइल 9857036358 र 9806687763।
17: नवलपरासी उद्योग वाणिज्य संघको अनुरोध। आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू, आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले क्युआर माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौ। साथै क्युआर रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौ। महासचिव भोला पराजुली, नवलपरासी उद्योग वाणिज्य संघ।
18: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले साँझको 5 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक हुद्दा विद्यानन्द यादव। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा नेपाली सेनाले भोटेकोसी बाढीबाट क्षति भएको सडक सञ्जाल सञ्चालन तथा बाढी प्रभावित नागरिकहरूलाई लक्षित गरी स्थापना गरेको एक्रो ब्रिज तथा स्वास्थ्य सेवा सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवात गरौ नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुङ्गानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको बेइजिङमा सञ्चालन हुने दि 13th बेइजिङ स्याङसान फोरममा सहभागी हुन भदौ 28 गते चीन प्रस्थान गर्नुभएको छ। उहाँ जनवादी गणतन्त्र चीनको औपचारिक निमन्त्रणामा चीन प्रस्थान गर्नुभएको हो। प्रधान सेनापति उक्त फोरममा सहभागी भई असोज 3 गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ। रसुवाको भोटेकोसीमा भदौ 10 गते आएको विनाशकारी बाढी पश्चात नेपाली सेना अग्रपंक्तिमा रही खोज तथा उद्धारमा सक्रिय रहेको छ। सो क्रममा विभिन्न सुरुङमा ब्लास्टिङ गरी प्रवेश मार्ग बनाएर ड्रोनको सहायताबाट तथा आफै प्रवेश गरी फसेका हुन सक्ने व्यक्तिहरूको खोज तथा उद्धार गरिरहेको हो। यसका साथै खोज तथा उद्धारमा थर्मल इन्फ्रारेड ड्रोन मार्फत समेत स्क्यानिङ गरिएको थियो। यसै गरी थर्मल प्रविधिले जमिन मुनिको अवस्था देखाउन नसक्ने भएकाले सुरक्षा फौजले संयुक्त रूपमा पैदल गस्ती समेत सञ्चालन गरी खोज तथा उद्धार गरेको थियो। यसै गरी नुवाकोट स्थित विपद प्रतिकार्य ट्याक्टिकल हेडक्वार्टर अन्तर्गतको फौजले नुवाकोट तथा रसुवा जिल्लाका विभिन्न स्थानमा बेस स्थापना गरी खोज तथा उद्धार गरिरहेका छन्। यस क्रममा अर्ली वार्निङ सिस्टमका लागि विभिन्न स्थानमा सिग्नल टोली तैनाथ गरिएको छ। बाढी प्रभावितहरूलाई अत्यावश्यक पर्ने मेडिकल सामग्री, खाद्य तथा अन्य दैनिक उपभोग्य सामग्रीहरूको सहज व्यवस्थापनका लागि समेत नेपाली सेनाले हवाई तथा स्थलमार्गबाट बाढी प्रभावित स्थानमा राहत सामग्री ढुवानी गरिरहेको छ। यसै गरी नेपाली सेनाले हालसम्म प्रभावित क्षेत्रबाट 3,874 स्वदेशी तथा 283 विदेशी गरी 4,157 जनाको हवाई उद्धार गरेको छ। त्यस्तै त्रिशुली र धुन्चेमा स्थापना गरेको आपतकालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट हालसम्म 3,720 जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। विनाशकारी बाढी लगत्तै प्रभावित इलाकामा खटिएको नेपाली सेनाले विभिन्न जलविद्युत आयोजनाको सुरुङमा खोजी कार्य जारी राखेको छ। यस क्रममा नेपाली सेनाबाट खटिएको उद्धार टोलीले रसुवा स्थित रसुवागढी जलविद्युत आयोजना, लाङटाङ जलविद्युत आयोजना, चिलिमे जलविद्युत आयोजना, माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजना र नुवाकोट स्थित त्रिशुली 3A र त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङमा परिचालित भई खोज तथा उद्धार गरेको हो। यस क्रममा रसुवागढी जलविद्युत आयोजनामा कम्पोजिट क्विक रियाक्सन टिम तथा आयोजनाको प्रतिनिधि सहितको संयुक्त खोज तथा उद्धार टोलीले पावर हाउस, ट्रान्सफर्मर रूम र कन्ट्रोल पोइन्टसम्म पुगी खोजी कार्य गरेको थियो। त्यस्तै लाङटाङ हाइड्रोमा नेपाली सेनाका 25 जनाको टोलीले टनेलभित्र खोजी गरेको छ भने चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले टनेलभित्रको लेदो फालेको छ। त्यसै गरी टनेलभित्र हेभी इक्विपमेन्ट लैजान ब्लास्टिङ गरी बाटो निर्माण गरिरहेको छ भने सड़कको ट्र्याक समेत खोलिएको छ। नेपाली सेनाले नुवाकोट जिल्ला विदुर नगरपालिका 5 देवीघाट स्थित तादी नदीमा एक्रो ब्रिज निर्माण गरेको छ। उक्त ब्रिजको भदौ 25 गते नुवाकोटका प्रमुख जिल्ला अधिकारी श्री शम्भुप्रसाद रेग्मीले उद्घाटन गर्नुभएको हो। रसुवाको भोटेकोसी नदीमा गत भदौ 10 गते आएको बाढीले नदीमा रहेको पुल बगाए पश्चात नेपाली सेनाले उक्त ब्रिज निर्माण गरेको हो। 57.9 मिटर लम्बाई, 5.5 मिटर चौडाई र 60 टन भारवाहन क्षमता भएको उक्त एक्रो ब्रिज 5 दिनमा जडान गरिसक्ने लक्ष्यसहित भदौ 19 गतेबाट जडान कार्य सुरु गरी भदौ 24 गते निर्माण सम्पन्न गरिएको हो। धादिङको गजुरीमा नेपाली सेनासँग स्टक रहेको एक्रो ब्रिज, उक्त स्थानमा जडानको लागि ब्रिजिङ युनिटका प्रमुख सेनानी श्री करूड बहादुर थापाको कमाण्डमा फौज खटिएको थियो। यसका साथै अन्य बाढी प्रभावित स्थानमा नेपाली सेनाको इन्जिनियरिङ टोलीले पुल निर्माण र सड़क सुचारू गर्न सहयोग, हवाई तथा ड्रोन रेकी र सड़क विभागलाई सहजीकरण गर्ने काम गरिरहेको छ। यसै गरी नेपाली सेनाले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न स्थानमा आवत जावत सहज बनाउन 3 तुइन जडान गरेको छ। नुवाकोटको बिदुर नगरपालिका 9 स्थित इन्द्रायणी घाटमा 250 मिटर लम्बाइको तुइन भदौ 14 निर्माण शुरू गरी 16 जडान सम्पन्न गरिएको थियो। त्यस्तै सोही स्थानमा 240 मिटर लम्बाइको तुइन भदौ 20 निर्माण शुरू गरी 23 जडान सम्पन्न गरिएको थियो। त्यस्तै नुवाकोटकै बिदुर नगरपालिका 5 स्थित देवीघाटमा 155 मिटर लम्बाइको तुइन भदौ 19 निर्माण शुरू गरी 20 जडान सम्पन्न गरिएको थियो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले भदौ 22 सकलदर्जालाई सम्बोधन गर्नुभई बाढीमा दिवंगत हुनुभएका सकलदर्जाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो। साथै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उहाँले कर्तव्य पालनाको सिलसिलामा सम्पर्कविहीन हुनुभएका सकलदर्जा, अवकाश प्राप्त सैनिक तथा आश्रित सैनिक परिवारको सदस्यहरू र सो पीड़ाबाट मर्माहत हुनुभएका सैनिक परिवारजनको साथमा नेपाली सेना सदैव रहने बताउनु भएको छ। साथै उहाँले बाढी आए लगत्तै खोज, उद्धार र राहत कार्यमा सकलदर्जाले देखाएको त्याग, उच्च पेशागत दक्षता एवं कार्यकुशलताको लागि धन्यवाद व्यक्त गर्नुभएको छ। सैनिक उच्च शिखर शिक्षालयबाट खटिएको टोलीले रसुवाको टिमुरे स्थित नेपाल चीन सीमा नाका रसुवागढीमा भदौ 20 राष्ट्रिय झण्डा पुनस्थापना गरी सलामी अर्पण गरेको छ। भदौ 10 आएको विनाशकारी बाढीले उक्त सीमा नाकामा नेपालतर्फ रहेका सम्पूर्ण संरचनाहरू बगाए पश्चात टोलीले राष्ट्रिय झण्डा पुनस्थापना गरेको हो। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई मध्य द्रुत मार्ग अन्तर्गत महादेव टार सुरुङ मार्गको भदौ 18 ब्रेक थ्रु गरिएको छ। प्याकेज नम्बर 1 रहेको मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा निर्माणाधीन महादेव टार सुरुङको जोडी सुरुङ मध्ये 3,486 मिटर लम्बाई रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङको ब्रेक थ्रु गरिएको हो। ब्रेक थ्रु भएको उक्त सुरुङ नेपालको सड़कहरूमा निर्माण सम्पन्न भएका सुरुङहरूमध्ये सबैभन्दा लामो सुरुङ हो। काठमाडौँ उपत्यकालाई तराई मध्येसँग करिब 2 समयमा जोड्ने गरी द्रुत मार्ग निर्माण भइरहेको छ। 70.977 किलोमिटर लामो उक्त द्रुत मार्गमा 7 स्थानमा गरी 11.210 किलोमिटर लम्बाइको ट्विन ट्युब सुरुङहरू रहेका छन्। उक्त सुरुङहरूमध्ये धेद्रे र लेनडाँडा सुरुङको ब्रेक थ्रु भइसकेको छ भने अन्य 4 स्थानमा निर्माणाधीन अवस्थामा रहेको छ। पाल्पाको तानसेनमा भदौ 20 ऐतिहासिक श्री सात रण उजिरेश्वरी भगवती जात्रा एवं 207 खट जात्रा मनाइएको छ। जितगढी किल्लामा विक्रम सम्बत 1871 र 72 भएको लडाईँमा कर्णेल उजिर सिंह थापा नेतृत्वको नेपाली सेनाले अङ्ग्रेज फौजलाई पराजित गरेको खुसियालीमा विक्रम सम्बत 1877 निरन्तर रूपमा प्रत्येक वर्ष श्रीकृष्ण नवमीको दिन यो जात्रा मनाउन थालिएको हो। विशेष पूजा गरी जात्रा शुभारम्भ गर्ने परम्परा अनुसार भदौ 19 नेपाली सेनाको दि फेमस महेन्द्र दलगढका गणपति प्रमुख सेनानी श्री शान्त कुमार थापाले भगवतीको कालरात्री पूजा गर्नुभएको थियो। त्यस्तै भगवती मन्दिरमा कर्णेली पूजा गरी रथयात्राको विधिवत शुभारम्भ गरिएको थियो। रथमा श्री सात रण उजिरेश्वरी भगवती देवीको मूर्ति र कर्णेल उजिर सिंह थापाको खड्ग राखी 3 मन्दिर परिक्रमा गराई नेपाली सेनाले बढाई दिने प्रचलन रहेको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।

0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनाले भोटेकोशी बाढीबाट क्षति भएको सडक सञ्जाल सञ्चालन तथा बाढी प्रभावित नागरिकहरूलाई लक्षित गरी स्थापना गरेको एक्रो ब्रिज तथा स्वास्थ्य सेवा सम्बन्धी रेडियो सामग्री।
1: श्रोता, विपदपछिको पहिलो प्राथमिकता भनेकै प्रभावित नागरिकको उद्धार र जीवन रक्षा हो। त्यसपछि घाइतेको उपचार, स्वास्थ्य सुरक्षासँगै सडक सञ्चालन र क्षतिग्रस्त पुल तथा संरचनाको पुनर्स्थापना आवश्यक हुन्छ। यही आवश्यकतालाई मध्यनजर गर्दै नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तथा भौतिक संरचना पुनर्स्थापनालाई समेत प्राथमिकताका साथ अघि बढाइरहेको छ। विपदको प्रत्यक्ष प्रभावमा परेका नागरिकलाई सुरक्षित राख्नुका साथै बाढीपछि उत्पन्न हुन सक्ने रोग, संक्रमण र मानसिक तनावबाट जोगाउनु पनि उत्तिकै आवश्यक हुन्छ। यही आवश्यकता अनुरूप नेपाली सेना बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार र राहत वितरण लगायत विभिन्न भूमिकामा रही कार्य गरिरहेको छ। यसै पृष्ठभूमिमा आजको कार्यक्रममा हामी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले प्रदान गर्दै आएको स्वास्थ्य सेवा र बाढीबाट अवरुद्ध सडक मार्गहरू खुलाउन गरिएको प्रयास बारे चर्चा गर्नेछौ। विषय प्रवेश गरौं बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले प्रदान गरिरहेको स्वास्थ्य सेवाबाट।
2: भदौ 10 गते भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्याएको क्षति अकल्पनीय रहेको छ। जसरी यो बाढीले पुर्याएको क्षतिको आयतन ठूलो छ, उसै गरी विपद प्रतिकार समेत कठिन र जोखिमपूर्ण छ। यसबीच नेपाल सरकार, सुरक्षा निकायहरू लगायत सरकारवाला सबै पक्षको एकीकृत प्रयास र साझा संकल्प विपद प्रतिकारको सबैभन्दा ठूलो शक्ति बन्न पुग्यो अनि यस विपद प्रतिकारमा अग्रणी भूमिकामा रह्यो नेपाली सेना। भोटेकोशी बाढीपछिको विपद प्रतिकारमा नेपाली सेनाको सक्रियताले जहाँ विपद त्यहाँ नेपाली सेना भन्ने भनाईलाई सार्थक पारेको छ। विपद आउनासाथ खोज, उद्धार, उपचार, राहत वितरण र सडक सञ्जालको पुनर्स्थापना जस्ता सबै कार्यमा नेपाली सेना नागरिकको सारथी बन्न पुग्यो। यस क्रममा आपतकालीन स्वास्थ्य सेवा, घाइतेहरूको उपचार, प्रभावितहरूलाई मनोपरामर्श तथा प्रभावित क्षेत्रमा हुन सक्ने महामारी नियन्त्रण लगायतका स्वास्थ्य सेवामा नेपाली सेनाको भूमिका अर्को उपलब्धि बनेको छ, जसमा त्रिशुली र धुन्चेमा स्थापना भएका आपतकालीन उपचार केन्द्र मार्फत नेपाली सेनाले झण्डै 4,000 जनाको स्वास्थ्य उपचार गरिसकेको छ। यससँगै विपद प्रभावित क्षेत्रमा फैलन सक्ने सम्भावित महामारीलाई लक्षित गरी इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा कार्य गरिएको जनस्वास्थ्यविद प्राविधिक प्रमुख सेनानी श्री सरिता दुवालको भनाइ छ।
3: क्याम्पभित्र पनि हामीले महामारी फैलाउन त भएन, त्यो कारणले गर्दाखेरि चाहिँ हाम्रै क्याम्पभित्रको अवस्था, सरसफाइको अवस्था, त्यसै गरेर पानीको अवस्थाहरूलाई विशेष गरी यो वासमा चाहिँ फोकस भएर चाहिँ हामीले आएदेखि नै हामीले यो वाटर डिसइन्फेक्सन गर्ने, त्यसै गरेर चाहिँ क्याम्प डिसइन्फेक्सन गर्ने कार्यहरू पनि हामी गरिरहेका छौँ। त्यसै गरेर चाहिँ यहाँको भान्साहरूको निरीक्षण गरेर चाहिँ त्यसलाई चाहिँ स्ट्यान्डर्ड भान्साहरूलाई निरीक्षण गरेर त्यहाँ पनि सरसफाइदेखि लिएर त्यहाँको फुड हाइजिन, फुड सेफ्टी सम्बन्धी चाहिँ अवेरनेस गराएर चाहिँ उहाँहरूलाई चाहिँ त्यही अनुसारको चाहिँ कार्य गर्नलाई चाहिँ हामीले भनेका छौँ। त्यसै गरेर हामीले यो एकदमै महत्त्वपूर्ण यो हेली डिसइन्फेक्सनको जुन कार्य छ, सब व्यवस्थापन को जुन कार्य छ, त्यसलाई चाहिँ हामीले त्यसबाट हुन सक्ने महामारी भनेर जस्तो कुराहरू चाहिँ लाई चाहिँ हामीले एड्रेस गर्नको लागि चाहिँ हामीले चाहिँ हेली डिसइन्फेक्सन सब ल्याइसकेपछि चाहिँ त्यसलाई चाहिँ हेली डिसइन्फेक्सन गर्ने र साथसाथै चाहिँ जहाँ डेड बडीहरू राखिएको छ हाम्रो स्पेसली क्याम्पभित्रको, त्यो क्याम्पभित्र चाहिँ हाम्रो डिसइन्फेक्सन कार्यहरूलाई पनि हामीले एकदमै जोड दिएर चाहिँ त्यो कार्य पनि हामीले गरिसकेका छौँ।
2: विपदले ल्याउने सङ्कट फरक फरक हुन सक्छन्। यो स्वास्थ्यको क्षेत्रमा पनि लागू हुन्छ। त्यसैले भोटेकोसी बाढीले प्रभावित क्षेत्रमा निम्त्याउन सक्ने स्वास्थ्यका विभिन्न संकटहरूलाई लक्षित गरी नेपाली सेनाले स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। वीरेन्द्र अस्पतालबाट विशेषज्ञ सहितको जनशक्ति, उपकरण तथा औषधि सहितको स्वास्थ्य कर्मीको टोली प्रभावित क्षेत्रमा खटिएका छन्। नेपाली सेनाले उपचार र परामर्श सेवा दिने विशेषज्ञदेखि आवश्यकता अनुसार सरसफाईसम्मका कार्य गर्न सक्ने जनशक्ति खटाई सेवा दिइरहेका छन्। यस्तै सेवा हो सम्भावित महामारी नियन्त्रणका लागि निर्मलीकरण अर्थात् डिसइन्फेक्ट सम्बन्धी कार्य। सफाई कर्मी सागर सुनाम दर्जी,
4: यो बाढी पीडितले गर्दाखेरि जति पनि डेडबडीहरू यताउता भएको कारणले गर्दाखेरि औषधि छर्किने काम गरिरहेको छ। कुनै किटाणुहरू किराहरूले चाहिँ अरूको शरीर अथवा कुनै खानेकुराहरूमा गएर चाहिँ नपरोस् भन्ने तरिकाले चाहिँ औषधि छर्किनु परेको छ। भन्दा पहिले हेलिकप्टरमा जान्छौँ, हेलिकप्टरमा छर्केर हामीले 5-10 मिनटको लागि चाहिँ हामीले त्यो किटाणु मर्नको लागि चाहिँ बन्द गर्छौँ। अनि त्यसपछि अनि त्यो डेडबडी ल्याएको बाटोलाई चाहिँ औषधि हाल्दै ल्याएर अनि डेडबडी भएको ठाउँसम्म आइपुग्छौँ। अनि त्यहाँबाट डेडबडी उठाइसकेपछि अनि डेडबडी भएको ठाउँमा फेरि अनि पछि औषधि छर्छौँ।
2: विपद प्रभावित क्षेत्रको आवश्यकता अनुसार नेपाली सेनाले स्वास्थ्य सेवा प्रदान गर्ने गरी जनशक्ति, उपकरण र औषधि उपलब्ध गराएको हो। त्यसो त विपदले भौतिक क्षति मात्र गराउँदैन, मानिसको शरीरसँगै मनस्थितिलाई पनि विक्षिप्त बनाउँछ। बाढीको त्रास, घर सम्पत्तिको क्षति र आफन्त गुमाउनुको पीडाले प्रभावित नागरिकलाई विक्षिप्त पारिरहेको छ। विपदले निम्त्याएको यो समस्यालाई समेत सम्बोधन गर्ने गरी नेपाली सेनाले तनाव व्यवस्थापनको लागि प्रभावित क्षेत्रका नागरिकहरू र उद्धारमा खटिएका सैनिक टोलीलाई समेत मनोपरामर्श सेवा प्रदान गरिरहेको छ। यस्तो परामर्श बाढी प्रभावित नागरिक र सो क्षेत्रमा खटिएका सैनिकहरूलाई समेत आवश्यक पर्ने भएकोले सेनाले प्रभावित क्षेत्रमा मनोपरामर्शलाई समेत अपरिहार्य ठानेको हो। वीरेन्द्र अस्पतालका मानसिक तथा स्नायु रोग विशेषज्ञ प्राविधिक सेनानी डाक्टर श्री ओमकार ढुङ्गेल,
5: जो आघातमा परे, जसले देखे त्यो आफ्नै आँखाले, ती बाहेक जसले चाहिँ उद्धारमा खटिने टोलीहरू, जुन चाहिँ अब विशेष गरी सेक्युरिटी फोर्सेसको टोलीहरूलाई पनि जुन यो विभत्स दृश्यहरू देखिन्छ होइन, त्यसले चाहिँ मनमा अवश्य पनि गाह्रो बनाउँछ। वाट नेक्स्ट भन्ने, के हुन्छ त अब पछि भन्ने एउटा कौतूहल चाहिँ हुन सक्छ। त्यो त्यसको लागि नै हो यो डिस्ट्रेस आइडेन्टिफिकेसन, जस्तै कसैको मुटु डुक डुक डुक डुक हुने, त्यसलाई अहिले फेरि आउँछ कि जस्तो लाग्ने, अथवा गडाङ गुडुङ अलिकति हुने, यत्तिकै धेरै तर्सिने, झस्किने, राति निन्द्रामा गडबड हुने, यस्ता यस्ता लक्षण चाहिँ यो उद्धारमा गएको टोलीमा पनि हुन्छ कि। र त्यसलाई पनि हामीले चाहिँ पहिला चाहिँ थाहा पाउनु पर्यो कि, जस्तै यस्तो यस्तो लक्षण चाहिँ मलाई अहिले आउनु स्वाभाविक हो र केही समयपछि यिनीहरू कम हुँदै जानुपर्छ, बिस्तारै बिस्तारै हट्दै जानुपर्छ भन्ने कुराहरू जानकारी गराउनु नै प्रथम स्टेप हो त्यसको लागि। यति समयसम्म हुन सक्छ भन्ने कुराहरू जानकारी भयो भने अन्यलता नहुन सक्छ पछिलाई। यो ठुलो विपदमा परेको व्यक्ति तथा उद्धारमा खटिएको व्यक्तिहरूलाई पनि त्यही गरी समयमा मनोवैज्ञानिक रूपमा हामीले चाहिँ एड्रेस गर्न सकेनौँ भने पछि गएर लामो समयमा विभिन्न एङ्जाइटी, डिप्रेसन तथा पिटिएसडी जस्ता समस्याहरू देख्न सकिन्छ। त्यही कुरा नहोस् भन्ने हिसाबमा चाहिँ हामीले अहिले यो मनोवैज्ञानिक परामर्श र यो विभिन्न थेरापीहरू अहिले हामीले आएर चाहिँ त्रिशुलीमा गरिरहेका छौँ।
2: यसैबीच बाढीबाट प्रभावितहरूमा डर, त्रास, निन्द्रामा समस्या, बेचैनी, अत्याधिक चिन्ता, निराशा र घटना बारम्बार सम्झने लगायतका समस्या देखा पर्न सक्छ। बाढीले परिवार, घर, सम्पत्ति र थाथलो गुमाएका नागरिक गहिरो मानसिक आघातमा पर्न सक्ने विषयलाई आकलन गर्दै नेपाली सेनाले प्रभावित क्षेत्रमा समयमै मानसिक स्वास्थ्य तथा मनोपरामर्श सेवालाई समेत प्राथमिकता दिएको हो। बाढी गएदेखि हालसम्मको अवधिमा प्रभावितहरूलाई के कस्तो मनोपरामर्श सेवा प्रदान गरिएको छ त, यसबारेमा जानकारी गराउनु हुँदै पुनः वीरेन्द्र अस्पतालका मानसिक तथा स्नायु रोग विशेषज्ञ प्राविधिक सेनानी डाक्टर श्री ओमकार ढुङ्गेल,
5: छाउनी अस्पतालबाट हामी 15 गते त्रिशुली ब्रेकथ्रू ट्रेनिङ सेन्टरमा आइसकेपछि तत्कालै आफूले गर्न सक्ने कामहरू के हेऱ्यौँ र यो मनोपरामर्शको लागि चाहिँ हामीले सुरुमा मैलुङ पोस्ट, सेफ्रुपेसी पोस्टमा जोगिएर निक्लिनु भएको सर्भाइभरहरूलाई चाहिँ फोकस गरेर धुन्चेमा गएर सुरुमा डिस्ट्रेस आइडेन्टिफिकेसन गर्नको लागि उहाँहरूलाई टेक्निकहरू सिकायौँ र त्यसपछि त्यसलाई रिल्याक्सेसन टेक्निकहरू के प्रयोग गरेर त्यसलाई सहज बनाउन सकिन्छ भन्ने कुराहरू चाहिँ जानकारी गरायौँ। मेडिकल टिमलाई पनि साइकोलोजिकल फर्स्ट एडको बारेमा जानकारी गरायौँ र 319 सैनिकहरूलाई चाहिँ एकै ठाउँमा राखेर उनीहरूलाई पनि स्ट्रेस आइडेन्टिफिकेसन सिक हेल्प कहिले चाहिँ परामर्श लिने भन्ने कुरामा र साइकोलोजिकल फर्स्ट एड किनभने उनीहरू पनि त्यही स्थानमा खटिराखेको र सपेटाबाट परेर आएको व्यक्तिहरूसँग समन्वय हुने कारणले उनीहरूलाई पनि साइकोलोजिकल फर्स्ट एडको बारेमा जानकारी गराएर कसरी गर्ने के गर्ने भन्ने कुरा जानकारी गरायौँ। त्यसपछि त्रिशुलीमा रहेको शेरगढमा पनि देवीघाटमा पर्नुभएको सर्भाइभ गर्नुभएको व्यक्तिहरूलाई चाहिँ विशेष गरी फोकस गरेर हामीले अहिलेको अवस्थामा चाहिँ डिस्ट्रेस आइडेन्टिफिकेसन र त्यसलाई कसरी निमन गर्ने भन्ने कुराहरूमा फोकस भएर हामीले जानकारी दियौँ। समग्रमा भन्दाखेरि कामहरू चाहिँ यिनीहरू नै थिए।
2: नेपाली सेनाले स्वास्थ्य उपचार मनोपरामर्शसँगै प्रभावित नागरिकले स्वच्छ र गुणस्तरीय खाद्यान्न उपभोग गर्न सकुन् भन्नेतर्फ समेत ध्यान दिएको छ। यस क्रममा विभिन्न स्रोतबाट संकलित राहत सामग्रीको गुणस्तर जाँच गरे पश्चात मात्र सेनाले प्रभावित क्षेत्रमा वितरणका लागि पठाउने गरी पोषणविदहरूलाई खटाएको छ। यससँगै नेपाली सेनाले प्रभावित क्षेत्रमा व्यवस्था गरेको बासस्थानमा स्वास्थ्य शिविर सञ्चालन र खाद्य गुणस्तर जाँच गर्दै आएको छ। वीरेन्द्र अस्पतालका पोषणविद प्राविधिक सहसेनानी श्री एन्जेस पौडेल,
6: हामीले होल्डिङ सेन्टरमा आएको नेपालीको चाहिँ हामीले चाहिँ अब फुडमै हेरेर हामीले फिजिकल्ली हेर्ने हो, यसमा चाहिँ कुनै केमिकल एनालाइजिसहरू प्रिपेयर हुँदैन। हामीले चाहिँ यसमा फरेन एडहरू चाहिँ जस्तो प्याकेजिङहरू हुन्छ त्यसको अब नियर एक्सपायरी छ कि कन्ज्युम गर्न कति अवधि छ खपत अवधिहरू चाहिँ हामीले त्यसरी त्यसलाई स्क्रिनिङ गर्छौँ। अरू त हाम्रो सबै होल्डिङ सेन्टरमा गएको ठाउँमा त्यहाँको अब बच्चाहरूको चाहिँ पोषण उसको हाइट वेट कति छ भनेर चाहिँ त्यो आमाहरूसँग सोधेर बच्चाको उमेर अनुसारको तौल छ कि छैन, पोषण स्थिति बिहान बेलुका मात्र खाना छ कि अरू एक्स्ट्रा केही फिडिङहरू पनि खाइरहेछ कि भन्ने कुरो पनि उसैसँग सोधेर दिनभरिको बच्चाहरूलाई रिक्वायर हुने पोषणको मात्राको चाहिँ पुगेको छ कि छैन भनेर चाहिँ त्यो घरबल्ली हामीले क्वेसन सोधेर चाहिँ त्यहाँ आमाहरूसँगै हामीले चाहिँ त्यो बच्चाहरूको चाहिँ हेर्ने गरेका थियौँ होल्डिङ सेन्टरमा। अरू मेडिकल सेवाहरू त हामीले अब रोग विशेषज्ञहरू जस्तै मेडिसिन विभागकोबाट पनि गइसकेको थियो, त्यस्तै स्किनको पनि स्पेसलिस्टहरू पनि गइसकेको थियो, त्यो अब त्यसमा अरू सँगसँगै मेडिकल रिलेटेडहरू हामीले कन्सल्टेन्टहरू भएको कारणले गर्दाखेरि चाहिँ लगभग हामीले मेडिसिन रिलेटेड अनि छाला रोग सम्बन्धी रिलेटेड डाइट रिलेटेड चाहिँ हामीले त्यो होल्डिङ सेन्टरमा गएर परामर्श तथा सेवाहरू सबै गराएको छौँ।
1: श्रोता, यसअघि हामीले भोटेकोसी बाढीपछि प्रभावित क्षेत्रमा खटिएको सैनिक स्वास्थ्य कर्मीको टोलीले दिइरहेको सेवाहरूबारे चर्चा गर्यौं। अब कार्यक्रमको दोस्रो खण्डमा भोटेकोसी बाढीबाट अवरुद्ध सड़क सञ्जाल सुचारू गर्न र प्रभावित क्षेत्रहरूमा पहुँच विस्तार गर्न गरिएको प्रयासबारे चर्चा गर्नेछौ।
7: भदौ 10 गते आएको भोटेकोसी बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्गहरू, ती मार्गहरूमा रहेका दर्जनौं पक्की पुल, बेलीब्रिज तथा झोलुङ्गे पुलहरू समेत ध्वस्त बनायो। बाढीले सड़क र पुल बगाउँदा आवागमन ठप्प भयो भने नागरिकको दैनिक जीवन नै सकसपूर्ण बन्यो। यस्तो अवस्थामा बाढीले टुटाएको पुल जोड्नु भनेको केवल दुई किनार जोड्नु मात्र नभई रोकिएको जीवनलाई गतिशील बनाउनु पनि थियो। यही आवश्यकता महसुस गर्दै नेपाली सेनाले बाढीबाट क्षतिग्रस्त सड़क तथा पुलको पुनस्थापना र वैकल्पिक मार्ग निर्माणलाई तीव्रता दिइरहेको छ। यसै क्रममा नुवाकोट र रसुवाको लाइफलाइनको रूपमा रहेको गल्छी त्रिशुली खण्डको देवीघाटको तादी नदीमा एक्रोब्रिज जडान गरिएको छ। श्रोता, नेपाली सेनाको सैनिक इन्जिनियरिङ फौजको निरन्तर मेहनत र प्राविधिक दक्षताले छोटो अवधिमै एक्रोब्रिज जडान भई अवरुद्ध सड़क र आवागमन सुचारू बनाएको हो। नुवाकोटको विदुर नगरपालिका 5 देवीघाट स्थित तादी नदीमा एक्रोब्रिज जडान भई सुचारू भइसकेको छ। भदौ 19 गतेबाट सुरु भई 5 दिनमा नै जडान गरिएको उक्त ब्रिजको भदौ 25 गते नुवाकोटका प्रमुख जिल्ला अधिकारी श्री शम्भुप्रसाद रेग्मीले उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहुँदै कार्यरती विभागका विभागीय प्रमुख उपरथि श्री रञ्जित थापा, PhD,
8: सबै स्टेक होल्डर, सबैको सहयोगका प्रयास, सबैको टिम एफर्ट, सबैजनाको सहयोग समन्वयबाट यो सम्पन्न भएको छ। वास्तवमा भन्ने हो भने यो 72 घन्टाको रनिङ टाइमको हो, जम्मा काम चाहिँ 72 घन्टा भएको, दिन 5 भए पनि रनिङ टाइमको काम गराइ चाहिँ 72 घन्टाभित्रमा यो सम्पन्न भएको हो र यसले चाहिँ आज सडक सञ्जालको पुनः स्थापित गरेर हामीले सुचारु बनाएका छौँ र यसबाट केही सहयोग मिल्नेछ र यसमा सबैको सहयोगबाट यो भएको कुरा पनि म यहाँ जानकारी गराउन चाहन्छु। टेक्निकल विषय सम्बन्धी जो यहाँ काम गरिरहनु भएको छ प्रमुख सेनानी हाम्रो करुण बहादुर थापाको नेतृत्वमा चाहिँ यो काम सम्पन्न भएको म जानकारी गराउँछु।
7: बाढीले सडक र पुल बगाउँदा आवागमन मात्र रोकिएको थिएन, एक गाउँ र अर्को ठाउँ बीच सम्बन्ध समेत टुटेको थियो। विपदमा सहयोगी हातहरू समेत प्रभावित क्षेत्रहरूमा पुग्न सकेका थिएनन्। यस्तो अवस्थामा एक्रो ब्रिज जडान भएपछि खुसी सार्दै स्थानीयहरू,
9: मेरो नाम चाहिँ माधव कुमार गजुरेल हो, म चाहिँ यहीँको स्थायी बासिन्दा, यो पुल बनिरहेको सँगैको मेरो घर हो, घर पुरियो अनि पसलहरू थियो, मेरो कपडा पसलहरू सबै पुरियो, हामी यो ज्यान मात्र यही कपडा लगाएर मोबाइलबाट बोकेर कुदे हो, यहाँ हामी हिँडेको 4 मिनटमा चाहिँ हामीलाई बाढीले यो सबै बगाएको देख्न पाइयो र जब जब चाहिँ यो सङ्कटहरू आउँछ सेनाले उद्धार गरेको छ। यो पुल बनेपछि त लगभग अब यो के हुन्छ हामी सिधै इन्डियासित कनेक्ट हुन्छौँ, अहिले त त्यो दुरी नै टुट्याएको छ नि त, यहाँबाट हामी गल्छी पुग्छौँ, गल्छी पुगेपछि त हामी अब एकैचोटि इन्डियासम्म पुग्न सक्यौँ, अब यतापट्टि पनि अब रसुवा जिल्लासम्म कनेक्ट हुनु सजिलो छ र धादिङका पनि धेरै ठाउँहरू यसमा कनेक्ट हुन्छन्, अब काठमाडौँकै पनि अलिअलि यताको बेल्ट सिन्धुपाल्चोको बेल्टहरू पनि यसमा कनेक्ट हुन्छ, यो बन्नु अत्यन्तै राम्रो कुरा हो। यो पुल बनेपछि यहाँभन्दा अरू अरू बेली ब्रिजलाई पनि सामानहरू ल्याउनु सजिलो हुन्छ, यो उपयुक्त कुरा नै छ।
10: मेरो नाम दुर्गा देवी दाल हो, विद्युत नगरपालिका 5 मेरो पसल थियो, पसल गोदाम साथसाथै गाडी सबै बगायो, मेरो 14 परिवार बेदराती खोलाले 1 सेकेन्डले बाँच्नुभयो। हामी देवी हेडको कच्ची पुलबाट जाँदाखेरि हामीलाई बगाउँछ भनेर पक्की पुलमा तर्न लाग्दाखेरि पारिपट्टि खोला उफ्रेको देखेर यता फर्केर पिपलटार भाग्न भ्याएर हामी पनि सेकेन्डले बाँचेर यता आयौँ। बिहान उठेर चिया खाएर 2 घन्टाको बाटो हिँडेर माथि हल्छे खोला भन्ने ठाउँमा गएर त्यहाँबाट पुल तलेर पिपलटार दाना फ्याक्ट्रीभन्दा माथिबाट निक्लेर अनि हिँडेर आएको हामी, यो हामीलाई खुसी लागिरहेको छ। 5-10 मिनटको बाटो आउनलाई हामी 2 घन्टा हिँड्नु परेको छ, यो पुल बनेको धेरै खुसी लागेको छ, हामी यहीँबाट ओहोरदोहोर गर्न पाउँछौँ, धेरै धेरै धन्यवाद भन्छु।
11: म सीताराम रिमाल, विद्युत 5 देवीघाट। तत्कालीन परिस्थिति यो चाहिने पनि हो, खाद्यान्न अभाव विभिन्न सरसामान अभाव हुने समयमा यो बनेर सुचारू भइदियो भने राम्रै हो। अब यो नेपाली सेना सुरक्षा निकायहरूको डिजास्टर पछाडिको गतिविधि राम्रो छ।
12: मधुसूदन काप्चे, खुसी होइन महाखुसी भन्नु, खुसी त त्यो त साधारण भयो, भनिसकेपछि त हजुर आदान प्रदान भयो, लत्ता कपडा राशन इत्यादिको लागि चाहिँ सहयोग पुग्यो नि त, अति खुसी लाग्यो।
7: नेपाली सेनाले जडान गरेको एक्रो ब्रिजले स्थानीय बासिन्दाहरूलाई मात्रै सहज बनाएको छैन, यसले विपद प्रभावित जिल्लाहरूलाई एक आपसमा जोड्दै प्रभावित क्षेत्रमा राहत लगायतको अत्यावश्यक सामग्री ढुवानीलाई समेत सहज बनाएको छ, जसबाट राहत र पुनर्स्थापनालाई थप गति प्रदान गर्नेछ। एक्रो ब्रिज जडानसँगै यातायात सुचारु भएपछि प्रभावित क्षेत्रमा के कस्तो सहजता ल्याउँछ त? विदुर नगरपालिकाका प्रमुख श्री राजन श्रेष्ठ,
13: एकदमै ठुलो चाहिँ हाम्रो सहयोग आदान प्रदान भएको छ, समन्वयकारी भूमिका भएको छ। अहिलेको यो जुन बाढी पहिरो छ यो एकदम ठुलो महाविपत्ति छ, यो वज्रपात महाप्रलय भएको अवस्थामा जुन खालको नेपाली सेनाले भूमिका निर्वाह गरेको छ यो एकदमै सराहनीय छ। विदुर नगरपालिकाको तर्फबाट पनि म उहाँहरूलाई धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। अहिले अमेरिकन पद्धतिको एग्रो ब्रिज चाहिँ 5 दिनमा काम सम्पन्न भएको छ, यो चाहिँ ब्रिजले चाहिँ हाम्रो जीवनलाई अलिकति सहज बनाएको छ, यसले चाहिँ पृथ्वी राजमार्ग सँगको कनेक्टिभिटी जोडेको छ, विदुर नगरपालिकाको स्थानीयवासी कनेक्टिभिटी रसुवादेखि सबैको यो कनेक्टिभिटीलाई यसले चाहिँ जोडेर जुन खालको सहयोग प्राप्त भएको छ नेपाली सेनासँग अभियसली हामी हरेक दिन जोडेर काम गरिरहेको अवस्था छ।
7: नागरिकको हरेक दुःखमा साथ दिइरहेको नेपाली सेनाले बाढीले सम्बन्ध विच्छेद गराएका बस्तीहरूलाई एक आपसमा जोड्ने कार्यमा अग्रणी भूमिका खेल्दै आइरहेको छ। यस क्रममा बाढीको केही दिनमा नै अस्थायी विकल्पका रूपमा नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका 5 देवीघाटमा 1 र विदुर नगरपालिका 9 इन्द्रायणी घाटमा 2 ट्विन जडान गरेको थियो। सेनाको यस्तो सक्रियता र पहल कदमीको सर्वसाधारणले प्रशंसा गरेका छन्। स्थानीय कुलबहादुर खाती,
14: नेपाली सेनाले ट्विन बनाएको नै एकदम खुसी लागिरहेको छ, हामी जनताकै लागि हो, जनताको लागि लडिरहनु भएको छ है, त्यही नै खुसी लागेको छ। ट्विन बनेपछि मलाई चाहिँ कस्तो लागेको छ भने सहिले जस्तो लागेको छ, हामीहरूलाई अब पार पार गर्न पहिला धेरै सङ्कष्ट परेको थियो, अब पारीको मान्छे वारी आउन वारीको मान्छे पाइजान धेरै सङ्कष्ट थियो, अब नेपाली सेनाहरूले चाहिँ बनाइदिनुभयो हामी धेरै खुसी पनि लागेको छ, राम्रै नेपाली सेना काम धेरै खुसी नै लागिरहेको छ, अब लडी पनि रहेको छ जनताको लागि, सङ्गठनको पनि गर्नुभएको छ, तपाईँहरूले दिनरात नभनिरहनु गरिरहनु भएको छ, त्यही नै खुसी हो।
7: नेपाली सेनाका सकल दर्जाले आफ्नो परिवार र व्यक्तिगत सुविधाभन्दा कर्तव्यलाई प्राथमिकता दिँदै विपद प्रभावितको जीवन रक्षामा आफूलाई समर्पित गर्दै पुनः एकपटक जनभरोसा र जनविश्वासलाई चुल्याएको छ। सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैर सरकारी संस्था तथा स्थानीय समुदायसँगको सहकार्य र समन्वय तथा साझा प्रयासले भोटेकोसी बाढीपछिको विपद प्रतिकार्यलाई प्रभावकारी बनाएको हो। त्यसैले यो विपद प्रतिकार्यमा सबै सरकारवाला पक्षहरूको योगदान स्मरणीय छ, प्रशंसनीय छ। अबको पुनर्निर्माण र पुनर्स्थापना कार्यमा समेत सबैसँग हातीमालो गर्न नेपाली सेना प्रतिबद्ध छ।
0: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष पजगाईसँगै म प्राविधिक हुद्दा विद्यानन्द यादव पनि बिदा हुन्छु। नमस्ते।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले साँझको 6 बज्यो।
2: एक्सट्रीम एनर्जी ड्रिंक।
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: Radio Parasi 90.2 MHz. Pragati ko sambahak.
5: पाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: धादिङको कृष्णभीर सडक खुल्यो, तत्कालका लागि ग्यास बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने। भोटेकोसीमा बाढी आएको 1900 दिन पनि जीवित भेटिने आशासहित सुरुङमा उद्धारको प्रयास जारी। बाढी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 आवास भाडा दिने।
5: एमसिसी अन्तर्गत 18 किलोमिटर सीमापार प्रसारण लाइनको निर्माण कार्य सकियो, शिलान्यास गरेको 9 महिनामै काम पुरा।
6: म्यान पावर कम्पनी छनौट विवादले मलेसिया रोजगारी अन्यलमा, समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको सरकारको भनाई।
7: कारवाहीको प्रक्रिया अगाडि बढेको छ। सम्पूर्ण कम्पनीहरूको समान हैसियतलाई मलेसियन गभर्नमेन्टले पनि स्वीकार गरिदिएको हुँदा कूटनीतिक रूपमा सम्वाद गरे।
5: भारतको नयाँ दिल्लीमा 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन समापन, विश्व अर्थतन्त्र र भू राजनीति तनावबीच सहकार्यको खोजी।
6: र एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा, महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलङ्का खेल्दै। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
8: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
8: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
8: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
6: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
9: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
10: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
11: साझा पृथ्वी, साझा दायित्व।
9: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
10: आयोजक घरबझोङ गाउँपालिका जोमसोङ मुस्ताङ।
9: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
10: घरबझोङ घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको नेतृत्व गरौँ।
12: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
13: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
12: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
14: क्यान्सर विरुद्ध आशाको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
15: फोन 0556943333 4935555।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा रहेको कृष्णभीरमा सडक अवरुद्ध सडक सञ्चालनमा आएको छ। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीले सडकको तल्लो क्षेत्र कटान गरेपछि भदौ 14 गते सडक भाँसिएको थियो। भाँसिएको सडक भन्दा केही माथिल्लो भित्ता काटेर नयाँ ट्र्याक खोलेर आजदेखि सडक पुनः सञ्चालनमा ल्याइएको हो। आज दिउँसो ग्यास बुलेटहरू कृष्णभीर सडक पार गराएको छ। ग्यास बुलेट नयाँ ट्र्याक भएर अघि बढाउँदा धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतम सहित नेपाली सेना पनि पुगेको थियो। तत्कालका लागि ग्यास बुलेट ट्रकहरू मात्र सञ्चालन गरिनेछ। सडकको अवस्था परीक्षण गर्न ट्रायलको रूपमा एकतर्फी गाडी सञ्चालनमा ल्याइएको हो। सडकको अवस्था हेरेर गाडीलाई थप सहज बनाइने बताएको छ। सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम अझै बाँकी छ।
6: भोटेकोसी नदीमा बाढी आएको आज 1900 दिन, अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ। अहिले विशेष गरी जलविद्युत आयोजनाका सुरुङमा उद्धारको काम भइरहेको छ भने अन्यत्र पीडितहरूको व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार चिलिमी जलविद्युत आयोजनाको सुरुङको मुखबाट 90 मिटर भित्रसम्मको गेग्रान हटाइसकिएको छ। बाँकी भागमा एस्काभेटर र लोडर प्रयोग गरी ठुला ढुङ्गा पन्छाउने काम भइरहेको छ। चिलिमेको सुरुङभित्र 8 जना फसेका अनुमान छ। सुरुङको सागुरो भागभन्दा झन्डै 120 मिटर भित्रबाट आवाजको प्रतिध्वनि सुनिएकाले फसेका व्यक्तिहरू सकुशल हुन सक्ने अनुमान छ। प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीमा परेका मध्ये 1386 जनाको शव भेटिएको छ। 5130 जना हराइरहेका छन्। 339 जना घाइते अस्पताल भर्ना भएकामा 269 जना डिस्चार्ज भएका छन्। घरबार विहीन भएका 3761 जनाले होल्डिङ सेन्टरमा आश्रय लिएका छन्। बाढी र पहिरोपछि पुननिर्माणका लागि 7 खर्ब रुपियाँ भन्दा बढी लाग्ने प्रारम्भिक सरकारी प्रतिवेदनले देखाएको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनमा गरी 7,500 भन्दा बढी निजी घरहरू पूर्ण रूपमा बगेका वा लेदोले पुरिएका छन्। मुख्य व्यापारिक, धार्मिक तथा पर्यटकीय मार्ग मानिने त्रिशुली करिडोर ध्वस्त हुँदा पर्यटन कर्मी, चालक, व्यापारी र निर्माण श्रमिक ठूलो संख्यामा प्रभावित भएका छन्। पर्यटकीय क्षेत्र लाङटान र गोसाई कुण्ड मार्गका 600 विदेशी नागरिक, 233 गाडी चालक र मर्मतमा खटिएका जलविद्युतका कर्मचारीहरू हराइरहेका छन्। यस्तै चीनसँगको मुख्य व्यापारिक नाका रसुवा गाडी अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प बनेको छ। बाढीले 13 जलविद्युत आयोजना, 48 सार्वजनिक भवन र 18 विद्यालयमा क्षति पुर्याएको छ। सुरक्षा निकायले भारत सीमासँगै खोजी कार्य तीव्र बनाएको छ भने पालिकाहरू मार्फत हराइरहेकाहरूको अन्तिम तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ।
5: यसैबीच भोटेकोसी बाढी प्रभावित परिवारका लागि सरकारले अस्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा 15,000 रुपियाँ आवास भाडा दिने निर्णय गरेको छ। गएको बिहिबार बसेको मन्त्री परिषद बैठकले 4 जनासम्म सदस्य भएको परिवारलाई मासिक 15,000 र 4 जनाभन्दा बढी सदस्य भएमा प्रति व्यक्ति थप 2,000 रुपियाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। मन्त्री तिमिल सिन्हाले सामाजिक सञ्जाल मार्फत यो जानकारी दिँदै बाढी प्रभावितको राहत, पुनर्स्थापना र पुननिर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। मासिक नगद भाडा सुविधा लिन नचाहने परिवारका लागि सरकार आफैले स्थायी घर नबनुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने विकल्प पनि खुल्ला राखेको छ। यसका लागि तथ्याङ्क सङ्कलन गर्न स्थानीय तहहरूमा फारम पठाइसकेको पनि मन्त्री तिमिल सिन्हाले जानकारी दिनुभएको छ।
6: सरकारले भदौ 10 गते भोटेकोसी र त्रिशुली ब्रह्मपुत्री नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको दोस्रो प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात् हिम पहिरोका कारण बाढी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्नेच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार लाङटाङ लिरुङ हिमालको उत्तरी मोहडामा झन्डै 5,200 मिटर उचाइबाट 2 वर्ग किलोमिटर क्षेत्रको हिमचट्टान खस्दा यो आकस्मिक बाढी आएको हो। हिमचट्टान खसेको ठाउँमा हिमचट्टान खसेको ठाउँबाट 22 किलोमिटर टाढाको रसुवागढीमा रहेको नेपाल चीन सीमासम्म बाढी आइपुग्न केवल 7 मिनट लागेको थियो, जसको औसत गति प्रति घण्टा 188 किलोमिटर थियो। बाढीको गति रसुवागढीबाट सेफ्रुबेसी पुग्दा प्रति घण्टा 83 किलोमिटर, बेत्रावती पुग्दा 65 किलोमिटर, मलेखु पुग्दा 29 किलोमिटर र देवघाट पुग्दासम्म प्रति घण्टा 26 किलोमिटरमा झरेको थियो। यो बाढी वर्षाका कारण नभई हिम पहिरोका कारण आएको केन्द्रले स्पष्ट पारेको छ। घटनासँग जोडिएको 5.2 म्याग्नेच्युडको भूकम्प जस्तो देखिने कम्पन पनि वास्तवमा हिम पहिरोकै प्रभाव रहेको प्रतिवेदनमा उल्लेख छ।
5: यसैबीच ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन प्रक्रिया सुरु गरेको छ। बाढीको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका खोजी गर्न आउँदो सोमबार विज्ञहरूसहितको समिति गठन गर्ने मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले जानकारी दिनुभयो। जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्ताव अनुसार यस घटनालाई केवल अतिवृष्टि नभई उच्च हिमाली क्षेत्रमा विकसित श्रृङ्खलाबद्ध विपदका रूपमा अध्ययन गरिनेछ। विपदको उत्पत्ति कहाँबाट भयो र यो कसरी तल्लो क्षेत्रमा फैलियो भन्ने वैज्ञानिक प्रमाण नभेटिएकाले जलवायु परिवर्तनलाई प्रमुख कारण मान्नु अघि पुरै घटनाक्रमको पुनरावलोकन गर्न लागि हो। 3 चरणमा हुने यस अध्ययनमा उच्च हिमाली क्षेत्रदेखि भोटेकोशी लेन्दी नदी प्रणालीसम्मको भौगोलिक क्षति, पहिरो तथा नदीको बहाव बीचको अन्तर्सम्बन्ध र जलवायु परिवर्तनको प्रभाव मूल्याङ्कन गरिनेछ। भोटेकोशी लेन्दी प्रणालीको सीमापार प्रकृतिलाई ध्यानमा राख्दै चीनतर्फका सूचना र तथ्याङ्क समेत समेटिनेछ। ड्रोन र सेटेलाइट प्रविधिसहित स्थलगत निरीक्षण गर्ने यस उच्च स्तरीय समितिलाई विस्तृत प्रतिवेदन बुझाउन 2 महिनाको समय दिएको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। मलेसिया रोजगारीमा देखिएको अन्योल हटाउन सरकारले गरिरहेको काम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
16: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
15: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
16: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
17: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
18: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
19: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
20: पैसा माछ शक्ति, पैसा माछ सहारा।
19: धोती पटुका र इजारको गाँठो हुँदै गाँठधनसम्म,
20: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
19: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
20: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
19: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
20: इतिहास गाथा र कथा गाँठका कुरा
19: गाँठका कुरा
20: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले धादिङको कृष्णवीर सडक खोल्यो, तत्कालका लागि ग्यास बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने, भोटेको सीमा बाढी आएको 19 दिन पनि जीवित भेटिने आशासहित सुरुङमा उद्धारको प्रयास चल्दै, बाढी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 रुपियाँ आवास भाडा दिने, भोटेको सी बाढी हिम पहिरोका कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक, बाढीको वैज्ञानिक अध्ययन प्रक्रिया अघि बढ्यो लगायतका खबर प्रस्तुत गर्यौं।
6: नेपाल दर्पणमा अब बाँकी खबर। एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाका रूपमा रहेको 18 किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको न्यू बुटवल सब स्टेसनदेखि नेपाल भारत सीमासम्म जोड्ने 400 केभी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्रै निर्माण पूरा भएको हो। ऊर्जा मन्त्रालयको अनुरोधमा एमसिए नेपालले उच्च प्राथमिकताका साथ तोकिएकै समयभित्र काम सम्पन्न गरेको हो। भारतीय कम्पनी ट्रान्स रेल लाइटिंग लिमिटेडले 1,23,80,000 अमेरिकी डलर अर्थात् झन्डै 1,89 करोड रुपियाँमा 21 महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको यो आयोजना बीचमा केही समय रोकिए पनि द्रुत गतिमा काम गरेर पूरा गरिएको हो। नेपालतर्फको खण्ड तयार भएसँगै अब भारततर्फ विद्युत प्रवाहका लागि आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया अगाडि बढाइनेछ। एमसिसी अनुदान अन्तर्गत नेपालमा कुल 315 किलोमिटर प्रसारण लाइन, 3 सब स्टेसन र सडक सुधारका अन्य कामहरू पनि भइरहेका छन्।
5: म्यानपावर छनौट सम्बन्धी म्यानपावर कम्पनी छनौट सम्बन्धी विवाद बढेपछि नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य मानिएको मलेसियाको रोजगारी अन्यलमा परेको छ। मलेसियाले नेपालबाट श्रमिक लैजानका लागि 25 प्रमुख म्यानपावर कम्पनी र तिनका सहायक कम्पनी छनौट गरेपछि नेपाल मलेसिया श्रम सम्बन्धमा नयाँ विवाद देखिएको हो। सरकारले ती कम्पनी मार्फत आएका मागपत्रको पूर्व स्वीकृति रोकेको छ। साथी हृदय रिमालले मलेसियामा कामदार पठाउने म्यानपावर कम्पनी छनौट सम्बन्धी विवाद र यसका लागि भइरहेको कूटनीतिक प्रयासबारे युवा श्रम तथा रोजगार मन्त्रालयकी प्रवक्ता एवं सहसचिव मीरा आचार्यसँग कुराकानी गर्नुभएको छ।
0: केही नेपाली कम्पनीहरूको मात्रै नाम लिस्टिङ भएको भन्ने जानकारी प्राप्त छ। मुख्य समस्या चाहिँ हाम्रो त्यो नै भयो, किनभने हामीले प्रतिस्पर्धात्मक प्रणाली अवलम्बन गरेको र हाम्रोमा दर्ता हुने सम्पूर्ण कम्पनीहरूको हैसियत समान हुने अवस्था हुँदाखेरि सीमित कम्पनीहरू अथवा लिमिट कम्पनीहरू चाहिँ कस्तो मापदण्ड र कस्तो मूल्याङ्कन पद्धतिबाट चाहिँ लिस्टिङ भए त भन्ने नै हाम्रो मूल चासोको विषय हो।
21: झन्डै 1100 इजाजत प्राप्त म्यान पावर कम्पनी भइरहँदा 25 मात्रै पाएको भन्ने छ त्यो, होइन? यसलाई व्यवसायहरूले चाहिँ सिन्डिकेटको आरोप लगाउनु भएको छ। यसमा चाहिँ नेपाली व्यवसायहरू संलग्न भएको अथवा मलेसियाबाटै केही त्यस्तो समस्या आएको हो कि के भइरहेछ? अनुसन्धान छानबिन सरकारले के गरिरहेछ?
0: मलेसियाको प्रतिनिधिको रूपमा यहाँ अहिले कार्यवाहक राजदूत जो हुनुहुन्छ उहाँसँग डे फर्स्टबाटै हामीले संवाद सुरु गऱ्यौँ। हाम्रो पुरानै प्रणाली बमोजिम चाहिँ व्यवस्थापन गरिदिन भनेर कूटनीतिक नोट पनि पठायौँ। त्यसपछि मन्त्रालयले निर्णय गरेर विभाग मार्फत सम्बन्धित कम्पनीहरू त्यो 25 लिस्टिङ भएका भनिएका थिए, के कुन पद्धतिबाट तपाईँहरू जानुभयो, मूल्याङ्कन प्रणाली के हो, चाहिँ तपाईँहरू त्यहाँ कसरी लिस्टिङ हुनुभयो त्यो हामीलाई जानकारी दिनुहोस् ताकि हाम्रा सम्पूर्ण चाहिँ मेन पावर कम्पनीहरू लिस्टिङ हुन सक्नुहोस् भन्ने तर्फबाट हामीले अनुसन्धानको प्रक्रिया सुरु गरेको थियो। चाहिँ सपोर्टिभ एजेन्सी भनेर पनि नाम आइराखेको अवस्था छ। अब मन्त्रालयले निर्णय गरेर विभाग मार्फत कारवाहीको प्रक्रिया अगाडि बढेको छ। मन्त्रालयको डिसिजन चाहिँ स्थापना कालदेखि हालसम्मको आर्थिक तथा वैदेशिक रोजगारसँग सम्बन्धित संस्थाको गतिविधिका बारेमा अनुसन्धान गरिनुपर्ने भन्ने ढङ्गबाट चाहिँ विभागलाई निर्देशन गएको र विभागले त्यही ढाँचाबाट त्यसलाई कारवाहीको प्रक्रियामा लगिसकेको अवस्था छ भने मलेसिया सरकारसँग चाहिँ हामीले हाम्रा कम्पनीहरू चाहिँ समान हैसियतका हुने र एक कम्पनीको अन्तर्गत अर्को कम्पनी रहने कानुनी प्रावधान नभएको श्रम सम्झौता छ। त्यो श्रम सम्झौतामा पनि सम्पूर्ण कम्पनीहरूको समान हैसियतलाई मलेसियन गभर्मेन्टले पनि स्वीकार गरिदिएको हुँदा सही बमोजिम स्वीकार गरिदिनको लागि भनेर अस्ति पनि हामीले 2-3 दिन अगाडि पनि हामीले कूटनीतिक रूपमा संवाद गरेको।
21: पछिल्लो समय नीतिगत रूपमा अरू के सुधारहरूको प्रयास भइरहेका छन् यो वैदेशिक रोजगारको सन्दर्भमा?
0: वैदेशिक रोजगार ऐन र नियमावलीमा हुने परिवर्तन नै हो।

0: विभागबाट अहिले उजुरी .fet.gov.np त्यो सफ्टवेयर बनाएर अहिले त मुद्दा दर्ता पनि त्यही प्रणाली मार्फत भइआएको छ. अहिले विभागको पहिले चाहिँ श्रम स्वीकृतिको काम मात्रै फेसलेस थियो भने अहिले चाहिँ मुद्दादेखि लिएर अब केवाइसी फारमलाई पनि त्यसलाई सिस्टम अपडेट गरेर त्यसलाई पनि चाहिँ नै अनलाइन ल्याउने भन्ने प्रणाली विकास गर्न खोजिरहेको छ. शुल्कको विषयका सन्दर्भमा पनि अहिले चाहिँ समिति गठन भइकन रिपोर्ट चाहिँ अध्ययनको क्रममै छ. सुधारहरू भएका छन्. एनको पनि तर्जुमा सहमति जो संशोधनको प्रयासमा छ तर्जुमा सहमतिको लागि कानुन मन्त्रालय गइसकेको अवस्था छ भने पेस गर्नुपर्ने नियमावलीको एउटा रूपरेखा पनि लगभग भइसकेको अवस्था.
1: उहाँ हुनुहुन्थ्यो युवा श्रम तथा रोजगार मन्त्रालयकी प्रवक्ता एवं सहसचिव मीरा आचार्य. नेपाल दर्पणमा खबरकै सिलसिला. यस वर्षको तीज सुरु भएको छ. तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज व्रतालु महिलाहरूले शक्ति प्राप्तिका लागि दुधबाट बनेका शुद्ध तथा आडिलो परिकार दरका रूपमा खाँदैछन्. पौराणिक मान्यता अनुसार हिमालय पुत्री पार्वतीले निराहार व्रतवशी महादेवलाई पतिका रूपमा प्राप्त गरेको स्मरणमा यो पर्व मनाउने गरिन्छ. तर पछिल्ला वर्षहरूमा एक महिना अघिदेखि नै दर खाने गरगहना र पोसाक प्रदर्शन गर्ने जस्ता तडक फडक बढेकोमा धर्मशास्त्री र समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्. सरकारी निकाय र नागरिक समाजलाई संस्कृति जोगाउन र विकृति रोक्न उनीहरूले आग्रह गरेका छन्. अर्कातिर यस पटकको तीज विपदको पीडाका कारण खल्लो बनेको छ. रसुवाको भोटेकोसी बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि नुवाकोट धादिङ लगायत देशभर शोकको छाया परेको छ. आफन्त गुमाएका र विस्थापित बनेका परिवारका लागि यस वर्षको तीज उल्लासभन्दा पनि सहानुभूति र सहयोगको अपेक्षा गर्ने माध्यम बनेको छ. यसैबीच भोलि तृतीयाका दिन पशुपतिनाथ मन्दिरमा पूजा आजाका लागि आउने भक्तजनको सुविधाका लागि ध्यानमा राख्दै बिहान 3 बजेदेखि नै चारै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ. दर्शनार्थीका लागि 5 लाइन कडा सुरक्षा व्यवस्था र सिफल चौरी बनकाली तथा तिलगङ्गा लगायतका ठाउँमा पार्किङको प्रबन्ध मिलाइएको छ.
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला.
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ.
3: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ. मोबाइल चार्जमा राखौँ. आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ.
1: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ. बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ.
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध.

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्कसँग
3: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर 8 पिल्लरी फाटमा जङ्गली हात्तीको बथानले 2 घर भत्काएको छ। जङ्गली हात्तीको बथानले सूर्य चौधरी र महेश नेपालको घर भत्काएको स्थानीय नीरज जफ्रेलले जानकारी दिनुभयो। हात्तीको बथान अहिले पनि गाउँ नजिकैको बैजनाथ सामुदायिक वनमा रहेको उहाँले बताउनुभयो। हात्ती बस्तीमै पसेर घर भत्काउन थालेपछि स्थानीयवासी त्रसित छन्। डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत लक्ष्मीराज जोशीले स्थानीय प्रशासनसितको समन्वयमा हात्ती भएको क्षेत्रमा निगरानी बढाएको बताउनुभयो।
4: प्रधान सेनापति अशोक राज सिग्देल चीन प्रस्थान गर्नुभएको छ। उहाँ

0: औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिगदेल बेइजिङमा आयोजना हुने 13 बेइजिङ सियाङ सन फोरममा सहभागी हुने कार्यक्रम छ। उहाँ आउँदो असोज 3 गते स्वदेश फर्कनुहुनेछ।
1: सन् 2027 घोषणा हुने 900 एकाडेमी अवार्ड ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र तिनीहरू एलिफेन्ट इन द फगले प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समिति नेपालले आज विज्ञप्ति निकालेर चलचित्र तिनीहरूलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिस गरिएको जानकारी दिएको हो। अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको र एसिया पेसिफिक स्क्रिन अवार्डमा मनोनयन भएको चलचित्र एलिफेन्ट इन द फग तिनीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ। अविनाश विक्रम शाह निर्देशित यो चलचित्र यसअघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ। सरकारले पनि यो चलचित्रलाई नगद राशिसहित पुरस्कृत गरिसकेको छ।
0: नेपाल चीन उत्तरी कोराला नाका लोमाथाङका 4 न्याचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रुपियाँ राशि सङ्कलन भएको छ। रसुवाको भोटेको सीमा भदौ 10 बाढीबाट नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी बढेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढी केरुङ नाका र सिन्धुपाल्चोको तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरोला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढेको हो। अस्ति शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 रुपियाँ राशि सङ्कलन गरेको छ। गएको भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड हाराहारीमा राशि सङ्कलन हुने गरेको प्रमुख चुडालले जानकारी दिनुभयो।
1: नेपाल दर्पणमा अब विदेशको खबर। चीन, रुस, भारत सहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आज भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन्। नेताहरूले विश्वको आर्थिक विकास, व्यापार, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका समाचार संस्था एएफपीले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकार्यलाई थप बलियो बनाउनु पर्नेमा जोड दिनुभएको छ। उहाँले ब्रिक्स विश्व जनसङ्ख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रको महत्त्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको बताउनुभयो। यस्तै चिनिया राष्ट्रपति सी जिङपिङले कृत्रिम बुद्धिमत्ता, एआई, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यलाई 5 महत्त्वपूर्ण पहल प्रस्ताव गर्नुभएको छ। उहाँले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेस्कियान लगायत नेताहरू सहभागी सम्मेलनमा विश्वव्यापी आर्थिक वृद्धि र विभिन्न क्षेत्रीय द्वन्द्वका विषयमा छलफल भएको छ। यसैबीच हिजोदेखि सुरु भएको 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन आज समापन भएको छ। यस क्रममा भारतले आउँदो वर्षको शिखर सम्मेलनका लागि अध्यक्षता चीनलाई हस्तान्तरण गरेको छ। ब्रिक्स सन् 2009 स्थापना भएको समूह हो। सुरुमा ब्राजिल, रुस, भारत र चीन यसमा थिए भने पछि दक्षिण अफ्रिका सदस्य बनेको थियो। पछिल्लो विस्तारसँगै इरान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स लगायत देश पनि समूहमा जोडिएका छन्।
0: नेपाल दर्पणमा अब खेल खबर। जापानको आइसी नायोगामा आउँदो असोज 3 18 गतेसम्म आयोजना हुने एसियाली खेलकुदका लागि नेपाल क्रिकेटको टोली घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटीले आज दिपेन्द्र सिंह एरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा दिपेन्द्रसँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्। नेपाल मलेसिया, एसिया, हङकङ र ओमानले छनौट चरण पार गर्दै एसिया कपमा स्थान बनाएका थिए। यस्तै अफगानिस्तान, बङ्गलादेश, भारत, पाकिस्तान र श्रीलङ्का वरियताका आधारमा सिधै खेल्दैछन्। जापान आयोजकका रूपमा सहभागी हुनेछ। नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ। शीर्ष 2 पर्ने टोली क्वार्टर फाइनलमा पुग्नेछन्।
1: र 10 संस्करणको एसिसी महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलङ्का खेल्दैछन्। फाइनल खेल UAEको दुबई अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली समयअनुसार राति 8:15 सुरु हुनेछ। श्रीलङ्का साबेक विजेता टोली हो। गएको संस्करणमा भारतले हराउँदै श्रीलङ्काले उपाधि जितेको थियो। भारत र श्रीलङ्का अपराजित रहँदै फाइनलमा पुगेका हुन्। महिला एसिया कप फाइनलमा भारत र श्रीलङ्का बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका भेटमा भारत 5 र श्रीलङ्का 1 पटक विजयी भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 संस्करणमा फाइनल खेलेको भारतले 7 पटक उपाधि जितेको छ। 6 पटक फाइनल पुगेको श्रीलङ्काले सन् 2024 उपाधि जितेको छ। यस्तै बङ्गलादेशले सन् 2018 उपाधि जितेको छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: धादिङको कृष्णवीर सडक खुल्यो, तत्कालका लागि ग्यास बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने। भोटेकोसीमा बाढी आएको 1900 दिन पनि जीवित भेटिने आशासहित सुरुङमा उद्धारको प्रयास जारी। बाढी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 आवास भाडा दिने।
0: एमसिसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सकियो, शिलान्यास गरेको 9 महिनामै काम पुरा।
1: म्यान पावर कम्पनी छनौट विवादले मलेसिया रोजगारी अन्यलमा, समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको सरकारको भनाई।
0: भारतको नयाँ दिल्लीमा 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन समापन, विश्व अर्थतन्त्र र भू राजनीतिक तनाव बीच सहकार्यको खोजी।
1: र एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा, महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलङ्का खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने

0: सामुदायिक रेडियो परासी 90.2 मेगाहर्ज समावेशी आवाज
1: नवलपरासी र आसपासका गतिविधि तपाईको दिन भरिको प्रतिनिधि समाचार मूलक प्रस्तुति स्थानीय सेरोफेरो
2: सामुदायिक रेडियो परासी मार्फत सामुदायिक रेडियो सुनवल र सामुदायिक रेडियो दाउने बाजा पनि एकै साथ
3: प्रत्येक दिन साँझ 6:30 बजे
1: तपाईको आफ्नै गाउँ ठाउँका समाचारका लागि स्थानीय सेरोफेरो।

0: नमस्कार, अखुराम नवलपरासीमा आबद्ध सामुदायिक रेडियो परासी 90.2 मेगाहर्ज मार्फत सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज र सामुदायिक रेडियो दाउन्ने 103.4 मेगाहर्जको सहकार्यमा एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको स्थानीय सोरेफेरोमा म मेघराज गौतमको तपाईँलाई स्वागत छ। स्थानीय सोरेफेरो सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट। एमसिसी अन्तर्गत नेपाल भारत सीमासँग जोड्ने प्रसारण लाइनको निर्माण कार्य सम्पन्न, 18 किलोमिटरमा 53 टावर निर्माण, जग्गा प्राप्तिमा करिब 1,24,00,00,000 रुपियाँ मुआब्जा वितरण। कपिल वस्तुको बाणगङ्गा नदीमा बेपत्ता भएका बालक मृत अवस्थामा भेटिए, नदी किनारका बस्तीको जोखिम न्यूनीकरण गर्न बुटवल उपमहानगरपालिकाले वडा तहदेखि नै जोखिम युक्त क्षेत्र पहिचान गर्ने। र आज हरितालिका तीज, नेपाली महिलाहरूले दर खाएर मनाउँदै, सुनवल 11 तीज विशेष मेलाको आयोजना। अब सुनौं पूरा खबर। नवलप्रासीको सुनवल 13 सूर्य बस्ती स्थित न्यू बुटवल सब स्टेशनमा आज एक कार्यक्रमको आयोजना गरी नेपाल भारत सीमासँग जोड्ने प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको बताइएको छ। 400 केभी न्यू बुटवल सब स्टेशनबाट 18 किलोमिटर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गरिएको बताइएको छ। सब स्टेशनदेखि भारतको सीमासँग जोड्ने 18 किलोमिटरमा जम्मा 53 टावर निर्माण गरिएको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति एमसिए नेपालले जनाएको हो। एमसिए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले शिलान्यास भएको 9 महिनामै प्रसारण लाइनको निर्माण सम्पन्न भएको जानकारी दिनुभयो। कार्यक्रममा अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले नेपाल, अमेरिका र एमसिसी बीचको साझेदारीले नेपालको ऊर्जा क्षेत्रमा नयाँ सम्भावना उजागर गरेको बताउनुभयो। उहाँले अनुदान सहायता सम्झौता पश्चात पहिलो सम्पन्न परियोजना भएको बताउनुभयो। डाक्टर उपाध्यायले यस परियोजनाले नेपाल भारत बीचको विद्युत आयात निर्यातमा लाइफलाइनको काम गर्ने बताउनु भएको छ।
1: पहिलो सम्पन्न भएको आयोजना हो। 53 टावर अग्रेसन रहेको छ। नेपाल र भारत बीचको आयात निर्यातको लागि लाइफलाइनको काम गर्छ।
0: यस्तै कार्यक्रममा एमसिसी आवासीय राष्ट्रिय नियोगका निर्देशक डायन फ्रान्सिस्को, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सुनिल पौडेल, नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो। प्रसारण लाइन निर्माणका लागि हालसम्म यस क्षेत्रका 1,375 मुआब्जा बापतको रकम पाएका छन्। करिब 1,24,00,00,000 रुपियाँ मुआब्जा वितरण गरिएको छ, जस अन्तर्गत तारमुनिको जग्गा बापत करिब 95 करोड र टावर रहेको जग्गामा करिब 29 करोड भुक्तानी गरिएको छ। अन्य निर्माण कार्य सम्पन्न भई हस्तान्तरण हुन अझै 29 महिना बाँकी रहेको एमसिए नेपालले जनाएको छ। फिल्ड बुकमा नाम भएको तर लाल पूर्जामा नाम नभएका करिब 145 जनाको जग्गाको मुआब्जा वितरण अझै प्रक्रियामा रहेको बताइएको छ। भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडले ठेक्का लिएको हो। यस प्रसारण लाइनले नेपालको विद्युत प्रसारण प्रणालीलाई थप सुदृढ बनाउँदै भारतसँगको विद्युत व्यापार तथा विद्युत आपूर्ति प्रणालीलाई सहज बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। एमसिसी अनुदान अन्तर्गत नेपालमा 3 सब स्टेसन, 315 किलोमिटर प्रसारण लाइन र सडक सुधारका अन्य काम द्रुत गतिमा भइरहेका छन्। नेपाल वातावरण समाज लुम्बिनी प्रदेश समन्वय समितिले प्रदेशका विभिन्न निकाय तथा स्थानीय तहमा आवश्यक सङ्ख्यामा वातावरण निरीक्षकको दरबन्दी सिर्जना गर्न माग गर्दै वन वातावरण तथा पर्यटन मन्त्री तुलसी प्रसाद चौधरीलाई ज्ञापन पत्र बुझाएको छ। समाजका प्रदेश अध्यक्ष झमबहादुर थापाको नेतृत्वमा पुगेको टोलीले संगठन तथा व्यवस्थापन सर्वेक्षण मार्फत वातावरण निरीक्षणको नयाँ दरबन्दी सिर्जना गर्न तथा रिक्त रहेका दरबन्दी तत्काल पदपूर्ति गर्न माग गर्दै मन्त्री चौधरीलाई ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्र बुझ्दै लुम्बिनी प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री तुलसी प्रसाद चौधरीले वातावरण निकै ठुलो क्षेत्र भएको बताउनुभयो। वातावरणसँग सम्बन्धित करिब 90% विषय अझै लुकेको अवस्थामा रहेको भन्दै उहाँले वातावरण प्रदूषण रोक्न सबै पक्ष गम्भीर र चिन्तित हुनुपर्ने बेला आएको बताउनु भएको छ। मन्त्री चौधरीले वातावरण संरक्षण सम्बन्धी जनचेतना समुदाय स्तरसम्म पुर्याउनुको विकल्प नभएको बताउनु भयो। अहिले नै सचेत भएर सुधार गर्न नसके भविष्य चुनौतीपूर्ण बन्ने उहाँको दावी रहेको छ। उहाँले फोहोर व्यवस्थापनका लागि सबैलाई ल्यान्डफिल्ड साइट आवश्यक भए पनि फोहोर फाल्न कसैले नदिने अवस्थाले समस्या सृजना भइरहेको बताउनुभयो। बुटवल गोरीसिंह सडक राष्ट्रिय गौरवको आयोजना भएकोले यसको कार्यान्वयनमा प्रदेश सरकारको साथ रहने उहाँले बताउनुभयो। वातावरणसँग सम्बन्धित यस क्षेत्रका समस्या समाधान गर्न प्रदेश सरकार हर तरहले तयार रहेको मन्त्री चौधरीले बताउनु भएको छ। मन्त्रालयका वरिष्ठ वातावरण अधिकृत निर्मल चौधरीले प्रदेशमै बसेर वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने उद्देश्यले मन्त्रालयले काम गरिरहेको बताउनुभयो। सीमित जनशक्तिका कारण कामको चाप अत्यधिक रहेको उल्लेख गर्दै उहाँले एकै दिनमा 15 उद्योगको रिपोर्टका लागि काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। वातावरण सम्बन्धी कामका लागि मन्त्रालयमा हाल एकजना मात्रै कर्मचारी रहेको उहाँको भनाइ छ। वातावरणीय प्रयोगशाला परासीका सञ्चालक सुदीप पौडेलले स्थानीय तहहरूले आफ्नो वन क्षेत्रमा फोहोर व्यवस्थापन गर्ने प्रयास गर्दा विभिन्न चुनौती देखिएको बताउनुभयो। उद्योगहरूले प्रदूषण गरेको गुनासो आउने गरे पनि फोहोर पानी प्रदूषण गर्ने व्यवस्था प्रशोधन गर्ने व्यवस्था प्रभावकारी रूपमा सञ्चालन नगर्दा समस्या थपिएको उहाँको भनाइरहेको छ। कपिलवस्तुको बाणगङ्गा नदीमा आएको बाढीमा बेपत्ता भएका 10 बालक बुद्ध लामा नेपाल भारत सीमा क्षेत्रमा मृत अवस्थामा भेटिएका छन्। उनको शव भारतको बगुलहवा खोलामा फेला परेको हो। बाणगङ्गा नगरपालिका 8 निवासी लामाको शव नेपाल भारत सीमाबाट करिब 2 टाढा भारतीय क्षेत्रमा आज दिउँसो फेला परेको प्रहरीले जनाएको छ। शनिबार दिउँसो करिब 3 बाणगङ्गा नगरपालिका 4 मायादेवी रङ्गशालाको पूर्वतर्फ करिब 1 दक्षिणमा रहेको नदीमा पौडी खेल्न गएका बुद्धसहित 2 बालक नदीको बहाव बढेपछि बीचको टापुमा रहेको रुखमा फँसेका थिए। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पिपरा, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा सशस्त्र प्रहरी सुरक्षा बेस पिपराबाट खटिएको संयुक्त टोलीले उद्धार अभियान सञ्चालन गरेको थियो। टोलीले रबर बोटको प्रयोग गरी 16 रिदम लामालाई सकुशल उद्धार गरेको थियो। तर लामालाई तत्काल फेला पार्न नसकिएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो। खोजीका क्रममा उहाँको शव फेला परेको प्रहरी नायब परीक्षक रिपेन्द्र कुमार सिंहले बताउनुभयो। फेला परेको शव भारतीय प्रहरीको समन्वयमा 16 प्रहरी चौकीमा राखिएको छ। आवश्यक कानुनी तथा द्विपक्षीय समन्वयपछि शव नेपाल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। नदी किनारमा बसोबास गर्ने बस्तीको सम्भावित जोखिम न्यूनीकरणका लागि बुटवल उपमहानगरपालिकाले वडा तहबाटै जोखिमयुक्त क्षेत्र पहिचान गर्ने तयारी थालेको छ। वर्षायाममा तिनाउ नदीको बहाव बढ्दा नदी किनारका बस्तीमा बाढी र डुबानको जोखिम हुने गरेको छ। भोटेकोसी बाढीबाट भएको ठूलो क्षतिले जोखिमयुक्त बस्तीको अवस्था समयमै पहिचान गरी आवश्यक पूर्व तयारी गर्नुपर्ने आवश्यकता थप प्रष्ट पारेको उपमहानगरपालिकाको बुझाइरहेको छ। यसैलाई ध्यानमा राख्दै उपमहानगरपालिकाले वडा तहबाट प्राविधिक टोली पहिचान गरी तिनाउ नदी र आसपासका बस्तीको स्थलगत अध्ययन गर्ने योजना बनाएको हो। टोलीले नदीको बहाव, बस्तीको अवस्थिति, भौगोलिक अवस्था तथा विगतमा देखिएका जोखिमका आधारमा सम्भावित जोखिम क्षेत्रको मूल्याङ्कन गर्नेछ। अध्ययनपछि तत्काल जोखिममा रहेको बस्ती, थप सुरक्षा आवश्यक पर्ने स्थान र दीर्घकालीन रूपमा विशेष व्यवस्था गर्नुपर्ने क्षेत्र छुट्याइनेछ। पहिचान भएका जोखिमका आधारमा सुरक्षा तथा विपद व्यवस्थापनका योजना अघि बढाउने उपमहानगरपालिकाको तयारी छ। नदी आसपास बसोबास गर्ने नागरिकको सङ्ख्या, बस्तीको अवस्थिति र जोखिमको स्तरलाई आधार बनाएर प्राथमिकता निर्धारण गरिने बताइएको छ। त्यसै गरी आवश्यक पूर्व तयारी, सुरक्षा व्यवस्था र व्यवस्थापनका काम अघि बढाइनेछ। भोटेकोसीको घटनाले विपद आएपछि उद्धार र राहतमा मात्रै केन्द्रित हुनेभन्दा सम्भावित जोखिमको पूर्व पहिचान गरी क्षति न्यूनीकरणका उपाय समयमै अपनाउनुपर्ने पाठ दिएको छ। उपमहानगरपालिकाको जोखिम पहिचानलाई पहिलो चरणमा राखेर त्यसको निष्कर्षका आधारमा आवश्यक सुरक्षा योजना तथा व्यवस्थापनको काम अघि बढाउने जनाइएको छ। उता रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर 6 कोकोट गाउँबाट सिम्लेतर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटनामा परि दुईजनाको ज्यान गएको छ। आज बिहान डाङडुङ्गी मोडमा लु 1-60-29 नम्बरको जीप दुर्घटनामा परेर घटनास्थलमा दुईजनाको ज्यान गएको र अन्य केही यात्रु घाइते भएका छन्। दुर्घटनामा त्रिवेणी गाउँपालिका रुङ्खा घर भएका चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका 6 16 वर्षीय प्रेमकला पुनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। गम्भीर 4 घाइतेलाई हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत पठाइएको छ। अन्य घाइतेको सानीभेरी अस्पतालमा उपचार चलिरहेको छ। नेपाल नेत्र ज्योति सङ्घ डाक्टर विनोद नीताकण्डेल आँखा अस्पताल परासीको प्राविधिक सहयोग, सेवा फाउन्डेसनको आर्थिक सहयोग तथा समाजसेवी तबरेज आलम खाँको स्थानीय आयोजनामा ताजुल अलुम कुस्मामा निशुल्क आँखा शिविर सञ्चालन गरिएको छ। शिविरमा पूर्व गृह राज्य मन्त्री एवं नेपाल नेत्र ज्योति सङ्घ परासी शाखाका सभापति देवेन्द्र राज कण्डेलको प्रमुख आतिथ्यता रहेको थियो। डाक्टर विनोद नीता कण्डेल आँखा अस्पताल परासीका बाह्य कार्यक्रम संयोजक राधिका यादवको नेतृत्वमा अस्पतालको 5 प्राविधिक टोलीले शिविर सञ्चालन गरेको हो। शिविरमा 364 निशुल्क आँखा परीक्षण गरिएकोमा 135 मोतियाबिन्दु पहिचान भएको जनाइएको छ। मोतियाबिन्दु पहिचान भएका बिरामीलाई निशुल्क शल्यक्रियाका लागि डाक्टर विनोद नीता कण्डेल आँखा अस्पताल परासीमा ल्याइएको अस्पतालका सूचना अधिकारी धीरेन्द्र कुमार साहनीले बताउनु भएको छ। तपाईँ यति बेला पश्चिम नवलपरासीका 3 सामुदायिक रेडियो मार्फत एकैसाथ प्रसारण भइरहेको समाचारमूलक प्रस्तुति स्थानीय सेरोफेर सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि हामी सङ्कटमा परेका सुस्तावासीद्वारा भोटेकोसी बाढी पीडितलाई सहयोग, बाँकेको बाल विवाह मुक्त वडामै किशोरी आमा र नवजात शिशुको ज्यान गयो लगायतका अन्य स्थानीय खबर लिएर उपस्थित हुनेछौँ। रेडियो सुन्दै गर्नुहोला।
2: सवारी दुर्घटनाबाट बचाऊ अनि बचाऊ।

0: हतार गरे यात्रामा
1: परिन्छ है खतरामा।
2: हतारमा आफ्नो अमूल्य जीवन नगुमाउनुहोस्।
3: जनहितमा जारी सन्देश।
4: विश्रामपछि स्वागत छ। तपाईँ अहिले सामुदायिक रेडियो परासी, रेडियो सुनबल र रेडियो दाउनेबाट एकैसाथ प्रसारण भइरहेको स्थानीय सेरोफेरो सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। नेपाली महिलाको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हरितालिका तीज आज दर खाएर मनाइँदैछ। विवाहित तथा अविवाहित महिलाहरूले आपसमा भेला भएर दर खाने, नाचगान गर्ने तथा शुभकामना आदान प्रदान गर्दै तीज मनाइरहेका छन्। विशेष गरी भाद्र शुक्ल द्वितीयका दिन दर खाने र तृतीयका दिन निराहार तथा निर्जल व्रत बस्ने परम्परा रहेको छ। तीजको चौथो दिन ऋषि पञ्चमी मनाइन्छ। यसरी तीज पर्व धार्मिक परम्परा, पारिवारिक आत्मीयता, सामाजिक एकता र महिलाको सांस्कृतिक अभिव्यक्तिसँग जोडिएको चार दिने पर्वका रूपमा मनाउने गरिएको छ। हरितालिका तीजमा महिलाहरूले भगवान शिव र पार्वतीको पूजा आराधना गरी सुख, शान्ति, समृद्धि तथा पारिवारिक सुखको कामना गर्ने धार्मिक विश्वास छ। अविवाहित महिलाले असल जीवनसाथीको कामना गर्दै र विवाहित महिलाहरूले श्रीमानको दीर्घायु तथा परिवारको सुख समृद्धिको कामना गर्दै व्रत बस्ने परम्परा पनि छ। तीजको अवसरमा महिलाहरू रातो साडी, चुरा, पोते लगायतका गरगहना लगाएर सजिने र सामूहिक रूपमा तीजका गीत गाउने तथा नाच्ने गर्दछन्। पछिल्लो समय तीजलाई धार्मिक पर्वका साथै महिलाहरूले आफ्ना सुख दुःख, अनुभव, भावना र सामाजिक विषयवस्तु अभिव्यक्त गर्ने अवसरका रूपमा समेत लिने गरेका छन्। तीजको धार्मिक र सांस्कृतिक महत्त्वसँगै यसको मौलिकता, आपसी सद्भाव र सामाजिक एकतालाई जोगाउँदै पर्व मनाउनु पर्नेमा संस्कृतिविदहरूले जोड दिँदै आएका छन्। यसैबीच तीजको मुख्य दिन आज देशभरका शिवालय तथा धार्मिक स्थलमा महिलाहरूको भिड लागेको छ। महिलाहरूले पूजा आराधना तथा व्रतसँगै नाचगान र सांस्कृतिक कार्यक्रम गरी हरितालिका तीज मनाइरहेका छन्। यसैबीच नवलप्रासीको सुनौल 11 बाबा बर्दगोरिया धाम विकास संस्थाको आयोजनामा आज र भोलि भव्य विशेष तीज मेलाको आयोजना गरिएको छ। नारायणी नदीको निरन्तर कठान र डुबानका कारण आफै सङ्कटमा परेका पश्चिम नवलप्रासीको सुस्ता गाउँपालिका 5 सुस्ता वासीका बासिन्दाले भोटे कोशी क्षेत्रका बाढी पहिरो पीडितलाई सहयोग गरेका छन्। सुस्तावासीले गाउँभरि स्वैच्छिक रूपमा रकम सङ्कलन गरी 46,555 प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। राष्ट्रिय वाणिज्य बैङ्क विनय त्रिवेणी शाखा मार्फत रकम जम्मा गरिएको छ। आफूहरू पनि नदी कठान र डुबानको समस्यामा रहे पनि विपदमा परेका नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले रकम सङ्कलन गरिएको सुस्तावासीको भनाइ छ। रकम सानो भए पनि विपदका बेला एक अर्कालाई सहयोग गर्नुपर्छ भन्ने मानवताको सन्देश दिन खोजिएको उनीहरूको भनाइरहेको छ। यसैबीच लुम्बिनी प्रेस क्लब रूपन्देहीले रसुवा स्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पत्रकारहरूलाई राहत स्वरूप आर्थिक सहयोग गरेको छ। क्लबले भैरवामा दीप प्रज्वलन गरी दिवंगतहरूको चिर शान्तिको कामना गर्दै सहयोग रकम पनि हस्तान्तरण गरेको हो। क्लबका अध्यक्ष कमल रायमाझीका अनुसार रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा बाढीका कारण कैयौँ पत्रकार अझै हराइरहेका छन्। कति पत्रकारको धन सम्पत्ति सबै बाढीले बगाएको छ भने केहीको परिवार र सञ्चार उपकरण बगाएको छ। यस्तो बेला व्यावहारिक नाताले तत्काल पत्रकारहरूलाई थोरै भए पनि सहयोग होस् भन्ने हेतुले आर्थिक सहयोग गरिएको रायमाझीले बताउनु भएको छ। क्लबले नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति मार्फत 1,01,111 रुपियाँ सहयोग गरेको हो। उक्त रकम महासङ्घका केन्द्रीय सदस्य रामराज पोखरेल मार्फत हस्तान्तरण गरिएको छ। महासङ्घ सदस्य पोखरेलले विपदमा परेका पत्रकारहरूको साथ सहयोग र राहत रकम उपलब्ध गराएकोमा क्लबलाई धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले विनाशकारी बाढीले सयौँको ज्यान लिएको, कैयौँ बेपत्ता भएको र धेरैजनाको जाय जथा सबै बगेको उल्लेख गर्दै यस्तो विपत्तिमा सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनु भएको छ। रूपन्देहीको बुटवलमा रहेको बुटवल अस्पताल प्रालीले बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेको छ। भोटे कोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि अस्पतालले 7,77,777 रुपियाँ आर्थिक सहयोग गरेको छ। अस्पतालका अध्यक्ष चन्नु प्रसाद शर्मा पौडेलले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने गरी अर्थमन्त्री डाक्टर स्वर्णिम वागलीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो। उक्त सहयोग हस्तान्तरण कार्यक्रममा अस्पताल सञ्चालक एवं बुटवल उपमहानगरपालिका वडा नम्बर उपमहानगरपालिकाका वडाध्यक्ष नरेश्वर शर्माको पनि उपस्थिति रहेको थियो। प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनामा सहयोग पुग्ने विश्वाससहित उक्त रकम जम्मा गरिएको अध्यक्ष पौडेलले बताउनु भएको छ। बाल विवाह मुक्त घोषणा गरिएको बाँकेको कोहलपुर नगरपालिका 13 भरैयामा 17 वर्षीय किशोरी र उनका नवजात शिशुको सुत्केरी हुने क्रममा ज्यान गएको छ। घरमै असुरक्षित रूपमा सुत्केरी गराउँदा अत्यधिक रक्तस्रावका कारण किशोरी आमाको मृत्यु भएपछि बाल विवाह मुक्त वडाको घोषणा र त्यसको कार्यान्वयनमाथि गम्भीर प्रश्न उठेको छ। भरैयाकी 17 वर्षीय लालमती पुन मगरले शनिबार बिहान घरमै पहिलो सन्तानलाई जन्म दिनुभयो। जन्मिने बित्तिकै नवजात शिशुको ज्यान गयो। त्यसपछि गम्भीर अवस्थामा रहेकी लालमतीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको थियो। उपचारको क्रममा उहाँको पनि मृत्यु भएको हो। कोहलपुर नगरपालिका 13 वडा सदस्य बलबहादुर घरतीले अत्यधिक रक्तस्रावका कारण उहाँको ज्यान गएको बताउनु भएको छ। घरतीका अनुसार केही दिनदेखि लालमतीको स्वास्थ्यमा समस्या देखिएको थियो। सल्यानमै विवाह भएको लालमतीको परिवार गत वर्ष बसाइसराई गरेर कोहलपुर आएको थियो। स्थानीय सिरफेरमा धादिङको कृष्णवीर आजदेखि एकतर्फी सञ्चालन भएको प्रसङ्ग। मर्मत कार्य सुरु गरिएको 10 दिनमा पृथ्वी राजमार्ग अन्तर्गत धादिङ स्थित कृष्णवीर सडक सञ्चालनमा आएको छ। गत भदौ 14 गते त्रिशुली बाढीका कारण कृष्णवीर सडकको तल्लो क्षेत्र कटान गरी सडक भाँसिएको थियो। भाँसिएको सडकभन्दा केही माथि भित्तो कटान गरेर नयाँ ट्र्याक खोलेर 10 दिनमा सडक पुनः सञ्चालनमा ल्याइएको हो। आज अपराह्न ग्यास बुलेटहरू कृष्णवीर सडक कटाइएको बताइएको छ। तत्कालका लागि ग्यास बुलेट ट्रकहरू मात्र सञ्चालन गरिनेछ। अवरुद्ध सडक सुचारु हुन थालेपछि नवलप्रासी लगायत पश्चिमबाट काठमाडौँ भित्रिने सवारी साधन आवत जावत गर्न सक्ने भएका छन्। पश्चिम नवलप्रासीका 3 सामुदायिक रेडियोबाट एकैसाथ प्रसारण भइरहेको स्थानीय सुरफेरको हामी अन्त्यमा आएका छौँ। अन्त्यमा मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। एमसिसी अन्तर्गत नेपाल भारत सीमासँग जोड्ने प्रसारण लाइनको निर्माण कार्य सम्पन्न। 18 किलोमिटरमा 53 टावर निर्माण। जग्गा प्राप्तिमा करिब 1,24,00,00,000 रुपियाँ मुआवजा वितरण। कपिलवस्तुको बाढगङ्गा नदीमा बेपत्ता भएका बालक मृत अवस्थामा भेटिए। नदी किनारको बस्तीको जोखिम न्यूनीकरण गर्न बुटोल उपमहानगरपालिकाले वडा तहदेखि नै जोखिम युक्त क्षेत्र पहिचान गर्ने। र आज हरितालिका तीज नेपाली महिलाहरूले दर खाएर मनाउँदै सुनवल 11 तीज विशेष मेलाको आयोजना। साँझ 6:30 स्थानीय सेरेफेरो आजलाई यति नै। भोलि बिहान 5:30 खबर सङ्गालोमा पुनः उपस्थित हुनेछौँ। अहिले भने प्रविधिका शम्भु चौधरीलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै मेघराज गौतम बिदा हुन्छु। नमस्कार।

0: जता दौडिए पनि त्यस्तै। यो घर बनाउने काम त दिक्क लाग्ने बन्यो। एकै ठाउँ सामान पाइने पनि होइन, रेट पनि त्यस्तै महँगो।
1: लौ दाई पनि सुनिल हार्डवेयर परासी जानु भएन?
2: हजुर, सुनिल हार्डवेयरमा गएपछि घरको चिन्ता खतम।
3: हामी कहाँ छड, सिमेन्ट, गिट्टी, बालुवा, रङरोगनका लागि एसियन तथा एभरेस्ट पेन्ट, इन्डोर ब्रान्डका बाथरूम फिटिङ, सेनेटरी, प्लम्बिङका सबै सामान सँगै इलेक्ट्रिक सामान पनि उपलब्ध छ। अब सबै सामान एकै ठाउँमा सुपथ मूल्यमा पाएपछि भएन त टेन्सन दूर।
2: सम्पर्क सुनिल हार्डवेयर प्राली, रामग्राम 3 परासी, सुनोवल रोड, पुरानो सिनेमा हलको अगाडि। फोन 0785208181।
3: साथै हाम्रो शाखा सुनोवल 12 भूमैमा पनि छ। सम्पर्क फोन 0785905188।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले साँझको 7 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: घाममा हेर्नै सक्दिन, मासु पोलाछ भन्छन्, खै के भयो भयो।
1: मम्मी, मलाई पनि बुकेने बित्तिकै टाउको दुख्छ।
2: ए, भनेपछि दुवैजनालाई आँखाको समस्या भएछ। ल बा, हिँडिहाल्नुहोस् परासीको भगवती नेत्रालयमा आँखाको उपचार गर्न।
3: हजुर, परासीमा पहिलो पटक दृष्टिरोग विशेषज्ञद्वारा आँखा सेवा सञ्चालन।
4: हाम्रा सेवाहरू:
3: मोतियाबिन्दु, आँखामा मासु पलाएको, आँसु नली बन्द भएको, आँखामा फुलो परेको, घाममा आँखा हेर्न नमिल्ने, टेढो आँखा भिजन थेरापीद्वारा सोझो बनाउने, अल्छी आँखाको उपचार, कम्प्युटर प्रविधिद्वारा आँखा जाँच गरी पावर, बिना पावर चस्मा तुरुन्तै तयार, सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स, सबै उमेर समूहका लागि ब्रान्डेड चस्मा, कम्प्युटर, मोबाइल, ल्यापटप, टिभी लगायत विद्युतीय उपकरण प्रयोगकर्ताका लागि विशेष किसिमका चस्मा उपलब्ध छ।
4: सम्पर्क भगवती नेत्रालय, रामगराम 3 परासी, सुनवल रोड, आँखा अस्पतालको ठिक अगाडि। मोबाइल 9862728015 र 9857022215।
5: नवल परासी उद्योग वाणिज्य संघको अनुरोध। आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू, आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले क्युआर माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौँ। साथै क्युआर रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौँ। महासचिव भोला पराजुली, नवल परासी उद्योग वाणिज्य संघ।
6: अंकल नमस्कार, बहिनी ब्याह कर द्वारा का?
7: हाँ बेटी, बिटिया सियान हो गई, अब समय में ब्याह हो जाते।
6: नहीं अंकल, पहले जैसन समय अब नहीं रह गई। अब ते 20 वर्ष ने पुके ब्याह करे के और कराए की नहीं मिली। कानून विपरीत कैले में सजाए भोगे की पड़ी और उतना भर नहीं। छोटा उम्र में ब्याह कर दे के बहिनी हिंसा में पड़े वाला प्रबल संभावना भी हुई।
7: ऐसा बात बाटे?
8: हाँ, हिंसा से बचे खातिर और बचावे खातिर आजे से बाल विवाह न कैल जा और न करावल।
9: बाल विवाह कैल और करौले पर 50,000 रुपया, 3 वर्ष कैद जरिमाना होखेला। यह नाते अगर ऐसन गतिविधि होई तब नेरे रहल प्रहरी कार्यालय के फोन नंबर से या टोल फ्री नंबर 18 10 50 00 202 में संपर्क करे सकल जाए। इंद्रिणी सामाजिक विकास मंच, UMN, बाल अधिकार परियोजना और प्रतापपुर गाँव पालिका पश्चिम नवलपरासी द्वारा जारी संदेश।
10: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना।
11: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्तसम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ।
10: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम।
12: हरे कृष्ण जप्दै कता हिँड्नु भयो बुवा?
13: ए बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टलतिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो। त्यही भएर नातिलाई पनि लिएर हिँडेको
14: हो। अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने, RCT, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
10: पुनश्च डाक्टर विकास ढुङ्गाना र सञ्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत, मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
4: थप जानकारीका लागि हरेकृष्ण डेन्टल प्राली, रामग्राम 3 परासी बुद्ध चोक, एभरग्रिन हस्पिटल परिसरमा। निर्देशक श्याम कुमार बस्याल, 98510-38135।
15: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।

0: वृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
1: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
0: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
2: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
2: जनहितका लागि आफन्त नेपाल, सौजन्य, our.ors international।

0: छन्।
1: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तिन तिन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशल टार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
2: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
3: मैया, ए मैया।
4: हजुर, के भो?
3: छ नि, अब दाँत मुख र गिजाको उपचारका लागि बुटोल भैरवा जानै नपर्ने भो। परासीमै पहिलो पटक सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर खुलेको रहेछ नि।
5: हाम्रा सेवाहरू दैनिक रूपमा डेन्टल सर्जनद्वारा दन्त परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने, टल्काउने, किरा लागेको दाँत भरिने, दुखेको दाँतको जरेदेखि आरसीटी उपचार, भर्न नमिल्ने दाँतलाई निकाल्ने,
6: साथै मुखमा भएको घाउ खटिराको उपचार, मुख सानो खुल्ने समस्याको उपचार, कृत्रिम दाँत राखिने र बाङ्गोटिङ्गो दाँत मिलाउने।
7: काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययन गर्नुभएका बिडिएस डेन्टल सर्जन डाक्टर नेसार खान प्रत्येक दिन आउनुहुन्छ। समयमा दाँतको चेक गराई मौकाको फाइदा उठाउनुहोस्।
6: सम्पर्क सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर, रामग्राम 3, परासी, सुनवल रोड, स्वास्थ्य कार्यालयको अगाडि। मोबाइल 9803313151।
8: तहके मालूम बा हो मैडम, कपड़ा के साफ और चमकदार बनावे खातिर हरदम सफेद वाशिंग पाउडर ही लगाए चाहिए।
9: सही काला हो, सफेद सरफ कपड़ा के मुलायम बनौले के साथे सुगंध भी बहुत अच्छा देला।
10: जी हाँ, चाहे वाशिंग मशीन के खातिर होखे वा हाथ से कपड़ा धोए के लिए एक बेर जरूर प्रयोग कइल जा सफेद सरफ। जवन ठूठी बारी बरगदमा लगायत गाँव से लेके शहर बाजार तक हरेक दुकान पर उपलब्ध बा।
8: सफेद वाशिंग पाउडर आधा केजी से लेके 1, 2, 3, 4 केजी तक बाजार में उपलब्ध बा। साथ में 4 केजी सरफ खरीद कइले पर प्लास्टिक के बाल्टी फ्री।
9: उत्पादक शांतिनाथ डिटर्जेंट प्रणाली, कलकत्ता, भारत। संपर्क के लिए व्हाट्सएप नंबर +91 78 80 91 99 84।
5: के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी।
6: काठमाडौँको पुतली सडकमा विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्।
5: स्टुडेन्ट भिजामा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पुरा गर्दैछौ। साथै कक्षा 12 उत्तीर्ण भएका विद्यार्थीहरूका लागि 50% छुटमा आइएलटिएस, पीटीई र जापानिज भाषाका कक्षा पनि धमाधम सञ्चालन भइरहेको जानकारी गराइन्छ। एमबीबीएस, बीडीएस, एमडी, एमएस, एमडीएस अध्ययन गर्न तथा नर्सिङ, इन्जिनियरिङ र मेडिकल कोर्सहरूमा विदेश अध्ययन गर्न जान चाहनुहुन्छ भने पनि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सीलाई सम्झनु।
6: थप जानकारीका लागि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी, रामग्राम 5, परासी अदालतको ठिक अगाडि, शाखा प्रबन्धक श्याम कुमार बस्याल। सम्पर्क 9851038135।
3: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
11: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म।

0: छाती मुटु सुगर थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजे देखि साँझ 7 बजे सम्म
1: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजे देखि 4 बजे सम्म
2: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजे देखि साँझ 4 बजे सम्म
3: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजे पछि
2: र भैरहमा मेडिकल कलेजका नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजे सम्म
4: साथै सम्पूर्ण प्याथोलोजी सेवा एक्सरे तथा भिडियो एक्सरे हात खुट्टा भाँचिएको प्लास्टर तथा नर्मल अपरेसन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ
5: सम्पर्क जयसवाल साई स्वास्थ्य पोलिक्लिनिक रामग्राम 5 परासी फोन 0785207746 र मोबाइल 98470141106
6: नमस्कार म लोकदोरी गायिका

0: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक।
1: साझा खबर

0: सीआईएनको साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवाको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन गरिँदै बेपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा 3,000 भन्दा बढी नमूना संकलन, हालसम्म 103 शवको मात्रै पहिचान।
1: यी दुवैको परीक्षण शुरूबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर 4 टिमले अहोरात र 24 बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ।
0: वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासको चेतावनी, कर्णालीमा फेरि बिउतियो संसदका स्वकीय सचिवको सुविधा, देउबा नेतृत्वको समितिका सबै केन्द्रीय सदस्य बनाउने काङ्ग्रेसको निर्णय।
2: 14 महाधिवेशनका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू, त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ नि यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ। र
0: हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग, रसुवा र नुवाकोट जोड्ने बेत्रावतीमा फट्के जोडियो, 12 दिनपछि कृष्ण भीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालन।
3: त्यही होल्डिङ भएका गाडीहरू, ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू, केही बसहरू, केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ।
0: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सरकारले बाढीबाट ध्वस्त बस्तीहरूमा भएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको संकलन र संरक्षणमा सुरक्षा निकायलाई जिम्मेवार बनाउने र उत्प्रेरित गर्ने कार्य गर्नुपर्छ। ध्वस्त भएका र हराएका सामग्रीहरूको तथ्याङ्क सही र पारदर्शी रूपमा बढाउनको कामका लागि पीड़ितहरूले उठाएको मागलाई समयमै सम्बोधन गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि अहिलेसम्म 3,132 डीएनए नमूना संकलन गरिएको छ। नेपाल प्रहरले बेपत्ता भएका आफन्तबाट 1,846 र फेला परेका सबबाट 1,286 नमूना लिएको जनाएको छ। प्रहरी प्रवक्ता तथा डीआईजी अभिनारायण काफ्लेका अनुसार सबको पहिचानका लागि आफन्त र सबबाट डीएनए संकलन गर्ने काम जारी छ। बेपत्ता परिवारका आफन्तबाट संकलन गरिएको डीएनए नमूना र शवबाट निकालिएको नमूना मिलाएर पहिचान गर्ने प्रक्रिया कहिले अघि बढ्छ? सीआईएनसँग कुरा गर्दै प्रहरी प्रवक्ता काफ्लेले भन्नुभयो,
1: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डीएनए स्याम्पल, टिथ, बोनहरू, यी दुवैको परीक्षण शुरूबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर 4 टिमले अहोरात्र 24 बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ। समय धेरै लाग्ने छ, किनभने टिथ बोनमा डीएनए निकाल्न कम्तीमा 4 एकजना व्यक्तिको 4 लाग्ने अवस्था छ, ब्लडबाट कम्तीमा 2 लाग्दो रहेछ। र त्यसमा पनि डीएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात् राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको त्यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति, त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इन्डिया, चाइना, कोरिया, सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन, जनशक्ति, स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
5: प्रहरीका अनुसार बाढीमा परि अझै 4,089 जना बेपत्ता छन्। अहिलेसम्म 1,388 शव फेला परेका छन्, तर फेला परेका सबै शवको पहिचान हुन सकेको छैन। फेला परेका शवमध्ये अहिलेसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान हुन नसकेका तथा व्यवस्थापन गर्नुपर्ने 1,230 शव जमिनमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ। विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भूजोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साकेले बताउनुभयो। वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले भोलि विज्ञहरूसहितको समिति गठन गरिनेछ। रसुवा विनाशकारी बाढीपछि केवल सामान्य बाढी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमालय क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक हिमनदी जलविज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एक पछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित श्रृङ्खलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगका सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता साकेले बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा 12 दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। सडक निर्माणको कामलाई तीव्रता दिएर सबग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका इभी हेभी सवारी साधनलाई परीक्षणका रूपमा कृष्णभीरबाट पार गराएको हो। करिब 12 दिनको निरन्तर प्रयासपछि कृष्णभीरमा ट्रायलका रूपमा यातायात सञ्चालन सुरु भएको छ। काठमाडौँबाट मुगलिनतर्फ पहिलो ग्यास बुलेट पठाइसकेको र त्यसपछि रोकिएर बसेका हेभी इक्विपमेन्ट तथा अन्य सवारी साधन समेत क्रमशः पार गराएको छ। सडक खुलाउन स्काइभेटर बुलडोजर लोड लगायतका हेभी इक्विपमेन्ट प्रयोग गरिएको धादिङ प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सिआइएनलाई बताउनुभयो।
3: आज चाहिँ हामीले त्यो परीक्षणको रूपमा के त्यही होल्डिङ भएका गाडीहरू ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू केही बसहरू केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिया छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै दुई तिन दिन जति समय लाग्छ होइन। अब यही अवस्था रह्यो फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मङ्गलबार बेलुका अथवा बुधबार बिहानसम्म कम्प्लिट भएर हामीले चाहिँ टुवे रूपमा सवारी साधन आवागमन गराउन सक्छौँ भन्ने।
5: सडक विभाग सुरक्षा निकाय स्थानीय तह प्राविधिक टोली तथा निर्माण व्यवसायीको समन्वयमा काम अघि बढाइएको छ। नेपाली काङ्ग्रेसले पूर्व सभापति शेरबहादुर देउबा नेतृत्वको अघिल्लो कार्यसमितिमा रहेका सबैलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुने बाटो खुला गरेको छ। आज बसेको काङ्ग्रेस कार्य सम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय समितिमा नरहेका नेताहरूलाई समेत केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको हो। अब अघिल्लो समितिका सबै सदस्यहरूलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुन आह्वान गरिनेछ। उनीहरू केन्द्रीय समितिमा आएर आगामी महाधिवेशनको आयोजक समितिका रूपमा समेत काम गर्ने काङ्ग्रेस नेता चन्द्र भण्डारीले जानकारी दिनुभयो।
2: 14 महाधिवेशनका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ नि यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आयोजक समितिको बस्नुहुन्छ।
5: नेपाली काङ्ग्रेसले आगामी 16-19 असोजसम्म 15 महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसअघि असोज 3 र 4 गते वडा तहको अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ। कर्णाली प्रदेश सरकारले सांसदका स्वकीय सचिवलाई दिइँदै आइएको पारिश्रमिक सुविधा फेरि शुरू गर्ने निर्णय गरेको छ। चालु आर्थिक वर्षको साउन महिनादेखिकै पारिश्रमिक उपलब्ध गराउने निर्णय सरकारले गरेको हो। यसका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रदेश सभा सचिवालयलाई पत्र समेत पठाइसकेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव लक्ष्मी कुमार विकले जानकारी दिनुभयो। जेएनजी आन्दोलनपछि बनेको संघीय अन्तरिम सरकारले 2082 असोज 5 गते मन्त्री स्तरीय निर्णय गर्दै सांसदका स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। सांसद तथा विषयगत समितिका सभापतिका स्वकीय सचिव सवारी चालक र कार्यालय सहयोगी समेत 48 जनाको तलबमा मासिक 15,79,771 रुपियाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ। यस हिसाबले राज्यकोषबाट स्वकीय सहितको सुविधामा वार्षिक करिब 1,90,97,000 रुपियाँ खर्च हुनेछ। वैदेशिक रोजगारीको राम्रो अवसर पाउने आशामा एजेन्टको प्रलोभनमा परि थाइल्यान्ड वा सिङ्गापुर हुँदै अवैध बाटोबाट मलेसिया पुग्ने नेपालीको संख्या बढ्न थालेपछि नेपाली दूतावासले सचेत गराएको छ। मलेसिया स्थित नेपाली दूतावासले आज गरेको साप्ताहिक फेसबुक लाइभ मार्फत अवैध बाटो हुँदै मलेसिया प्रवेश नगर्न नेपालीलाई आग्रह गरेको हो। दूतावासकी द्वितीय सचिव कुसुम पन्तका अनुसार एजेन्ट वा चिनी जानेका व्यक्तिले रोजगारीको प्रलोभन देखाएर नेपालीलाई थाइल्यान्डको भिजिट भिसामा लैजाने र त्यहाँबाट डुङ्गा मार्फत अवैध रूपमा मलेसिया प्रवेश गराउने गरेको पाइएको छ। तर यस्तो बाटो अपनाउँदा रोजगारीको अवसर भन्दा कानून अनुसार पक्राउ तथा कार्यवाहीमा पर्ने जोखिम बढी हुने दूतावासले जनाएको छ। अवैध रूपमा मलेसिया प्रवेश गर्ने व्यक्तिसँगै संवैधानिक भिसा र प्रवेशको छाप नहुने भएकाले काम पाउन समेत समस्या हुने पन्तले बताउनुभयो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री र वैज्ञानिक बनाउनुपर्ने बताउनु भएको छ। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव समारोहमा उहाँले ट्राफिक प्रहरी सवारी साधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो।
6: काठमाडौँमा सवारीको सहज आवागमनको लागि अब त सधैँभरि ट्राफिक प्रहरी बाटोको बीचमा दुईवटा गाडीको बीचमा जोखिमपूर्ण किसिमले उभिएर हात हल्लाएर सवारी साधनको व्यवस्थित गरिराख्ने कुराको निरन्तरता दिने होइन कि यसलाई चाहिँ अब एआई इनेबल्ड सिसिटिभी जडान त्यसै गरी बस स्टप पनि त्यही किसिमको बस पार्क र पार्किङ स्टेसन अहिले सबैलाई बस पार्कमा राख्नुपर्ने भनेका छौँ। महानगरले पनि यसमा काम गरिरहेको छ। वैज्ञानिक र व्यवस्थित व्यवस्थापन यो पार्किङ लगायतका कुराहरू त समग्र ट्राफिक व्यवस्थापन फुटपाथ व्यवस्थापन जसमा हामीसँगै काम गरिरहेका छौँ।
5: महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनमा एआई समक्ष सिसिटिभी लगायत आधुनिक प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड दिनुभयो। साझा खबरमा अब खेल खबर। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटीले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आज सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल हुनुहुन्छ। एसियन गेम्स अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान र जापानको सामना गर्नेछ।
0: सन्तोषी रावल छालामा आउने घाउ खटिरा रोक्ने उपाय
7: खुट्टाहरूमा खुट्टाहरूको औँलाहरूको बिचहरूमा एलर्जी हुने चिलाउने फोका आउने डाबर आउने बिबिरा आउने चिलाउने अत्याधिक बढ्दै जाने त्यस्तो समस्याहरू देखा पर्ने।
0: बाढीमा परि पूर्ण रूपमा भत्केका घरका परिवारलाई सरकारले अधिकतम 5 महिनासम्म राहत रकम दिने जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
11: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
13: तपाईँ रसुवा बाढी प्रभावित 5 जिल्लाको हुनुहुन्छ। सरकारले घर भत्केका परिवारलाई महिनाको 15,000 रुपियाँ दिँदैछ नि, यो राहत रकम चाहिँ कहाँबाट अनि कसरी लिने? बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
14: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले चाहिँ जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर 4 जनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतिको निर्णय अनुसार प्राधिकरणले पनि सर्कुलर गरिसके अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसङ्ख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ र त्यो चाहिँ हामीले प्रोसेसमा छ। अहिले ठ्याक्कै हामीले डेटाहरू कलेक्सन गर्दैछौँ। त्यहाँ नेपालिकाबाट पनि विपदबाटै प्रभावित हो भनेर पहिचान भइसकेपछि मात्र यो रकम वितरण हुन्छ।
13: तपाईँले फोहोर पानीको प्रयोग गर्नुभयो भने छाला चिलाउने मात्रै होइन घाउने पनि हुन सक्छ। बेलैमा उपचार गरिएन भने सँगै बसेका अरूलाई पनि सर्न सक्छ। छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा।
7: प्राय जस्तो देखिने भनेको चाहिँ अब पासिने समस्याहरू खुट्टाहरूमा, खुट्टाहरूको औँलाहरूको बिचहरूमा एलर्जी हुने, चिलाउने, फोकाउने, डाबर आउने, बिबिरा आउने, चिलाउने अत्याधिक बढ्दै जाने त्यस्तो समस्याहरू देखा पर्ने र सँगसँगै अब यो होल्डिङ सेन्टरहरूमा बसिरहँदा लामो समयसम्म धेरैजना मान्छे कन्जेस्टेड रूपमा बस्दै गर्ने क्रममा चाहिँ लुतो सम्बन्धी समस्याहरू देखा पर्ने, राति राति अत्याधिक चिलाउने, सुत्न नसकिने, औँलाहरूको केपहरूमा, छालाहरूमा, चाहे पेट भयो, चाहे हाम्रो पाटाहरूतिर अथवा यो थाई एरियाहरूमा पनि चिलाउन सक्ने सम्भावना। यो चाहिँ कस्तो भन्दा चाहिँ एकजनालाई देखा परेपछि समग्र रूपमा एकपछि अर्को, अर्कोपछि अर्को गर्दै गर्दै ती बसेका ठाउँमा होल्डिङ सेन्टरमा भएको अरू धेरै मान्छेहरूलाई पनि देखा पर्न सक्ने हुनसक्छ। अब यसमा बच्न चाहिँ सकेसम्म बाढीको पानीमा अनावश्यक डुल नगर्ने, वाटर प्रुफ फुटवेयर भए झन् राम्रो, त्यसले गर्दा चाहिँ खुट्टाहरूको बिचहरूमा पानीहरूसँग सम्पर्कमा नआउने, छालालाई सफा र सुक्खा राख्ने अथवा भिजेको कपडाहरू तुरुन्तै फेर्न सके झन् राम्रो, सामान्य चिरा परेको जस्तो केही घाउहरू देखा परे त्यसलाई पानीहरूले साबुनहरू सफा गरेर सामान्य घाउमा लाउने मलमहरू लगाउन सकियो, त्यस्तै तौलिया कपडाहरू ओछ्यान साझा नगर्ने भने फरक फरक राखेको राख्दै, त्यस्तै पिप अथवा धेरै सुन्निने ज्वरो वा छिटो फैलिने सङ्क्रमण भए चाहिँ सकेसम्म नजिकको स्वास्थ्य संस्थामा गएर अलिकति आफ्नो जाँच पडताल गरेको राम्रो हुन्छ।
13: शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा। बाढी प्रभावित तपाईँको गाउँठाउँमा पनि अझै सड़क खुल्न सकेका छैनन् होला। सड़क नखुल्दा गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य संस्थासम्म जान समस्या परे कहाँ खबर गर्ने? महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी बसन्त भट्टराई।
15: बाढी तथा विपद प्रभावित गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु तथा परिवारलाई तत्काल उद्धार, स्वास्थ्य सेवा, सुरक्षित स्थानमा स्थानान्तरण, संरक्षण तथा पुनस्थापनामा सहयोग पुर्याउनको लागि, पहुँच सहज बनाउनको लागि मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँगको समन्वयमा विशेष हटलाइन र रिफरल सेवा सञ्चालन ल्याएको छ। 9841 61 45 86, 9841 61 45 86 छ हाम्रो एउटा नम्बर छ। त्यस्तै गरी अर्को 9841 38 6871, 9841 38 6871। त्यस्तै गरी अर्को नम्बर आकस्मिक स्वास्थ्य सेवाको लागि 1115 रहेको छ। हालसम्म यो विपद प्रभावित क्षेत्रबाट हामीले उद्धार गरेर ल्याउनको लागि काठमाडौँमा राख्नको लागि चाहिँ महिलाहरूको लागि समाज कल्याण परिषदको भवन प्रयोगमा ल्याएका छौँ जुन बुढानीकण्ठमा छ। बालबालिकाको हकमा चाहिँ गोदावरी ठेचोमा रहेको छ। यसरी हामीले चाहिँ अस्थायी आश्रय स्थल हामीले तयार गरेका छौँ।
13: विपदका बेला गर्भवती र सुत्केरी महिलाको उद्धारका लागि सम्झनै पर्ने नम्बर हो 9846 14 98 र 9843986। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन है। तपाईँ पनि बाढी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व
16: बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेका छन् भने तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेका छन्, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब
0: एकजना मनोचिकित्सकसँगको विशेष कुराकानी संवाद श्रृङ्खला हाम्रो पालो बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
18: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
17: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
17: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
18: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
17: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
19: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब विशेष संवाद श्रृङ्खला हाम्रो पालो।
20: नमस्कार, म सन्तोषी, संवाद श्रृङ्खला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 318 खण्डमा छौँ। रसुवाको भोटेकोसी बाढीपछि 100+ धेरै बालबालिका अभिभावक विहीन नभएको प्रारम्भिक तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ। विनाशकारी बाढीपछि बालबालिकामा देखिन सक्ने मानसिक समस्या र समाधानको उपायको बारेमा हामीले चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गरेका छौँ।
16: तपाईँ खेलौनाको सामग्री राख्नु, एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्। उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ कि, के को ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने, त मनमा कस्तो लाग्यो यो गर्दा, मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ, हो उसले आफूलाई लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
0: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन?
16: जबले पर्छ, एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैनन् कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अरू एडल्टहरू एकदमै सोकाकुलमा भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि।
0: भोटेकोसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
16: दुःख लाग्दो, एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने, बाबामा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि।
0: सरकारले पछिल्लो विवरण चाहिँ 100+ बढी त्यस्ता अभिभावक विहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
16: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ चाहिँ थाहा छैन, बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेका छन् भने तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेका छन्, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको, दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
0: अब हामीले यहाँनिर
4: यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
16: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सियारकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि, हामी जस्ता मान्छेहरूको मद्दत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बित्या रहेछ, अब उसो मात्र होइन अरूको पनि धेरै बित्या छ।
4: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल,
16: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तार होइन, अब यस्तो यस्तो हो, हामीले उसले त देखाएको छैन नि त्यो नानीले, अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लगिया जस्तो लागेको थियो, तर वास्तविकता त्यस्तो होइन रहेछ, उनीहरू अझै पनि भेटेकै रहेनछ अथवा उनीहरू बितिसकेका रहेछन्, अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे शरीर उसको लासै भेटिसकेका छ, त्यसैले उहाँहरू अब हुनुहुँदो रहन्छ, आशा त हामीले नि आफ्नो अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो, अब रहनेछ, तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा, तिमीलाई अब जल्दी गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति, अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौँ नि, कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन कम्तीमा, तिमीसँग त हामी छौँ नि, यो तिम्रो गाउँ छ, तिम्रो छिमेकी छ, सम्झायो भने त उसले एकछिन रोला, बच्चा हो फेरि धेरै बेर नरोला अथवा एक केही दिन नबोल्ला, डिप्रेस्ड होला, हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि, केही समय कोही चाहिँ बाउनी छैन आमा नि छैन म मात्र किन बाँच्ने, अङ्कल आन्टीले जे जे भन्ने अथवा अरूले जे जे भने नि म बाँच्दिनँ भन्ने आउन सक्छ।
4: त्यो त्यो भावना चाहिँ कति उमेर, त्यो उमेर समूह अनुसार फरक पर्ने हो कि,
16: उमेरमा नि आउन सक्छ, इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउआमा त उसको जे उसको त एउटै लाइफ हो नि, तपाईँको यसरी जोडिया नि, बच्चाले आमा बुबा बिर्सिनु सक्दैन कि, डिप्रेसनमा जान्छ नि त, चाइल्डहुड डिप्रेसन पनि जान सक्छ, उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि, एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय, त्यसपछि चुपचाप बस्दिने, केही गर्न खोजे जस्तो नि गर्ने, फेरि नर्मलमा फर्किने कोसिस गर्छ, तर पीडा हुन्छ नि त, याद हुन्छ नि त, बाउले यसो गर्थे आमाले यसो गर्थे भन्ने हुन्छ नि, हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ, त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस्, कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ अनि बिस्तारै ऊ आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस् अरूको पनि देखोस्, यस्तो खालको दैवी विपत्ति भनौँ न डिजास्टर चाहिँ कसैको बसमा छैन नि त, त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि,
4: अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक,
16: उनीहरूलाई त्यो अभिभावक
4: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनको लागि,
16: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन, उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चा

0: त्यो त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटीमा नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ।
1: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
2: रसुवाको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन गरिने भएको छ। बेपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा छ। 3,000 भन्दा बढी नमूना संकलन गरिएको छ। हालसम्म 103 शवको मात्रै पहिचान भएको छ। वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासले चेतावनी दिएको छ। कर्णालीमा फेरि ब्युतिएको छ सांसदका स्वकीय सचिवको सुविधा। देउबार नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने काँग्रेसको निर्णय छ। हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग भएको छ। रसुवा नुवाकोट जोड्ने बेत्रावतीमा फड्की जडान गरियो। 12 दिनपछि कृष्ण भीरमा परीक्षणको रूपमा एकतर्फी यातायात सञ्चालन गरियो भने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लील प्रकाश चन्द पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।
3: अहिले रातको 8 बज्यो।

0: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक।
1: एक साथ प्रसारण भइरहेको छ।
2: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: भोटेकोशी बाढी हिमताल फुटेर नआएको पुष्टि, वैज्ञानिक आधार खोज्न अध्ययनको प्रक्रिया अघि बढाइयो।
2: 12 दिनपछि कृष्ण भीरमा एकतर्फी यातायात सुचारू, असोज 1 गतेदेखि नियमित सञ्चालनको तयारी।
1: इतर समूहका सबैलाई केन्द्रीय सदस्य बनाउन जिम्मेवारी दिने काङ्ग्रेसको निर्णय, देउबा समूहको महाधिवेशन निर्वाचन समिति संयोजकको जिम्मेवारी पोखरेललाई।
2: धम्क्याएर इरानलाई आत्मसमर्पण गराउन नसकिने राष्ट्रपति पेजिस्कियानको भनाई, इरान विरुद्ध आफ्नो भूभाग प्रयोग हुन नदिन छिमेकी देशहरूलाई आग्रह।
1: र एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
4: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
2: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। यही भदौ 10 गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको मुख्य कारण हिमताल फुटेर नभई लाङटाङ लेरुङ हिमश्रृङ्खलाको माथिल्लो क्षेत्रबाट खसेको ठूलो हिमचट्टान पहिरो रहेको पुष्टि भएको छ। जल तथा मौसम विज्ञान विभाग र सम्बन्धित विपद अध्ययन संस्थाहरूले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार उक्त प्राकृतिक विपत्तिमा करिब 14.2 करोड घनमिटर बराबरको हिउँ, विशाल चट्टान, माटो र गेग्रान एकैपटक खसेर नदीमा मिसिँदा तल्लो तटीय क्षेत्रमा विनाशकारी हिलाम्मे बाढी सिर्जना भएको थियो। प्रतिवेदन अनुसार 26 अगस्त बिहान 8:37 समुद्री सतहबाट करिब 5,200 मिटर उचाइमा रहेको लाङटाङ लिरुङ हिमालको उत्तर पश्चिमी ढलानबाट करिब 600 मिटर चौडा र 70 मिटर बाक्लो विशाल हिउँ र चट्टानको भाग एकाएक ढलेको थियो। उक्त विशाल पिण्ड करिब 1,400 मिटर तल लेन्दे खोलाको उपत्यकामा खस्दा 5.2 म्यागनिच्युडको भूकम्प सरहको धक्का मापन गरिएको हो। खस्ने क्रममा उत्पन्न पराकम्पन र सङ्घर्षजन्य तापक्रमका कारण हिउँ द्रुत गतिमा पग्लियो र यसले बाटोमा रहेका पुराना गेग्रान, माटो र रूखहरूलाई सोहोर्दै विशाल लेदोको रूपमा परिणत भएको थियो। लेन्दे खोलाको यो भयानक लेदो उत्तरी सीमा पार गरी चीनको तिब्बत स्थित केरुङ हुँदै पुनः रसुवागढी नाकाबाट नेपालको भोटेकोशी र त्रिशुली नदीमा प्रवेश गरेको थियो।
1: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अघि बढाएको छ। विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भूजोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका बारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको छ। प्रवक्ता मोहन कुमार साकेका अनुसार वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले विज्ञहरूसहितको समिति गठन गर्ने तयारी गरेको छ। जल तथा ऊर्जा आयोगको सचिवालयको प्रारम्भिक अध्ययनमा हालसम्म रसुवा घटनाको उत्पत्ति कहाँबाट भयो, कुन भौतिक प्रक्रियाबाट विपद शुरू भयो र ती प्रक्रिया कसरी भोटेकोशी लिन्दे नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलियो भन्ने विषयमा पर्याप्त रूपमा प्रमाणीकरण भएको वैज्ञानिक प्रमाण भेटिएको छैन। त्यसैले जलवायु परिवर्तनले घटनाको कारणका रूपमा निष्कर्ष निकाल्नु अघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक पुननिर्माण आवश्यक रहेको निष्कर्ष जल तथा ऊर्जा आएको छ। मन्त्रालयका अनुसार 3 चरणमा अध्ययन हुनेछ। पहिलो चरणमा उच्च हिमाली क्षेत्रदेखि भोटेकोशी लेन्दे नदी प्रणाली र तटीय क्षेत्रसम्मको घटनाको समयक्रम तथा भौगोलिक क्षतिको अध्ययन गरिनेछ। यस क्रममा हिमनदी, चट्टानी तथा माटोको ढलान अस्थिरता, पहिरो, लेदो, नदीको बहाव र बाढीबीचको अन्तर सम्बन्ध अध्ययन गरिनेछ।
2: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा 12 दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। सड़क निर्माणको कामलाई तीव्रता दिएर सब ग्रिड तहसम्म तयार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका हेभी सवारी साधनलाई परीक्षणका रूपमा कृष्ण भीरबाट पार गराइएको हो। निर्माणको जिम्मा पाएको सगुन कन्स्ट्रक्सनका संचालक तथा नेपाल निर्माण व्यवसाय महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार करिब 12 दिनको निरन्तर प्रयासपछि कृष्ण भीरमा ट्रायलका रूपमा यातायात सञ्चालन गर्न सम्भव भएको हो। काठमाडौँबाट मुगलिनतर्फ पहिलो ग्यास बुलेट पठाइएको र त्यसपछि रोकिएर बसेका हेभी इक्विपमेन्ट तथा अन्य सवारी साधन समेत कर्मशः पार गराइएको उहाँले जानकारी दिनुभयो।
5: आज चाहिँ हामीले टेस्ट ड्राइभ गरेका हौँ। टेस्ट ड्राइभ गर्ने क्रममा चाहिँ यहाँ रोकिएर बसेका गाडीहरू चाहिँ हामीले अहिले काठमाडौँबाट मौलिनतर्फ छोडिरहेछौँ भने मौलिनतर्फबाट रोकिएका गाडीहरू पनि एकदम गाडी छोडेपछि हामी पुनः छोड्नेछौँ र पुनः यसलाई छोडिसकेपछि साँझ बेलुकाबाट फेरि बन्द गरेर यसलाई सबग्रेड र सबबेसको काम गरेर टिप ड्रेनहरू सबसोल ड्रेनहरू बनाइसकेपछि हामी यो महिनाको अन्तिम अथवा असोज एक गतेबाट चाहिँ निरन्तर रूपमा गाडी छोड्ने चाहिँ यहाँलाई जानकारी गराउन चाहन्छु। यहाँ त झन्डै अब यहाँले देखिरहनु भएको छ हाम्रो हेभी इक्विपमेन्ट ट्रक टिपर स्क्यालेटरहरू गरेर झन्डै 22-25 यहाँ अहिले फिल्मै खोजिराखेको अवस्था छ। प्राविधिक साथीहरू 30 बढी चाहिँ प्राविधिक साथीहरू कन्सल्टेन्ट कन्ट्राक्टर सडक विभागले 30 बढी प्राविधिक साथीहरू खोजिरहेछ।
2: नागढुङ्गा मुगलिङ सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले अहिलेको आवागमनलाई नियमित यातायात सञ्चालन नभई परीक्षणका रूपमा गरिएको बताउनुभयो। करिब 15 दिनदेखि रोकिएर बसेका ट्रक टिप्पर लगायतका सवारी साधनलाई समेत यही अवसरमा पार गराइएको अधिकारीले जानकारी दिनुभयो। 1 गतेदेखि कृष्ण भीरमा नियमित रूपमा यातायात सञ्चालन गर्ने लक्ष्य रहेको सुनाउनु भयो। मौसमले साथ दिएमा सड़कको सब ग्रेड सब बेस र ड्रेन लगायतका काम पूरा गरेर नियमित आवागमन सञ्चालन गर्ने तयारी छ। यसअघि कृष्ण भीरमा सड़क अवरूद्ध हुँदा पृथ्वी राजमार्गमा लामो दूरीका सवारी साधन तथा ग्यास बुलेट र निर्माण सामग्री बोकेका हेभी सवारी साधन रोकिएका थिए। ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन भएसँगै रोकिएका सवारी साधनलाई क्रमशः गन्तव्यतर्फ पठाउन सहज हुने अपेक्षा गरिएको छ।
1: भटेकुसी बाढीले 105 पुल बगाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय योजना आयोगले संयुक्त रूपमा तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीले 37 मोटरेबल पुल र 68 झोलुङ्गेमा क्षति पुगेको हो। बाढीबाट पुलमा कुल 11,35,11,00,000 रूपियाँको क्षति पुगेको छ, जसमा मोटरेबल पुलमा 9,41,44,00,000 रूपियाँ र झोलुङ्गे पुलमा 1,93,67,00,000 रूपियाँ क्षति पुगेको छ। बाढीबाट क्षति पुगेका धादिङ गोर्खा नुवाकोट र रसुवाका उक्त मोटरेबल पुलको लम्बाई 3.32 किलोमिटर लामो थियो। 37 मध्ये 33 पुल खोलामा बगेका छन्। बाढीले धादिङका 8 पुलमा क्षति पुगेको छ, जसमा 3 पुलमा आंशिक क्षति पुग्दा 5 पुल बगेका छन्। गोर्खाको 1 पुलमा क्षति बगेको छ। नुवाकोटमा 15 पुलमा क्षति पुगेको छ। 1 पुल आंशिक क्षति हुँदा 14 पुल बगेका छन्। बाढीले रसुवाका 13 पुल बगेका छन् भने धादिङका पुलमा 2,58,65,00,000 रूपियाँ, गोर्खाका पुलमा 41,30,00,000 रूपियाँ, नुवाकोटका पुलमा 4,65,75,000 रूपियाँ र रसुवाका पुलमा 1,75,74,00,000 रूपियाँको क्षति पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
2: बाढीका कारण 5 जिल्लाका 7,570 निजी भवनमा समेत क्षति पुगेको छ। बाढीले रसुवासहित नुवाकोट र धादिङसम्मका बस्ती तथा पूर्वाधार ध्वस्त पारेको हो। बाढीका कारण 8,317 घर परिवार र 32,963 मानिस विस्थापित भएका छन्। आकस्मिक बाढीका कारण सबैभन्दा बढी क्षति नुवाकोट जिल्लामा भएको छ, जहाँ 3,977 निजी भवन ध्वस्त भएका छन्। बाढीका कारण रसुवामा 1,779, धादिङमा 1,451, गोरखामा 263 र चितवनमा 100 निजी भवनमा क्षति पुगेको छ। ती भवन पुनस्थापना तथा पुनर्निर्माण गर्न 95,82,72,00,000 रुपियाँ आवश्यक पर्ने आकलन गरिएको छ।
1: यस्तै भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। तीमध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 93,73,00,000 बराबरको हानि भएको छ। 18 विद्यालयका 56 भवन प्रभावित भएका छन्, जसमध्ये 152 कोठामा आंशिक र 156 पूर्ण रूपमा क्षति पुगेको छ। रसुवाको गोसाईकुञ्ज गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ। उक्त विद्यालयका 2 भवनका 11 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। रसुवाकै उत्तर गया गाउँपालिकामा रहेका 3 विद्यालयका 6 भवनमा 36 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। नुवाकोटको विदुर नगरपालिकामा रहेका 9 विद्यालय प्रभावित भएका छन्। विद्यालयमा 32 भवनमा क्षति पुगेकामा 61 कोठा आंशिक र 89 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। धादिङको गल्छी गाउँपालिकाका 3 विद्यालय प्रभावित भएका छन्, जसमध्ये 10 भवनका 77 कोठा आंशिक र 8 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सोही जिल्लाको बेनीघाट रोराङ गाउँपालिकामा 1 विद्यालय प्रभावित भएको छ। सिद्धलेक गाउँपालिकामा 1 विद्यालय 4 भवनका 14 कोठामा आंशिक क्षति पुगेको छ। प्रतिवेदनले विद्यालय क्षेत्रको पुनरुत्थानका लागि 4,23,35,00,000 खर्च लाग्ने आकलन गरेको छ।
2: भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। यस्तै बाढीले 7 स्वास्थ्य संस्था समेत प्रभावित भएका छन्। प्राधिकरणले तयार पारेको प्रतिवेदनले 4 स्वास्थ्य चौकीमा पूर्ण क्षति भएको र 2 प्राथमिक स्वास्थ्य सेवा केन्द्र र 1 अस्पतालमा आंशिक क्षति पुगेको जनाएको हो। 7 स्वास्थ्य संस्था प्रभावित हुँदा 23,66,00,000 रुपियाँ बराबरको क्षति भएको छ। भौतिक संरचनामा 19,50,00,000 रुपियाँको क्षति पुगेको छ भने 4,16,00,000 स्वास्थ्य सामग्री नष्ट भएको प्रतिवेदनमा उल्लेख छ। आंशिक क्षति पुगेको अस्पतालमा 6 र पूर्ण क्षति पुगेकामा 4 स्वास्थ्य चौकीमा 7,08,00,000 क्षति भएको प्रतिवेदनमा उल्लेख छ। यस्तै 2 प्राथमिक स्वास्थ्य चौकीको स्वास्थ्य संस्थाको 5,02,00,000 रुपियाँ क्षति पुगेको छ। प्रतिवेदनले स्वास्थ्य संस्था पुनर्निर्माण गर्न 78 रकम आवश्यक पर्ने जनाएको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको पर्पर्द नाम
7: मार्वलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्वलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवनभरको

0: ढुकढुक होइन ढुक्क हुँ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो सहसञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: नेपाली कांग्रेसले पार्टीको 15 महाधिवेशनमा सहभागी हुन तथा आयोजकका रूपमा सामेल हुन चाहने सबै केन्द्रीय सदस्यलाई स्वागत गर्दै जिम्मेवारी दिने निर्णय गरेको छ। कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सोही हैसियत दिने निर्णय गरेको हो। विशेष महाधिवेशनमा सहभागी नभएका र 14 महाधिवेशनबाट निर्वाचित भएकाहरूलाई सोही हैसियत दिने निर्णय भएको प्रवक्ता राज चालिसेले जानकारी दिनुभयो। अब विशेष महाधिवेशनपछि केन्द्रीय कार्य समिति बाहिर रहेका 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले केन्द्रीय सदस्यको हैसियत पाउनेछन्। पार्टी कार्यालय सानेपामा आज बसेको बैठकले असोज 16 गते दिउँसो 1 बजे काठमाडौँको टोलीखेलमा 15 महाधिवेशन भव्य रूपमा उद्घाटन गर्ने निर्णय समेत गरेको छ।
3: पूर्व सभापति शेरबहादुर देउवा समूहले भने 15 महाधिवेशनका लागि निर्वाचन समितिको संयोजक तोकेको छ। केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक दीपक प्रसाद कुइकेलका अनुसार एकराज पोखरेललाई उक्त जिम्मेवारी दिइएको हो। कंग्रेसको विधान 2017 संशोधन सहितको धारा 35 बमोजिम केन्द्रीय निर्वाचन समितिको संयोजकमा पोखरेललाई तोक्ने निर्णय भएको देउवा पक्षले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। शशांक कोइराला संयोजक रहेको महाधिवेशन तयारी समितिले कंग्रेसको महाधिवेशन आगामी मंगसिर 21, 22 र 23 गते काठमाडौँमा गर्ने तयारी गरेको छ।
4: नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला संस्थापन र इतर समूह दुवैले गरेका महाधिवेशनमा सहभागी नहुने हुनुभएको छ। आफूलाई भेट्न पुगेका नेतालाई डाक्टर कोइरालाले पार्टी एक नहुँदासम्म कुनै पनि महाधिवेशनमा सहभागी नहुने बताएको जानकारी दिनुभएको हो। उहाँले एकताको महाधिवेशन नहुने अवस्था आएमा देशभर पार्टी एकताका लागि अभियान चलाउने बताउनु भएको हो। स्वकीय सचिव दिनेश चन्द्र थपलियाले कोइराला पार्टी एक नभई गरिने कुनै पनि महाधिवेशनमा सहभागी नहुने जानकारी दिनुभयो। पछिल्लो समय आफूलाई भेट्न आउने नेता कार्यकर्ताले डाक्टर कोइरालाले पार्टीभित्रको विवाद समाधान गरी एकता कायम राख्न आफूले निरन्तर प्रयास जारी राख्ने र पार्टीका सबै नेता कार्यकर्ता सहभागी नभई गरिने कुनै पनि महाधिवेशनमा सहभागी नहुने बताउने गरेको थपलियाले बताउनुभयो।
3: विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई राजनैतिक हस्तक्षेप मुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्ने एन प्रतिस्थापनको गृह कार्य भइरहेको बताउनु भएको छ। आज सिंहदरबारमा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन 2048 को संशोधन तथा एकीकरण प्रतिस्थापन विधेयक मस्यौदा तर्जुमा सम्बन्धमा विषय विज्ञ तथा सरोकारवाला संस्थाहरूसँगको छलफल कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। उहाँले मुलुकमा विज्ञान तथा नवप्रवर्तनको सुधार तथा विकासका लागि नास्टको संरचनामा व्यापक सुधारको आवश्यकता रहेको बताउनुभयो। सोही आवश्यकताका आधारमा 2048 सालमा बनेको ऐन प्रतिस्थापन गरिने उहाँको भनाइ छ। उहाँका अनुसार प्रस्तावित विधेयकमा नास्टको कुलपतिका रूपमा प्रधानमन्त्री रहने हालको व्यवस्था हटाइनेछ। प्रधानमन्त्रीलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन क्षेत्रको शीर्ष तहमा राख्नुपर्ने भएकाले नास्टको कुलपति बनाउन व्यवस्था उपयुक्त नभएको मन्त्री पुनको तर्क छ। मन्त्री पुनले प्रतिष्ठानमा हुने राजनैतिक हस्तक्षेपका कारण संस्थागत विकास प्रभावित भएको भन्दै अब त्यसो हुन नदिने बताउनु भयो।
5: राजनीति हस्तक्षेपले केही कुराहरू सपाल्यो होला, तर राजनीतिक हस्तक्षेप गर्दाखेरि 10 वटा चिज सप्रियो मान, 10 वटा चिज सप्रियो, 20 वटा चिज बिग्रियो भने अब त्यसलाई सप्रियो भन्ने कि बिग्रियो भन्ने। पहिलो कुरा चाहिँ यसमा राजनीति हस्तक्षेप नपारौँ भन्ने कुराले चाहिँ यो लिएको छ। अहिलेसम्म चाहिँ यसमा प्रधानमन्त्रीले नेतृत्व गर्ने भन्ने थियो र प्रधानमन्त्रीलाई नै यसको चाहिँ चान्सलर कुलपति राखिएको थियो र अहिले चाहिँ यसमा कुलपति चाहिँ प्रधानमन्त्रीलाई नराख्ने किनभने उहाँले भ्याउनुहुन्न भन्ने कुरा हो।
4: काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढी अर्थात सहरी फ्ल्याश फ्लडको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ। वर्षाको पानी संकलन तथा जमीनमा पुनर्भरण गर्ने उद्देश्यले यो अभियान अघि बढ़ाउन लागि हो। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिकोत्सव कार्यक्रममा कार्यभाग प्रमुख सुनिता डंगुलले काठमाडौँमा थोरै पानी पर्दा समेत बाढ़ी आउने अवस्था सिर्जना भएकाले यसको दीर्घकालीन समाधान खोज्न लागि बताउनुभयो। उहाँका अनुसार शहरी बाढ़ीको समस्या समाधानका लागि अध्ययन समेत भइरहेको छ।
6: यो 30 वर्ष अगाडि समस्या हामीले सुरु गर्यौं, तर त्यसको व्यवस्थापन समाधान गर्नका लागि विशेष गरी अर्बन फ्ल्यास फ्लड, अहिले थोरै पानी पर्यो भने पनि पहिले पानी पर्दाखेरि आनन्दको निन्द्र लाग्छ भन्ने हामीलाई हुन्थ्यो, अहिले पानी परेपछि हामी चयनका साथ सुत्न सक्दैनौँ, तर त्यसको समाधान हामीले कसरी गर्न सक्छौँ भन्ने विषयमा पनि अध्ययन भइरहेको छ। अझ विशेष गरी अहिले हामीले गर्न सक्ने जेबाट काम गर्न सकिन्छ त्यसैबाट सुरु गरौँ भनेर रिचार्ज काठमाडौँ क्याम्पेन हामीले सुरु गर्दैछौँ।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीका पीड़ितलाई राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन अमेरिकाको विदेश मन्त्रालयले थप वित्तीय सहायता स्वीकृत गरेको छ। अमेरिकी विदेश मन्त्रालयको इन्टरनेशनल नार्कोटिक्स एण्ड ल इन्फोर्समेन्ट अफेयर्स ब्यूरोले नेपाल प्रहरीलाई फोरेन्सिक सहायता तथा डीएनए किट उपलब्ध गराउन $10,00,000 स्वीकृत गरेको विदेश मन्त्रालयले जनाएको हो। यससँगै अमेरिकाले हालसम्म कुल $50,00,000 भन्दा बढ़ीको मानवीय स्वास्थ्य तथा फोरेन्सिक सहायता उपलब्ध गराइसकेको जनाएको छ। प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको पनि विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
3: नेपाल भारत सीमासँग जोड्ने 400 KV न्यू बुटवल प्रसारण लाइनको 18 किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भएको छ। एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत न्यू बुटवल सब स्टेशनदेखि नेपाल भारत सीमासम्मको 18 किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो। एमसीए नेपालले आज उक्त प्रसारण लाइन निर्माण पूरा भएको जानकारी दिएको हो। नेपाल भारत बीच विद्युत आदान प्रदान तथा आन्तरिक प्रसारण सञ्जाल सुदृढीकरणका लागि यसलाई महत्वपूर्ण पूर्वाधारका रूपमा लिइएको छ।
4: श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि मागपत्र प्रमाणीकरणमा ढिला सुस्ती र शास्ति अन्त्य गर्न कूटनीतिक नियोगहरूलाई निर्देशन दिएको छ। मागपत्र प्रमाणीकरण गर्दा समय लाग्ने र अपुग कागजातको जानकारी एकैपटक नदिँदा रोजगारदाताले शास्ति पाएको गुनासो आएको भन्दै मन्त्रीस्तरीय निर्णय गर्दै परराष्ट्र मन्त्रालय मार्फत व्यवस्थित र पारदर्शी बनाउन भनिएको हो। अब गन्तव्य मुलुकका रोजगारदाता कम्पनीले मागपत्र प्रमाणीकरणका लागि सम्बन्धित नेपाली कूटनीतिक नियोगमा आवेदन दिँदा नियोगले आवेदनको अध्ययन गरी आवश्यक पर्ने थप कागजातहरूको एकमुष्ट जानकारी रोजगारदातालाई गराउनुपर्नेछ। पटक पटक कागजात माग्ने परिपाटीले वैदेशिक रोजगारीको प्रक्रिया जटिल बनेकाले नियोगहरूले पहिलो पटकमै सबै अपुग कागजातको विवरण उपलब्ध गराउनुपर्ने नियम बनाइएको छ।
3: औषधि व्यवस्था विभागले बजारमा पाइने तर दर्ता तथा सूचीकृत नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री वितरणमा रोक लगाउन उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ। विभागले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म मार्फत अनधिकृत रूपमा जडीबुटीजन्य सुगन्धित तेलको विज्ञापन प्रचार प्रसार र बिक्री वितरण भइरहेको प्रति ध्यान आकर्षण भएको जनाएको हो। विभागले सूचना निकालेर बिना दर्ता यस्ता उत्पादनहरूको बिक्री र उपचार सम्बन्धी दावी सहित गरिने विज्ञापन रोक्न कडा निर्देशन दिएको छ।
4: नारायणगढ मुगलिन सड़क खण्ड अन्तर्गत तुइनखलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर दीर्घकालीन समाधान गर्न लागि छ। गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पनि पहिरो खस्ने र सड़क अवरूद्ध हुने समस्या देखिएपछि ठूला ढुङ्गा पन्छाएर भीरको स्लोप बनाउँदै नेलिङ प्रविधि अपनाउने तयारी गरिएको हो। सड़क डिभिजन भरतपुरले नेलिङसँगै रसायको पानी बाहिर निकाल्न होरिजोन्टल ड्रेन र बायो इन्जिनियरिङ प्रविधि प्रयोग गरिने जनाएको छ। सड़क डिभिजन भरतपुरका प्रमुख इन्जिनियर नारायण प्रसाद लामिछानेका अनुसार अहिले तुइनखोलामा माथिबाट खस्ने ठूला ढुङ्गा काटेर पन्छ्याउने काम भइरहेको छ। ठूला ढुङ्गा काटेर पन्छाइएपछि थप जनशक्ति र उपकरण परिचालन गरेर काम अगाडि बढ़ाउने तयारीमा रहेको उहाँले बताउनु भएको छ। डिभिजन प्रमुख लामिछानेका अनुसार तुइनखोलामा गर्न लागि पहिरो रोकथामको कार्यमा मुख्यतया नेलिङ प्रविधि प्रयोग गरिनेछ। स्लोपको प्रकृति अनुसार 2-dimensional र 3-IME ढाँचा प्रयोग गरी बायो इन्जिनियरिङ मार्फत पहिरो रोकथामको उपाय अवलम्बन गरिने उहाँले बताउनुभयो।
3: रसुवास्थित भट्टेकोसी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले संस्थागत रूपमा 15 करोड़ रूपियाँ सहयोग गरेको छ। प्राधिकरणले

0: उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरे अनुसार आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा चेक हस्तान्तरण गरेको हो।
1: हरितालिका तीजमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान 3 बजेदेखि खुल्ने भएका छन्। यस वर्ष भोलि परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ। मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ। दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ। ट्राफिक व्यवस्थापनका लागि व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। अन्य सवारी साधनको पार्किङ स्थान भण्डार खाल पार्किङ, सिफल चौर, बनकाली पार्किङ, तिलगंगा र उमा कुण्ड पार्किङ स्थल निर्धारण गरिएको छ।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकी तथा इजरायली सैन्य दबाव र आक्रमणका बीच धम्क्याएर आफूहरूलाई आत्मसमर्पण गराउन नसकिने बताउनु भएको छ। भारतमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आउनुभएका पेजेस्कियानले इण्डिया टुडेसँगको अन्तर्वार्ताका क्रममा इरान आत्मसमर्पण नगर्ने बताउनु भएको हो। पेजेस्कियानले इरानका सर्वोच्च नेता मुस्तफा खामेनी जीवित रहेको दावी समेत गर्नुभयो। शत्रुले खामेनीको सही ठेगाना पत्ता लगाउन नसकेका कारण विभिन्न अनुमान फैलाइएको उहाँको भनाइ छ। इरानका वर्तमान सर्वोच्च नेता खामेनी पदभार ग्रहण गरेको 6 महिना भइसक्दा पनि सार्वजनिक रूपमा देखिनु भएको छैन। यद्यपि उहाँका लिखित सन्देश अन्य व्यक्ति मार्फत संचार माध्यमबाट सार्वजनिक भइरहेका छन्। पेजेस्कियानले खाड़ी तथा अन्य छिमेकी देशलाई आफ्नो भूभाग इरान विरूद्ध अमेरिकी आक्रमणका लागि प्रयोग हुन नदिन आग्रह गर्नुभएको छ। उहाँले खाड़ी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अखडाबाट इरानमाथि आक्रमण भइरहेको आरोप समेत लगाउनुभयो। उहाँले ती देशका सरकारलाई आफ्नो भूभागबाट इरान विरूद्ध सैन्य कार्यवाही हुन नदिन आग्रह गर्नुभएको हो।
1: नेपाल परिवेशमा अब खेल समाचार। जापानमा असोज 3 देखि 18 गतेसम्म आयोजना हुने 20 एसियन गेम्स खेल्ने नेपाली पुरूष क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटीले आज दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्रसँगै रोहित कुमार पौडेल, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल छन्। यसअघि टोलीमा नअटाएका कुशल मल्ल, कुशल भुर्तेल र सोमपाल कामीले पनि टोलीमा स्थान बनाएका छन्। नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ।
0: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भुटेकोशी बाढी, हिमताल फुटेर नआएको पुष्टि, वैज्ञानिक आधार खोज्न अध्ययनको प्रक्रिया अघि बढाइयो।
0: 12 दिनपछि कृष्ण भीरमा एकतर्फी यातायात सुचारू, असोज 1 गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने तयारी।
1: इतर समूहका सबैलाई केन्द्रीय सदस्य बनाएर जिम्मेवारी दिने काँग्रेसको निर्णय, देउबा समूहको महाधिवेशन निर्वाचन समिति संयोजकको जिम्मेवारी पोखरेललाई।
0: धम्क्याएर इरानलाई आत्मसमर्पण गराउन नसकिने राष्ट्रपति पेजेस्कियानको भनाई, इरान विरूद्ध आफ्नो भूभाग प्रयोग हुन नदिन छिमेकी देशहरूलाई आग्रह।
1: र एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: छन्।
1: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तीन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 जनालाई एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशलटार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
2: जीवनको हरेक रंगमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
3: जयराम जी के हम नरहरी प्रेमी हरदम सुनल रहल जा आपन रेडियो परासी 90.2 मेगाहर्ट्ज।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले रातको 9 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: Radio Parasi 90.2 MHz. Prag-

नमस्कार, सामुदायिक रेडियो परासी 90.2 मेगाहर्जबाट बिर्सन पनि त सकिन्छ लिएर उपस्थित भएको छु। अहिले तपाईँ रेडियो सुनेर कोही सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, कोही परीक्षाको तयारीका लागि पढ्दै हुनुहुन्छ होला, त कोही घरको कामकाज सिद्ध्याउनु भयो होला, तर धेरै कामहरू बिर्सन पनि त सक्नुहुन्छ। कुखुरा परेवा र बाख्राको खोरमा चुकुल लगाउन पो भुल्नु भयो कि, एकपटक याद गर्नुहोला। गोठमा गाई भैँसी पाडापाडीको दाम्लो बलियोसँग बाँध्नु त भएको छ होइन, एकपटक गएर हेर्ने कि, फेरि रातभरि तपाईँको बाली नाली खाई नोक्सान पनि गर्न सक्छन्। तपाईँले सुत्ने बेलामा खानुपर्ने औषधि पो छुटाउनु भयो कि, तपाईँका आफन्त टाढा छन् भने एकपटक फोन गरेर सम्झनु पर्नेमा भुल्नुभयो कि, परिवार नियोजनका साधन प्रयोग गर्ने गर्नुभएको छ भने आज छुटाउनु भयो कि, याद गर्नुहोस् है। तपाईँ भान्साको काम सकेर ग्यास बन्द गर्नुभयो, दाउरा वा कोइलामा खाना पकाउनु भएको भए आगो राम्ररी निभाउनु भयो, एकपटक सम्झनुहोस् त। तपाईँ सामुदायिक रेडियो परासी 90.2 मेगाहर्जको आज दिनभरिको प्रसारणको अन्तिम क्षणमा हुनुहुन्छ। आज दिनभरि हाम्रो प्रसारण सुन्नु भएकोमा हामी आभारी छौँ। अन्त्यमा तपाईँको आजको रात्रि सुखद सपनीका साथ बितोस्। हामी भोलि बिहान 5 बजे पुनः सामुदायिक रेडियो परासी 90.2 मेगाहर्जको प्रसारण लिएर उपस्थित हुनेछौँ। हवस् त, नमस्कार।

शुभ प्रभात, बिहानीको शीतल हावा, शान्त वातावरण, चिरबिर आवाजसँगै रेडियो परासु यात्रा शुभारम्भ भएको छ। रेडियो सुन्नुहुने सम्पूर्ण आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौँ। तपाईँहरूको दुःख सुखको साथी रेडियो परासी 90.2 मेगाहर्ज समावेशी आवाज।

0: राम राम राम कृष्ण पक्ष औँसीको मध्य रातमा हात खुट्टामा फलामका साङ्लाले बाँधेर राखिएकी देवकीको गर्भबाट आठौं सन्तानको जन्म भयो। आकाश गर्ज्यो पानी पर्यो मुसलधारे पानीले यमुना नदी नै उर्लेर सारा तट नै जलमग्न भयो। ए बाबु हो
1: हजुर
0: त्यसपछि यो बालकलाई गोकुल पुर्याऊ भन्ने आकाशवाणी भयो। आकाशवाणी त भयो बाहिर निष्पट अँध्यारो छ मान्छे बगाउला झैं झरी बर्सेको छ त्यो भन्दा पनि ठुलो वासुदेवलाई साङ्लाले बाँधिएको छ। बिचरा वासुदेवलाई अब चिन्ता पर्यो। सुन्यौ कस्तो चिन्ता
1: भन्नुहोस् न।

0: हे राम राम राम राम वासुदेवले आँखा भरि आँसु पारे। म यस्तो स्थितिमा छु, यो बालकलाई कसले गोकुल पुर्याइदेला। तुरुन्तै अनौठो चमत्कार भयो, हात खुट्टामा बाँधिएका साङ्ला खोलिए। वासुदेवले कृष्णजीलाई समाति हिँड्न खोजे, जेलका फलामे ढोका खुले, अघिसम्म खडा द्वारे पाले, निद्राले घुर्न थाले, मुसलधारे झरी रोकियो। वासुदेवले कृष्णलाई टोकरीमा राखेर जलमग्न यमुना पस्ता, यमुना नै घटेर सानी भइन्। सुन्यौ
1: अनि के भो?

0: राम राम राम राम बहिनी देवकीको गर्भबाट जन्मिने आठौं सन्तान कंसको काल जन्मेका सातैवटा अब शिशुहरू मारेको कंसले अब आठौं सन्तान जन्मेको थाहा पाई बहिनी देवकीको अघि आयो नवजात शिशु हातमा लियो आठौं सन्तान त बालक जन्मनु पर्ने अचम्म बालिका कसरी भयो कंस अट्टहास हाँस्यो मेरो काल बने
1: रेडियो परासी 90.2 मेगाहर्ज

0: नमस्कार।
1: अहिले तपाईँ सामुदायिक रेडियो रेडियो परासी 90.2 मेगाहर्जमा विभिन्न भक्ति संगीतहरू सुन्नुभयो।
0: अब म मालती
1: अनि म विनय बस्याल
0: बिर्सन पनि त सकिन्छ लिएर उपस्थित भइसकेका छौँ।
1: तपाईँ अहिले उठिसक्नु भयो होला या उठ्ने तयारीमा हुनुहुन्छ होला, अनि कतिपयले त आफ्नो बिहानीको नियमित काममा लागिसक्नु भयो होला या काममा लाग्ने तर्खर गर्दै हुनुहुन्छ होला। पहिले त तपाईँ आफ्नो घरको सरसफाई गर्नुहोस्, यसले तपाईँलाई स्वस्थ रहन मद्दत गर्छ।
0: यदि तपाईँ चिया बनाउँदै हुनुहुन्छ भने चिनी ठिक्क प्रयोग गर्नुहोस्। बढी चिनीले तपाईँलाई नराम्रो असर पर्न सक्छ।
1: तपाईँ गाई भैँसीलाई दिन घाँस खोले कुडो चारो तयारी गर्दै हुनुहुन्छ होला, अनि दुध दुहुने तयारी पनि गर्दै हुनुहुन्छ होला। कतिले त दुध बजारसम्म बिक्रीका लागि लैजान तयारी गर्दै हुनुहुन्छ होला। खोरका बाख्राहरू कराइरहेका होलान्, बाहिर सार्ने तयारी गर्दै हुनुहुन्छ होला, भाले बासिसक्यो होला, कुखुरा कराइरहेका होलान्, सायद ती भोकाए कि वस्तु भाउलाई राम्रोसँग स्याहार गर्नुहोला। वस्तु भाउलाई जति स्याहार पुर्यायो उति नै तपाईँलाई फाइदा हुन्छ।
0: मौसम अनुसारको बाली नाली लगाउँदै हुनुहुन्छ या भित्र्याउँदै हुनुहुन्छ भने तपाईँलाई मौसमले साथ दियोस्, भनेकै बेला बिउ मन पाइयोस्, यही हामी कामना गर्दछौ।
1: बजार क्षेत्रमा पसल खोल्ने तयारीमा हुनुहुन्छ भने तपाईँका ग्राहकहरूलाई आज दिनभरि चित्त बुझाउनु होला।
0: तपाईँ बिहानीमा नियमित हिँड्ने तथा ध्यान योग गर्ने बानी बसाल्नुहोस्। त्यसले तपाईँलाई तनाव मुक्त बनाउँछ। यदि बिरामी हुनुहुन्छ भने औषधि खान पो छुटाउनु भयो कि? औषधि नियमित खानुहोला, तपाईँको शरीर स्वस्थ रहोस् हाम्रो कामना छ।
1: आज तपाईँको दिन शुभ रहोस्, यही छ हाम्रो शुभ कामना।
2: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक।
3: ल बिहेको अरु तयारी त भयो, अब गर गहना।
4: हो नि, अब गहना जस्तो कुरा जहाँ पायो त्यहीबाट किन्नु भएन है
5: बाबा। बाबा गहना त ढकाल ज्वेलर्स भूमिबाटै बनाउनु पर्छ है। अस्ति श्याम दाईको बिहेमा नि त्यहीबाट बनाएको कस्तो राम्रो डिजाइनका गहना थिए नि।
6: विवाह होस् या चाड पर्व, दक्षिण कालीगढद्वारा नयाँ डिजाइनका आकर्षक बिना रसायनका शुद्ध सुनचाँदीका गरगहनाका लागि ढकाल ज्वेलर्सलाई नै सम्झनुहोस्। साथै हामी कहाँ गरगहना साटफेर पनि गरिन्छ।
5: सुनचाँदीका गरगहनाका लागि विश्वासिलो ठाउँ ढकाल ज्वेलर्स, सुनोल बारा भुमही, प्रोप्राइटर कृष्ण ढकाल। सम्पर्क 98677-80632, 98075-92211 र 98495-71979।
7: ओहो, कस्तो सफा र चम्किलो कपडा! पक्कै पनि तिमीले गाई छाप सरफले नै धोएको हुनुपर्छ।
3: हो त, आजभोलि गाउँ सहर जता ततै गाई छाप सरफ नै प्रयोग गर्छन्। साथै यसको खरिदमा साइकल उपहारको पनि व्यवस्था छ। अनि सुन्नुहोस् त, कपडाको दाग र धब्बा हटाउनलाई त एक्स्ट्रा टाइट हर्बल वास प्रयोग गर्नुपर्छ नि। जसको खरिदमा आइफोन उपहारको पनि व्यवस्था छ, विचार गर्नुहोस् है।
7: हजुर, स्वदेशी उत्पादन प्रयोग गरी नेपाली हुनुमा गर्व गरौं। उत्पादक साफी सरफ उद्योग, मायादेवी गाउँपालिका 1, पाकडी कपिलवस्तु। सम्पर्क 98264-48200।
8: अब इलेक्ट्रिक स्कूटरको शोरूम परासीमै।
6: तपाईँ हाम्रै सुन्दर नगरी परासीमा वातावरण मैत्री दुईपाङ्रे इलेक्ट्रिक स्कुटरको सोरुम खुलेको छ। स्कुटर खरिद गरी अब पेट्रोल भर्ने र सर्भिसिङ गरिरहनु पर्ने झन्झटबाट मुक्त हुनुहोस्।
8: साथै एक पटक चार्ज गरेपछि 100 किलोमिटर सम्म मजाले चढ्नुहोस्, त्यो पनि 70 किलोमिटर प्रति घन्टा सम्मको स्पिडमा।
6: अब जानकारीका लागि गीता अटोमोबाइल, रामग्राम 5 बाइपास रोड, हाट बजार नजिक परासी। सम्पर्क मोबाइल 98570-46-865 र 98069-58-118।
8: अब दायाँ बायाँ होइन, इलेक्ट्रिक स्कुटर नै रोजौ।
9: बा, के भयो र किन रुन्नु भएको?
10: कहाँ रोएको र बुहारी, आँखाबाट त्यसै आँसु बगिरहन्छ, घाममा हेर्नै सक्दिन, मासु पोलाछ भन्छन्, खै के भयो भयो।
11: मम्मी, मलाई पनि बुकेने बित्तिकै टाउको दुख्छ।
9: ए, भनेपछि दुवैजनालाई आँखाको समस्या भएछ। ल बा, हिँडिहाल्नुहोस् परासीको भगवती नेत्रालयमा आँखाको उपचार गर्न।
12: हजुर, परासीमा पहिलो पटक दृष्टिरोग विशेषज्ञद्वारा आँखा सेवा सञ्चालन।
13: हाम्रा सेवाहरू:
12: मोतियाबिन्दु, आँखामा मासु पलाएको, आँसु नली बन्द भएको, आँखामा फुलो परेको, घाममा आँखा हेर्न नमिल्ने, टेढो आँखा भिजन थेरापीद्वारा सोझो बनाउने, अल्छी आँखाको उपचार, कम्प्युटर प्रविधिद्वारा आँखा जाँच गरी पावर, बिना पावर चस्मा तुरुन्तै तयार, सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स, सबै उमेर समूहका लागि ब्रान्डेड चस्मा, कम्प्युटर, मोबाइल, ल्यापटप, टिभी लगायत विद्युतीय उपकरण प्रयोगकर्ताका लागि विशेष किसिमका चस्मा उपलब्ध छ।
13: सम्पर्क भगवती नेत्रालय, रामगराम 3 परासी, सुनवल रोड, आँखा अस्पतालको ठिक अगाडि। मोबाइल 9867728015 र 9857022215।
14: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
15: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
16: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
17: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म।
18: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि।
17: र भैरहवा मेडिकल कलेजका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म।
19: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा भाँचिएको, प्लास्टर तथा नर्मल अपरेसन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
14: सम्पर्क जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक, रामग्राम 5 परासी, फोन 0785207646 र मोबाइल 9847041106।
20: के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी।
21: काठमाडौँको पुतली सडकमा विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्।
20: स्टुडेन्ट भिजामा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पूरा गर्दैछौँ। साथै कक्षा 12 उत्तीर्ण भएका विद्यार्थीहरूका लागि 50% छुटमा आइएलटिएस, पिटी र जापानिज भाषाका कक्षा पनि धमाधम सञ्चालन भइरहेको जानकारी गराइन्छ। एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस अध्ययन गर्न तथा नर्सिङ, इन्जिनियरिङ र मेडिकल कोर्सहरूमा विदेश अध्ययन गर्न जान चाहनुहुन्छ भने पनि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सीलाई सम्झनु।
21: थप जानकारीका लागि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी, रामग्राम 5 परासी अदालतको ठिक अगाडि, शाखा प्रबन्धक श्याम कुमार बस्याल, सम्पर्क 9510038135।
22: हरे कृष्ण।
23: लौ हरे कृष्ण जप्दै कता हिँड्नु भयो बुवा?
22: ए बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टलतिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो, त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
20: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गुटिङ्गो दाँतलाई सिधा बनाउने, आरसिटी, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
24: पुनश्च डाक्टर विकास ढुङ्गाना र सन्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत, मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
13: थप जानकारीका लागि हरिकृष्ण डेन्टल प्राली, रामग्राम 3 परासी, बुद्ध चोक, एभरग्रिन हस्पिटल परिसरमा, निर्देशक श्याम कुमार बस्याल, 9510038135।
0: विशेषज्ञ सेवा सहितको उपचारका लागि भैरव फार्मेसी बुद्ध चोक परासी। काठमाडौँको ह्याम्स र मेट्रो अस्पतालमा कार्यरत सुगर थाइराइड तथा हर्मोन रोग वरिष्ठ विशेषज्ञ डाक्टर विनय भट्टराई प्रत्येक महिनाको तेस्रो शुक्रबार र शनिबार बिहान, नसा टाउको तथा मनोरोग वरिष्ठ विशेषज्ञ डाक्टर सन्दीप वर्मा प्रत्येक महिनाको तेस्रो शनिबार, बाल रोग विशेषज्ञ डाक्टर ब्रिज कुमार यादव प्रत्येक दिन बिहान र साँझ, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विशेष रेग्मी प्रत्येक दिन बिहान साँझ, महिला तथा प्रसूति रोग वरिष्ठ विशेषज्ञ डाक्टर निशान्त ठाकुर प्रत्येक महिनाको पहिलो र चौथो शनिबार आउनुहुन्छ। हामी कहाँ आईभीएफ प्रविधिबाट गर्भ राखिने, बाँझोपन परीक्षण, दूरबीनबाट पाठेघर परीक्षण, पाठेघरमा मासु पलाएको पानी जमेको उपचार, क्यान्सरको परीक्षण, मुटु रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हायजूबाट मुटुको इसिजी गरिनुका साथै इको पनि गरिन्छ। यसका साथै हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर सुदर्शन पाण्डे हरेक शनिबार र देवद मेडिकल कलेज तथा प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डाक्टर कृष्ण कुमार यादव हरेक दिन बिहान र साँझ भैरव फार्मेसीमा आउनुहुन्छ। साथै हामी कहाँ सुगर थाइराइड गर्भ कलेज किडनी सुगरको 3 महिने SBA1C परीक्षण गरिनुका साथै होल बडी परीक्षण पनि गरिन्छ। अनुभवी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य समस्या जाँच गराउन र उपचारका लागि भैरव फार्मेसीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि भैरव फार्मेसी रामग्राम 5 परासी बुद्ध चोक, सम्पर्क 98570-45505।
2: दाई, राम्रो हिटिङ जग चाहिएको थियो, महावीर इन्टरप्राइजेसबाट ल्याउने त होला नि?
4: ए हो नि, अनि सुन त, एउटा पिफर्म र योगा म्याट पनि ल्याउन नबिर्स है।
2: हुन्छ दाई, हुन्छ, सबै त्यही पाइन्छ।
0: तपाईँलाई पनि घरायसी सामान होस् या किचनका लागि चाहिने आवश्यक सामानहरू, प्लेट, चम्चा, गिलास, किटली, थर्मस, प्लास्टिकका डाइनिङ टेबल, कुर्सी, बाटा, बाल्टी, घर सफाईका लागि वाइपर, पोछा, हर्पिक, टाइल क्लिनर, रुम स्प्रे, ह्यान्ड वास, गल्लाको काम गर्दा आवश्यक पर्ने तिरपाल, बोरा सिउने सुतरी, सुज्जा, धान चामल निकाल्ने पर्खी, चोङ्गा चाहिएको छ भने हामीलाई सम्झनुहोस्। साथै विवाह पार्टी भोज भतेरका लागि चाहिने नेपकिन पेपर, गिलास, सिल्भर पाउच, प्लास्टिकको झोला चाहिएमा पनि हामीलाई नै सम्झनुहोस्।
2: सुपथ मूल्यमा सबै सामान, महावीर इन्टरप्राइजेस, रामग्राम 5 परासी, अग्रहरी पेट्रोल पम्पको पूर्वपट्टि। फोन 078-520-021 र मोबाइल 98570-45766।
4: जता दौडिए पनि त्यस्तै, यो घर बनाउने काम त दिक्क लाग्ने बन्यो। एकै ठाउँ सामान पाइने पनि होइन, रेट पनि त्यस्तै महँगो।
24: लौ दाई पनि सुनिल हार्डवेयर परासी जानु भएन?
5: हजुर, सुनिल हार्डवेयरमा गएपछि घरको चिन्ता खतम।
0: हामी कहाँ छड, सिमेन्ट, गिट्टी, बालुवा, रङरोगनका लागि एसियन तथा एभरेस्ट पेन्ट, इन्डोर ब्रान्डका बाथरूम फिटिङ, सेनेटरी, प्लम्बिङका सबै सामान सँगै इलेक्ट्रिक सामान पनि उपलब्ध छ। अब सबै सामान एकै ठाउँमा सुपथ मूल्यमा पाएपछि भएन त टेन्सन दूर।
5: सम्पर्क सुनिल हार्डवेयर प्राली, रामग्राम 3 परासी, सुनोवल रोड, पुरानो सिनेमा हलको अगाडि। फोन 078-520-881।
0: साथै हाम्रो शाखा सुनोवल 12 भूमैमा पनि छ। सम्पर्क फोन 078-590-588।
25: जो कोही को इच्छा सुन्दर घरको, सुन्दर घरको लागि सुन्दर रंग।
26: तपाईको घरलाई आकर्षक बनाउन चाहिन्छ इन्डिगो पेन्ट्स।
25: इन्डिगो पेन्ट्सको आधिकारिक विक्रेता सत्य भगवती ट्रेडिङ कन्सर्न, कलर हाउस एन्ड सिद्धार्थ प्लम्बिङ, रामग्राम 3 परासी।
26: इन्डिगोको मिराकल लग्जरी इमुल्सन 7 वर्ष वारेन्टी र घर बाहिर लगाउने वालमेट 10 वर्ष वारेन्टी सहित अटोमेटिक मेसिनबाट कलर तयार गरिनुका साथै रङ रोगन सम्बन्धी सम्पूर्ण सामग्रीका लागि हामीलाई सम्झनुहोस्।
25: इन्डिगो पेन्ट्स, सदा बसन्तम।
27: घरलाई कस्तो रङ सुहाउँछ भने निर्माण अगाडि नै प्रिभ्यू पनि हेर्न सक्नुहुनेछ।
0: त्यति मात्रै कहाँ हो र, हामी कहाँ पाइप फिटिङ, प्लम्बिङका सबै सामान, सूर्या ब्रान्डको 7 वर्ष रिप्लेसमेन्ट ग्यारेन्टी सहितका धाराका सामानका साथै बेनकाडो ब्रान्डका टोयलेट बाथरूमका सामान 2 वर्षको ग्यारेन्टी सहित उपलब्ध छ।
26: साथै स्टिल र प्लास्टिकका ट्याङ्कीका लागि पनि हामीलाई सम्झनुहोस्। होम डेलिभरीको पनि व्यवस्था छ।
0: परासीमा घर रङरोगन, प्लम्बिङ र टोयलेट बाथरूमका सबै सामग्री।
4: ए सुन न, खाजा खान जाऊ न, यसो लास्टै भोक लाग्यो भने।
5: जान त जाऊ, अलि टिपिकल अनि लोकल मिठो आइटम पाउने ठाउँमा जाऊ न।
4: ए कुरो त्यसो पो, त्यसो भए जाऊ न त आरआर।
3: लोकल कुखुराका विभिन्न आइटम, माछाका परिकार, हाँस तथा खसीको मासुका विभिन्न आइटम, मोमो चाउमिन सहित भेज स्टिक, केराका विभिन्न परिकार, ससेज, भेज तथा नन भेज लगायतका विभिन्न आइटम सहित शान्त सुन्दर वातावरणमा एसी सहितका कोठाको साथमा खाना नास्ता र बासका लागि तपाईँको रोजाईको पोइन्ट नवीन दाईको आर सेन्टर पोइन्ट।
6: सम्पर्क आर सेन्टर पोइन्ट रामराम 11 जमुआर हुलास अटोक्राफको ठिक अगाडि, मोबाइल 9857046130 र 9804400067।
7: हत्तेरिका, कस्तो पैसै नभएको बेलामा फ्याट्टै मोबाइल खसेर फुटेछ।
8: ल टेन्सन नगर न यार, धीरज दाईकोमा जाने किस्तामा लिने।
9: ए अँ, त्यहाँ त सबै इलेक्ट्रोनिक सामान किस्तामा पाइन्छ नि।
6: हामी कहाँ सम्पूर्ण ब्रान्डका मोबाइल खरिद बिक्री तथा मर्मत गरिनुका साथै टिभी, फ्रिज, एसी, पंखा, कुलर, हिटर लगायतका सम्पूर्ण इलेक्ट्रिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: सबै प्रकारका मोबाइल र गुणस्तरीय इलेक्ट्रिक सामानको लागि सम्झनै पर्ने ठाउँ धीरज ट्रेडर्स, रामग्राम 5 बुद्ध चोक परासी, म्यानेजिङ डिरेक्टर धीरज खरेल। सम्पर्क 9847022020 र 9815022020।
10: क्षणिक रूपमा साथीभाइको लहलहैमा लागेर लागु औषध सेवन गर्दा यो कुनै दिन लत बन्न सक्छ।
6: लागु औषध सेवन तथा ओसार पसार कानुनी रूपमा अपराध भएकाले जेलमा जीवन बित्न सक्छ।
10: यसले खुसी बढाउँदैन, घटाउँदछ। यसले स्वतन्त्रता दिँदैन, निर्भरता बढाउँछ।
6: लागु औषधलाई टाढै राखौ, उज्यालो भोली आफै बनाऊ।
10: लागु औषधको प्रयोगले आफू, परिवार, समाज र राष्ट्रलाई नै अतुलनीय क्षति हुने भएकाले यस्ता पदार्थबाट टाढै रहने प्रण गरौ।
6: लागु औषध सेवन नगरौ, आफू बचौ, अरूलाई पनि बचाऊ।
10: अनुरोधक इन्द्रणी सामाजिक विकास मञ्च, UMN, बाल अधिकार परियोजना, प्रतापपुर गाउँपालिकाद्वारा जारी सन्देश।
11: हेलो, हेमलक ट्राभल्स हो?
12: हो हजुर।
11: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो, अनि भैरवाटु काठमाडौँको लागि दुईवटा टिकट पनि।
12: भइहाल्छ
11: हजुर। हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स, सुनोल 12 भुमई, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 078415001 र मोबाइल 9857045546।
11: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।

0: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक
1: समाचार गाउँ देखि शहर सम्मको समाचार स्वदेश देखि विदेश सम्मको सही सत्य र निष्पक्ष समाचार
2: सामुदायिक रेडियो परासी मार्फत सामुदायिक रेडियो सुनवल र सामुदायिक रेडियो दाउनेबाट पनि एकैसाथ
3: प्रत्येक दिन बिहान 5:30 बजे
1: खबर सङ्गालो

नमस्कार, अकुराब नवलपरासीमा आबद्ध सामुदायिक रेडियो परासी 90.2 मेगाहर्ज मार्फत सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज र सामुदायिक रेडियो दाउन्ने 103.4 मेगाहर्जको सहकार्यमा एकैसाथ प्रसारण भइरहेको बिहान 5:30 बजेको खबर सङ्गालोमा म मेघराज गौतमको तपाईँलाई स्वागत छ। आज मिति 2083 साल भदौ महिनाको 19 गते सोमबार, भदौ शुक्ल पक्षको तृतीया तिथि, तदनुसार सन् 2026 सेप्टेम्बर 14 तारिक, आज हरितालिका तीज, राष्ट्रिय धर्मसभा दिवस, राष्ट्रिय बाल दिवस पनि आजै। खबर सङ्गालो सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट। भोटेकोशी बाढी हिम पहिरोका कारण आएको तथ्य सही सरकारी प्रतिवेदन सार्वजनिक। रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सिसिटिभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान। एमसिसी अन्तर्गत नेपाल भारत सीमासँग जोड्ने प्रसारण लाइनको निर्माण सम्पन्न। 18 किलोमिटरमा 53 वटा टावर निर्माण, जग्गा प्राप्तिमा करिब 1 अर्ब 24 करोड रुपियाँ मुआब्जा वितरण। कपिलवस्तुको बाढगङ्गा नदीमा बेपत्ता भएका बालक मृत अवस्थामा भेटिए। नदी किनारका बस्तीको जोखिम न्यूनीकरण गर्न बुटोल उपमहानगरपालिकाले वडा तहदेखि नै जोखिमयुक्त क्षेत्र पहिचान गर्ने। र मध्य पूर्वमा तनाव नबढाउन इरान, इराक र टर्किएको आह्वान, एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा। अब सुनौ पूरा खबर। सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको हिम पहिरोका कारण बाढी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड भएको छ। प्रतिवेदनका अनुसार यो बाढी रसुवागढीसम्म प्रति घण्टा 88 किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लिएर आएको थियो। तीव्र वेगको बाढीले पूर्व सूचनाका लागि समय नै नदी किनारमा रहेका रसुवागढी, स्याप्रुबेसी, बेत्रावती र मलेखुका महत्त्वपूर्ण जलमापन केन्द्रहरूलाई बगाएर पूर्ण रूपमा नष्ट गरिदिएको छ। यद्यपि छोटो समयमै भए पनि रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नवलप्रासी र चितवनका प्रभावित क्षेत्रमा 6,78,000 भन्दा धेरै एसएमएस पठाएर स्थानीयलाई सतर्क गराउन सफल भएको प्रतिवेदनमा भनिएको छ। बाढीपछि माथिल्लो लेन्दे खोला क्षेत्रमा 2 वटा नयाँ अस्थायी ताल बनेका छन्। यो ताल फुट्न सक्ने जोखिम रहेकोले तल्लो तटीय क्षेत्रमा अझै खतरा कायमै रहेको प्रतिवेदनले औल्याएको छ। यसैबीच सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सिसिटिभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ।

0: यसैबीच गत भदौ 10 गते आएको विनाशकारी बाढीले विभिन्न 12 जलविद्युत आयोजनामा कार्यरत 909 अझै सम्पर्कविहीन रहेका छन्। बाढीबाट आयोजना संरचनामा क्षति पुग्नका साथै ठूलो सङ्ख्यामा आयोजना क्षेत्रमा कार्यरत व्यक्ति सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको छ। रसुवामा बाढीबाट माथिल्लो त्रिशुली 1 र रसुवागढी जलविद्युत आयोजनामा गम्भीर क्षति पुगेको छ। 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 1 निर्माणाधीन अवस्थामा रहेको आयोजना हो। नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रवर्धन रहेको यस आयोजनामा 538 सम्पर्कविहीन रहेको विवरणमा उल्लेख गरिएको छ। 878 सकुशल उद्धार गरिएको छ। त्यस्तै 111 मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा रहेको आयोजना हो। रसुवागढी हाइड्रो पावर कम्पनी प्रवर्धन रहेको यस आयोजनामा 93 सम्पर्कविहीन भएका थिए भने 7 उद्धार गरिएको विवरणमा उल्लेख गरिएको छ। यसैबीच विपद प्रभावित विभिन्न क्षेत्रहरूमा नेपाली सेना सहितको संयुक्त टोलीले खोज उद्धार तथा राहत कार्यलाई तीव्रता दिइरहेको छ। हिजो साँझ 6 विवरण अनुसार सेनाले हवाई साधन मार्फत विभिन्न भोटेकोसी बाढी प्रभावित इलाकाहरूबाट हालसम्म कुल 4,157 सकुशल उद्धार गरेको छ। उद्धार गरिएकाहरूमा 3,874 स्वदेशी तथा 283 विदेशी नागरिक रहेका छन्। विशेष गरी रसुवा र नुवाकोट स्थित विभिन्न जलविद्युत आयोजनाहरूमा स्वदेशी तथा विदेशी विज्ञहरूको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ। चिलेमे सुरुङभित्र जम्मा भएको लेदो र गेग्रान हटाउन एक्सकाभेटर र डोजर प्रयोग गरिएको छ। हालसम्म करिब 85 सफा गरिएको छ भने खोला वारफार गर्न नजिकै तुइन जडान कार्य गरिएको छ। माथिल्लो त्रिशुली 1 नेपाली सेना र आयोजनाका प्रतिनिधिहरू संयुक्त रूपमा खोजीमा जुटेका छन्। त्रिशुली 3A पावर हाउस तथा सुरुङ इलाकामा टोलीले खोजी कार्य जारी राखेको छ। त्रिशुली 3B 3 हेक्साभेटर र 1 लोडरको सहायताले उत्खनन गर्दै आवास गृह रहेको गहिराईसम्म पुगेर खोजी कार्य अघि बढाइएको छ। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलप्रासी पूर्वको प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका 8,900 जनशक्ति परिचालन गरिएको छ। टोलीले घाइतेहरूको उद्धार, सब व्यवस्थापन, राहत सामग्री ढुवानी, सडक खुलाउने तथा आपतकालीन स्वास्थ्य उपचार प्रदान गरिरहेको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउँदै वित्तीय स्वायत्तता प्रदान गर्ने गरी एन प्रतिस्थापनको गृह कार्य भइरहेको बताउनु भएको छ। आइतबार सिंहदरबारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान एन 2048 संशोधन तथा एकीकरण विधेयक मसौदा तर्जुमा सम्बन्धी विषयगत विज्ञ तथा सरकारवाला संस्थासँगको छलफलमा मन्त्री पुनले प्रतिष्ठानहरूमा हुने राजनीतिक हस्तक्षेपले संस्थागत विकास प्रभावित भएको बताउनुभयो। उहाँले अब राजनीतिक हस्तक्षेप नहुने गरी नास्टको संरचना निर्माण गरिने बताउनुभयो। मन्त्री पुनले 2048 नेपालमा इनोभेसन शब्द प्रचलनमा नै नआएका कारण त्यसको आवश्यकता महसुस हुन नसकेको र त्यसकै कारण नेपाल विज्ञान र नवप्रवर्तनका क्षेत्रमा पछाडि परेको उहाँको तर्क रहेको छ। त्यसैले 2048 बनेको एन संशोधन आवश्यक भएको भन्दै उहाँले एकीकरण विधेयक तर्जुमा गर्न थालेको जानकारी दिनुभयो। सुरुमा नास्टको नाम नै परिवर्तन गर्नुपर्ने उहाँको भनाइ रहेको छ। मुलुकमा विज्ञान तथा नवप्रवर्तनको सुधार तथा विकासका लागि नास्टको संरचनामा व्यापक सुधार आवश्यक रहेको मन्त्री पुनको भनाइ छ। सोही आवश्यकताका आधारमा 2048 बनेको ऐन प्रतिस्थापन गर्न लागि र प्रस्तावित विधेयकमा नास्टको कुलपतिका रूपमा प्रधानमन्त्री रहने हालको व्यवस्था समेत हटाउन लागिएको उहाँले बताउनु भएको छ। कार्यक्रममा ऐन संशोधन तथा एकीकरण विधेयक मसौदा तर्जुमाका सम्बन्धमा विषयगत विज्ञ तथा सरकारवाला संस्थाका प्रतिनिधिहरूले आफ्नो धारणा राखेका छन्। नेपाली कङ्ग्रेसले पार्टीको 14 महाधिवेशनबाट निर्वाचित तत्कालीन केन्द्रीय कार्य समितिका सदस्यहरूलाई आगामी 15 महाधिवेशनमा समेट्ने निर्णय गरेको छ। पार्टी सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीभित्र वृहत एकता र सबैको अपनत्व स्थापित गर्न उक्त निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताउनुभयो। निर्णयअनुसार विशेष केन्द्रीय महाधिवेशन पूर्व शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा रहेका तथा विशेष महाधिवेशनमा सहभागी नभएका तत्कालीन केन्द्रीय सदस्यहरूलाई केन्द्रीय सदस्यकै हैसियतमा सहभागी गराउन विधान बमोजिम आवश्यक प्रबन्ध गरिने भएको छ। पार्टीमा कुनै पनि असन्तुष्टि बाँकी नरहोस् भन्ने उद्देश्यले सबै पक्षलाई समेटेर अघि बढ्न लागिएको कङ्ग्रेसले स्पष्ट पारेको छ। उता नेपाली कङ्ग्रेसको 15 महाधिवेशनका लागि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले निर्वाचन समितिको संयोजक तोकेको छ। देउवा पक्षले सङ्खुवा सभाका एकराज पोखरेललाई केन्द्रीय निर्वाचन समितिको संयोजक तोकेको छ। पार्टीको विधान 2017 संशोधन सहितको धारा 35 बमोजिम पोखरेललाई निर्वाचन समिति संयोजकको जिम्मेवारी दिएको सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलले जानकारी जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। उता नेपाली कङ्ग्रेस अनुशासन समितिको संयोजक तारामान गुरुङले पदबाट राजीनामा दिनुभएको छ। गुरुङ 8 दिन हिरासतमा बसेर छुट्नु भएको हो। पूर्व राज्य मन्त्री समेत रहेका गुरुङ जिल्ला प्रहरी परिषद भद्रकाली काठमाडौँमा 8 दिन हिरासत बसेर छुट्नु भएको हो। लगत्तै उहाँले हिजो पदबाट राजीनामा दिनुभएको छ। कृष्णवीर पहिरोबाट सडक सञ्चालनमा ल्याउने कार्य अन्तर्गत परीक्षणका रूपमा काठमाडौँबाट चितवनतर्फ एउटा बुलेट सवारी सहित करिब 20 सवारी साधन पास गरिएको छ। पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार हिजो चितवनबाट काठमाडौँतर्फ एउटा भारी सवारी साधन समेत सफलतापूर्वक पास गराइएको छ। सडकलाई पूर्ण सञ्चालनमा ल्याउने कार्य तीव्रताका साथ अगाडि बढाइएको आयोजनाले जनाएको छ। तपाईँ यति बेला पश्चिम नवलप्रासीका 3 सामुदायिक रेडियो मार्फत एकैसाथ प्रसारण भइरहेको समाचारमूलक प्रस्तुति खबर सङ्गालो सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम। विश्रामपछि हामी एमसिसी अन्तर्गत नेपाल भारत सीमासँग जोड्ने प्रसारण लाइनको निर्माण कार्य सम्पन्न लगायतका अन्य खबर लिएर उपस्थित हुनेछौँ। रेडियो सुन्दै गर्नुहोला।
1: डेंगू रोगबाट बस्नका लागि सर्वसाधारणमा अनुरोध। डेंगू रोगको महामारी धेरै जसो ठाउँमा प्रकोपको रूपमा फैलिँदै गएकोले यसको लक्षण देखिना साथ स्वास्थ्य संस्थामा गई उपचार गराइहालौ। लक्षणहरू उच्च ज्वरो आउनु, जोर्नी वा मांसपेशीमा अत्याधिक दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, गिजा नाक मुखबाट रगत बग्नु, शरीर चिलाउने आदि। यसको रोकथामका लागि लामखुट्टेको टोकाईबाट बस्ने, घर आँगनको सरसफाई गर्ने, पानी जम्ने भाँडाहरू, टिन, खाली बट्टा, टायर आदिमा पानी जम्न नदिने गर्नुपर्छ।
2: जनहितमा जारी सन्देश।
0: विश्रामपछि स्वागत छ। तपाईँ अहिले सामुदायिक रेडियो परासी, रेडियो सुनवल र रेडियो दाउनेबाट एकैसाथ प्रसारण भइरहेको खबर सङ्गालो सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। नवलप्रासीको सुनवल 13 सूर्यबस्ती स्थित न्यू बुटवल सब स्टेसनमा हिजो एक कार्यक्रमको आयोजना गरी नेपाल भारत सीमासँग जोड्ने प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको बताइएको छ। 400 केबी न्यू बुटवल सब स्टेसनबाट 18 किलोमिटर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गरिएको हो। सब स्टेसनदेखि भारतको सीमासम्म जोड्ने 18 किलोमिटरमा जम्मा 53 टावर निर्माण गरिएको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति एमसिए नेपालले जनाएको हो। एमसिए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले शिलान्यास भएको 9 महिनामै प्रसारण लाइनको निर्माण सम्पन्न भएको जानकारी दिनुभयो। कार्यक्रममा अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले नेपाल अमेरिका र एमसिए बीचको साझेदारीले नेपालको ऊर्जा क्षेत्रमा नयाँ सम्भावना उजागर गरेको बताउनुभयो। उहाँले अनुदान सहायता सम्झौता पश्चात पहिलो सम्पन्न परियोजना भएको बताउनुभयो। डाक्टर उपाध्यायले यस परियोजनाले नेपाल भारत बीचको विद्युत आयात निर्यातमा लाइफ लाइनको काम गर्ने बताउनु भएको छ।
3: पहिलो सम्पन्न भएको आयोजना हो। 53 टावर अग्रेसन रहेको छ। नेपाल र भारत बीचको आयात निर्यातको लागि लाइफ लाइनको काम गर्छ।
0: यस्तै कार्यक्रममा एमसिसी आवासीय राष्ट्रिय नियोगकी निर्देशक डायन फ्रान्सिस्को, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेल, नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो। प्रसारण लाइन निर्माणका लागि हालसम्म यस क्षेत्रका 1375 जनाले मुआवजा बापतको रकम पाएका छन्। करिब 1.24 अर्ब रुपियाँ मुआवजा वितरण गरिएको छ, जस अन्तर्गत तारमुनिको जग्गा बापत करिब 95 करोड र टावर रहेको जग्गामा करिब 29 करोड भुक्तानी गरिएको छ। अन्य निर्माण कार्य सम्पन्न भई हस्तान्तरण हुन अझै 29 महिना बाँकी रहेको एमसिए नेपालले जनाएको छ। फिल्ड बुकमा नाम भएको तर लालपुर्जामा नाम नभएका करिब 145 जनाको जग्गाको मुआवजा वितरण अझै प्रक्रियामा रहेको बताइएको छ। भारतीय कम्पनी ट्रायल ट्रान्सरेल लाइटिङ लिमिटेडले ठेक्का लिएको हो। यस प्रसारण लाइनले नेपालको विद्युत प्रसारण प्रणालीलाई थप सुदृढ बनाउँदै भारतसँगको विद्युत व्यापार तथा विद्युत आपूर्ति प्रणालीलाई सहज बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। एमसिसी अनुदान अन्तर्गत नेपालमा 3 स्टेसन, 315 किलोमिटर प्रसारण लाइन र सडक सुधारका अन्य काम द्रुत गतिमा भइरहेको बताइएको छ। नेपाल वातावरण समाज लुम्बिनी प्रदेश समन्वय समितिले प्रदेशका विभिन्न निकाय तथा स्थानीय तहमा आवश्यक संख्यामा वातावरण निरीक्षकको दरबन्दी सृजना गर्न माग गर्दै वन वातावरण तथा पर्यटन मन्त्री तुलसी प्रसाद चौधरीलाई ज्ञापन पत्र बुझाएको छ। समाजका प्रदेश अध्यक्ष झम बहादुर थापाको नेतृत्वमा पुगेको टोलीले संगठन तथा व्यवस्थापन सर्वेक्षण मार्फत वातावरण निरीक्षकको नयाँ दरबन्दी सृजना गर्न तथा रिक्त रहेका दरबन्दी तत्काल पदपूर्ति गर्न माग गर्दै मन्त्री चौधरीलाई ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्र बुझ्दै लुम्बिनी प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री तुलसी प्रसाद चौधरीले वातावरण निकै ठूलो क्षेत्र भएको बताउनुभयो। वातावरणसँग सम्बन्धित करिब 90% विषय अझै लुकेको अवस्थामा रहेको भन्दै उहाँले वातावरण प्रदूषण रोक्न सबै पक्ष गम्भीर र चिन्तित बन्नुपर्ने बेला आएको बताउनु भएको छ। मन्त्री चौधरीले वातावरण संरक्षण सम्बन्धी जनचेतना समुदाय स्तरसम्म पुर्याउनुको विकल्प नरहेको बताउनुभयो। अहिले नै सचेत भएर सुधार गर्न नसके भविष्य चुनौतीपूर्ण बन्ने उहाँको तर्क रहेको छ। मन्त्रालयका वरिष्ठ वातावरण अधिकृत निर्मल चौधरीले प्रदेशमै बसेर वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने उद्देश्यले मन्त्रालयले काम गरिरहेको बताउनुभयो। सीमित जनशक्तिका कारण कामको चाप अत्यधिक रहेको उल्लेख गर्दै उहाँले एकै दिनमा 15 उद्योगको रिपोर्टका काम लागि काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। वातावरण सम्बन्धी कामका लागि मन्त्रालयमा हाल 1 मात्रै कर्मचारी रहेको उहाँले बताउनु भएको छ। लुम्बिनी एग्रो इन्भाइरोमेन्ट ल्याब नवलप्रासीका वातावरण विज्ञ सुदीप पौडेलले स्थानीय तहहरूले आफ्नै वन क्षेत्रमा फोहोर व्यवस्थापन गर्ने प्रयास गर्दा विभिन्न चुनौती देखिएको बताउनुभयो। उद्योगहरूले प्रदूषण गरेको गुनासो आउने गरे पनि फोहोर पानी प्रशोधन गर्ने व्यवस्था प्रभावकारी रूपमा सञ्चालन नगर्दा समस्या थपिएको उहाँको भनाइरहेको छ। कपिल वस्तुको बाणगङ्गा नदीमा आएको बाढीमा बेपत्ता भएका 10 बालक बुद्ध लामा नेपाल भारत सीमा क्षेत्रमा मृत अवस्थामा भेटिएका छन्। उनको शव भारतको बगुलहवा खोलामा फेला परेको छ। बाणगङ्गा नगरपालिका 8 निवासी लामाको शव नेपाल भारत सीमाबाट करिब 2 किलोमिटर टाढा भारतीय क्षेत्रमा हिजो दिउँसो फेला परेको प्रहरीले जनाएको छ। शनिबार दिउँसो करिब 3 बाणगङ्गा नगरपालिका 4 मायादेवी रङ्गशालाको पूर्वतर्फ करिब 1 किलोमिटर दक्षिणमा रहेको नदीमा पौडी खेल्न गएका बुद्ध सहित दुई बालक नदीको बहाव बढेपछि बीचको टापुमा रहेको रुखमा फसेका थिए। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पिपरा, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा सशस्त्र प्रहरी सुरक्षा बेस पिपराबाट खटिएको संयुक्त टोलीले उद्धार अभियान सञ्चालन गरेको थियो। टोली